शुभ प्रभात अनि सप्रेम नमस्ते तमाम श्रोता वृन्दमा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौं 103.5 मेगाहर्जको तरंगमा साथै दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरबाट पनि हामीलाई सुनिरहनु भएको छ आज हो सोमबार विक्रम संवत 2083 को असार 1 गते तदनुसार सन 2026 को 15 तारिक जून समय अहिले ठीक बिहानीको 6 बजेर 26 मिनट भइरहेछ श्रोता र यसको साथै उपस्थित छु म उद्घोषिका अनुपमा लिएर आजको बिहानी अधिवेशन आकाशवाणी खरसाङ सुनिरहनु भएका तमाम श्रोताहरुमा हार्दिक न्यानो अभिवादन

शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो श्रोता, किनकि हाम्रो शरीर स्वस्थ नभए मन स्पष्ट र मजबुत हुँदैन। अर्चना कार्यक्रमको प्रतीक्षामा बसिरहनु भएका हाम्रा सम्पूर्ण श्रोताहरूमा नमस्कार।

श्रोता, आज आकाशवाणी खरसाङबाट प्रस्तुत हुने बिहानीको कार्यक्रम अर्चनामा हामी प्रस्तुत गर्न लागिरहेका छौँ अध्यात्म अनि अनुशासित जीवन विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुनेछ खरसाङ मन्टिभेट रोड निवासी सविता कार्की।

आकाशवाणी खरसाङद्वारा प्रसारित बिहानको भक्तिमय कार्यक्रम अर्चना सुनेर बस्नुहुने तमाम श्रोता वृन्दमा मेरो प्रेममय अभिवादन र मेरो आजको विषय छ अध्यात्म अनि अनुशासित जीवन। अध्यात्मको अर्थ आफूभित्र भएको चेतन तत्व अथवा आत्मालाई जान्नु या बुझ्नु हो। गीताको 8 अध्यायमा भनिएको छ कि आफ्नो आत्माको स्वरूपलाई जान्नु नै अध्यात्म हो। बाहिरी भौतिक पहिचानदेखि अन्तरात्माप्रति चियाएर जीवनको वास्तविक उद्देश्य जस्तै शान्ति, आत्मसाक्षरता, सेल्फ रियलाइजेसन औ सच्चाईको खोजी गर्ने प्रक्रिया हो अध्यात्म। परम स्वभावो यध्यात्म मुच्यते अर्थात् आत्माको अवलोकन या स्वयंलाई जान्ने ज्ञान। अध्यात्म दुई शब्द मिलेर बनिन्छ, अध्ययन जोग आत्मा, यानि कि आत्माको अध्ययन। आत्माको स्वभावलाई जान्नु अध्यात्म हो। हामी आफ्नो शरीरलाई म भनेर मान्छौँ, तर यो शरीर म होइन, म त आत्मा हुँ। यही कुरा भुलेर नै हामी आफ्नो पहिचान भुलिरहेका छौँ। यदि म आत्मा हुँ भने यसको लक्षण के हो त? भौतिक विज्ञानमा हामी परमाणु भनेर पढ्छौँ, के हामीले परमाणु देखेका छौँ त? यदि यो परमाणु छैन भनौँ भने यही परमाणुमा नै विज्ञान अडेको छ। अब यसलाई कसरी मान्छौँ त भन्दा यसको लक्षणबाट, यसको शक्तिबाट हामी पाठशाला, महाविद्यालय, विश्वविद्यालयमा यो भौतिक ज्ञान आर्जन गर्न अध्ययन गरिरहेका छौँ। तर आत्माको अध्ययनबाट हामी पूर्ण आनन्दित हुन्छौँ, आदलित भएर पूर्ण आत्मवितरण गर्छौँ। त्यही आत्मविद्यालाई अध्यात्म भनिन्छ।

भौतिक ज्ञान जबसम्म हामीलाई अरूले बताउँदैनन् या अरूबाट सुन्दैनौँ यसको ज्ञान हामीलाई हुँदैन। यदि हामी कोही त्यस्ता व्यक्ति मानिलिउँ इतिहासका सम्राट अशोकको बारेमा घन्टौँ ध्यान गर्यौँ अरे, तब के अशोकको बारेमा जान्न सक्छौँ र? अह, यो सम्भव छैन। कारण जबसम्म हामीलाई कसैले बताउँदैनन् हामी जान्दैनौँ। तर अध्यात्म आफैमा एउटा चुनौती हो। आफूभित्र भएको नकारात्मकतालाई जितेर बाहिर निस्कनु हो। भनौँ भने अध्यात्म एउटा जीवन जिउने कला हो। कहिलेकाहीँ हामी असमञ्जसमा पर्छौँ कि सही र गलत के हो या यी दुईमा म कुन चुनौँ। त्यस समय हामीलाई सहयोग गर्छ यही अध्यात्मले। यदि कोही व्यक्ति नोकरी गर्छन् उसँग धेरै पूजापाठ गर्ने समय हुँदैन, कारण उसले उसको काममा 100% दिनुपर्ने हुन्छ। आफ्नो बोसलाई खुसी बनाउनु छ, काम पनि राम्रो गर्नु छ। तब बिहान उठेर उसले सोच्दछ कि मैले पाएको यी सबै जिम्मेवारी ईश्वरकै कृपाले हो र मैले मेरो सम्पूर्ण कार्य ईश्वरमा नै समर्पित गर्नु भन्नु नै आध्यात्मिक हुनु हो। यदि कोही व्यक्ति 2-3 घन्टा पूजा गरेर पनि उसको आचरण र विचारमा परिवर्तन आउँदैन भने उसलाई आध्यात्मिकताको उदाहरण मान्न सकिन्न। तर एउटा व्यक्ति दिनभरि मजदुर नै किन नगरोस्, तर हरपल भगवानलाई आफ्नो मनमा राखेर खुबै इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी निभाइरहेछ भने सायद उनलाई आध्यात्मिक भन्न मिल्ला। हामी हरेक कुरो मेरो भन्छौँ, यो मेरो घडी, यो मेरो हात, यो मेरो शरीर भन्छौँ भने त्यो मेरो भन्ने म चाहिँ को हो त भन्दा त्यही मलाई चिन्नु नै अध्यात्म हो।

यसरी आत्मबोध गर्नु, सबैलाई आफ्नो सम्झनु, कसैलाई पराई नठान्नु, जहाँ मानव मूल्यहरू सजिलोसँग जीवनमा सलल बहनु नै अध्यात्म हो। हामी भित्र एक प्रकारको अटुट विश्वास जाग्नु, त्यो परम शक्तिको अनुभूति गर्नु नै अध्यात्म हो। ना ही महात्मा प्रवचेन लभ्या, ना बहु ना श्रुतेन ना मेधया। यो न कुनै महात्माको प्रवचनद्वारा, न धेरै सुनेर या त न धेरै बुद्धिमानीद्वारा यो अध्यात्म ज्ञान प्राप्त हुँदैन। यो त वरण गर्नाले, अभ्यास गर्नाले, स्वीकृतिद्वारा या हृदयबाट स्वीकार गर्नाले कि हे प्रभु म आत्मा हुँ, म जे छु तपाईँको कृपाले छु भनेर सम्झे मात्र त्रिभुवनमा पराजय भन्ने शब्द नै रहँदैन। कसैप्रति झुक्ने आवश्यकता नै पर्दैन। कतिले अध्यात्मलाई धर्मसँग जोड्छन्, तर यसो होइन। वास्तवमा अध्यात्म भनेको आफैसँग जोडिरहनु हो। जसले हामीलाई शान्ति, सन्तुलन, आत्मविश्वास, आत्मसम्मान, धैर्य, सकारात्मक सोच एवं आशावादी बनाउँछ, कहिलेकाहीँ यसले हामीलाई गलत निर्णय लिनबाट पनि बचाउँछ। जब अध्यात्मलाई बुझ्छौँ या वरण गर्छौँ, तब स्वत जीवन अनुशासित ढङ्गमा चलायमान हुन्छ। अध्यात्म धेरै सरल, तर यसलाई बुझेपछि अनुशासित जीवन जिउनु कठिन लाग्न सक्छ। अनुशासनको पीडा क्षणिक हुन्छ, तर अनुशासनहीनताको पछुतो जीवनभर रहन्छ।

0: श्रोताहरूले सुनिरहनु भएको छ अध्यात्म अनि अनुशासित जीवन विषयमा एक आध्यात्मिक चिन्तन। उक्त चिन्तनलाई प्रस्तुत गरिरहनु भएको छ सविता कार्कीज्यूले।
1: अनुशासनले जीवनलाई सरल र सफल बनाउँछ, तर यो सफलता कुनै एक दिनको चमत्कार कदापि होइन। यो हरेक दिन गरिने ससाना अनुशासित प्रयासहरूको परिणाम हो। जब हामी बहाना बनाउन छोड्छौँ तब मात्र हाम्रो प्रगति सुरु हुन्छ। एउटा अनुशासित जीवन नै स्वस्थ, सुरक्षित र समृद्ध जीवन हो। जीवनमा उच्च उडान भर्नु, सफलताले पराकाष्ठ छुने हामी सबैको इच्छा हुन्छ, जसको निम्ति हाम्रो दिनचर्या बिहान सूर्योदयदेखि रात्रि निदाउन अघिसम्मका कार्यहरू अनुशासनबद्ध हुन अति जरुरी छ। तर जब भोलि म बिहान 5 बजे उठ्छु भनी संकल्प गर्छौँ अनि घडीमा अलार्म लगाएर हामी सुत्छौँ, तर बिहान जब अलार्म बज्छ हामी नाना बहाना खोज्छौँ कि म त राति अबेर गरी सुतेको थिएँ, स्वास्थ्यको निम्ति त 8 घन्टा सुत्नु जरुरी छ। यस्तै बहाना बनाएर आफैले बनाएको नियम तोड्छौँ। यति बेला हाम्रो दिमागले हामीसँग ठुलो खेल खेलिरहेको हुन्छ, हामीलाई दास बनाइरहेको हुन्छ, जसले हामीलाई असफल र गरिबीको बाटोमा लैजान्छ। आजको यस्तै ससाना संकल्प नै भोलिको सफलताको सिँढी हो। जब अरूको जीवन रमाइलो देख्छौँ नि, यसको पछि अनुशासनको महत्त्वपूर्ण भूमिका हुन्छ। एउटा घर परिवारमा अनुशासित हुन्छ जब, तब त्यहाँ त्यस घरलाई समाजले पनि सम्मानको दृष्टिले हेर्दछ। सर्वप्रथम अनुशासन घरबाट नै सुरु हुन्छ, त्यसपछि प्रकृतिले हामीलाई अनुशासन सिकाइरहेको हुन्छ। सूर्यले हरेक दिन एक निर्धारित समयमा पूर्वमा उदाएर पश्चिममा अस्ताउने गर्छ। जसरी पतझडको मौसममा रुखका पातहरू झर्न अति नै अनिवार्य छ, वर्षा ऋतुमा पानी पर्नु, ठन्डा महिनामा उच्च पहाडी भेगमा हिउँ पर्नु अनिवार्य छ। प्रकृतिले कहिले आफ्नो नियमको उल्लङ्घन गर्दैन। ब्रह्माण्डका सबै ग्रह, चन्द्रमा, सूर्य सबै अनुशासनमा नै चल्छ। सबै जीव जन्तु समेत अनुशासित ढङ्गले चल्छ। अनुशासन बिना सफलता अनि समृद्धिको कल्पना पनि गर्न सकिन्न।

पूर्व भारतलाई फर्केर हेर्ने हो भने विद्यार्थी जीवन अत्यन्त अनुशासित थियो, जसको उदाहरण नालन्दा विश्वविद्यालय हो। अनुशासन बिना जीवन नै अस्त व्यस्त अनि उश्रृङ्खल भएर जान्छ। हामीले एउटा उडिरहेको पतङ्गलाई हेरेर खुब रमाउँछौँ, आनन्दित हुन्छौँ, तर यसलाई पनि अनुशासन रूपी धागोले नियन्त्रणमा राखिएको हुन्छ। यसैले आफैलाई नियन्त्रण गर्नु नै साँचो अनुशासन हो। हरेक व्यक्तिलाई सपना पूरा गर्न अनुशासन अनिवार्य छ। अनुशासन भनेको नियम होइन, आदत हो। छोटो समयको कठिन अनुशासन नै दीर्घकालीन सफलता हो। अनुशासन र प्रयत्न बिना प्रतिभा पनि काम लाग्दैन। उद्यमे नहि सिंहन्ति कार्यानि मनोरथै नाहि सुप्तस्य सिंहस्य प्रविशान्ति मुखे मृगा। अर्थात् कुनै कुरा सोचेर इच्छा गरेर या चाहेर पाइँदैन, तर मेहनत औ अनुशासित प्रयास गर्नुपर्दछ। जसरी सुतिरहेको बाघको मुखमा जबरजस्ती मृग त पस्दैन, यसको निम्ति त बाघले शिकार गर्न अनिवार्य छ। यसैले सधैँ मेहनत, परिश्रम र अनुशासित जीवन जिउने व्यक्तिलाई विश्वले पनि सम्मान गर्नेछ। अनुशासित जीवन जिउनलाई केही महत्त्वपूर्ण कुरामा ध्यान दिन जरुरी छ। ती हुन्, एक नियमित दिनचर्या बनाउनु, समयलाई आदर सम्मान गर्नु, सानो सानो लक्ष्य निर्धारित गर्नु, सकारात्मक सोच भनाइ राख्नु, आलस्य एवं बहाना बनाउनदेखि टाढा रहनु। यति गर्न सके हाम्रो जीवन अवश्य सफल एवं सन्तुलित बन्नेछ। धन्यवाद।

आजको अर्चना कार्यक्रममा श्रोताहरूले सुन्नुभयो अध्यात्म अनि अनुशासित जीवन विषयमा एक आध्यात्मिक चिन्तन। उक्त चिन्तनलाई प्रस्तुत गर्नुभयो खरसाङ मन्टिभेट रोड निवासी सविता कार्कीज्यूले। अनि साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हवस् त श्रोता, प्राविधिक पक्षबाट पनि समयावधि पूर्ण भएको सङ्केत मिलिसकेकोले हजुरहरू सबैको आजको दिन मङ्गलमय रहोस् भन्ने कामनासहित कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुना पनि बिदा चाहन्छु। नमस्कार, शुभ दिन।

रबको केही क्षणमै समप्रसारण गरी सुनाइरहेछौँ आकाशवाणी दिल्ली केन्द्रको प्रथमा संस्कृत अनि त्यसपछि हिन्दीमा समाचार। त्यसको लगतैपछि आकाशवाणीको मुख्य समाचार सुनाउनेछौँ यस केन्द्रबाट।

0: सभाबाट सञ्चालित छ। यस अवधिमा सरकारले गरीब, किसान, महिला र युवाहरूको कल्याण र सशक्तिकरणका लागि धेरै महत्वपूर्ण योजनाहरू शुरू गर्यो। यस अवसरलाई मनाउन आकाशवाणी समाचारले जनताको विश्वास, विकास र कल्याणका 12 वर्ष शीर्षकको विशेष श्रृंखला प्रसारण गर्नेछ। 52 G7 शिखर सम्मेलन आज फ्रान्सको एभियन शहरमा शुरू हुँदैछ। 3 दिने शिखर सम्मेलनमा G7 सदस्य देशहरू फ्रान्स, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानाडा, जर्मनी, इटली र जापान सहभागी हुनेछन्। युरोपेली संघ र युरोपेली आयोगका अध्यक्षहरू पनि सहभागी हुनेछन्। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले स्नातक चिकित्सा पाठ्यक्रमहरूमा भर्नाको लागि नीट यूजी पुनः परीक्षाको लागि प्रवेश पत्र जारी गरेको छ। प्रवेश पत्रहरू एनटीएको आधिकारिक वेबसाइट neet.nta.nic.in बाट डाउनलोड गर्न सकिन्छ। यो परीक्षा 21 जूनमा दिउँसो 2 बजेदेखि 5:15 हुनेछ। आकाशवाणीको समाचार सेवा विभागले आज राति 9:30 फोन इन कार्यक्रम पब्लिक स्पिकमा स्वास्थ्य सुरक्षा र कल्याणको लागि योगका फाइदाहरू बारे छलफल प्रसारण गर्नेछ। छलफलमा योग विज्ञहरू अनिता कौशिक र कमल किशोरले भाग लिनेछन्। जम्मू विमानस्थलले आज यात्रु सुविधा दिवस मनाउँदैछ। यात्रु सुविधा बढाउन र जागरूकता बढाउन धेरै पहलहरू गरिँदैछन्। आगामी श्री अमरनाथ यात्राको सहज र निर्वाध सञ्चालन सुनिश्चित गर्न विशेष उपायहरू अप्नाइँदैछ। 7:05 प्रमुख समाचार पूरा भयो। अहिले 7:25 समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: हामीलाई सुनिरहनु भएको छ FM 103.5 MHz आकाशवाणी खरसाङ केन्द्रबाट। रबको क्रममा प्रस्तुत छ कार्यक्रम शुभ प्रभात।

कार्यक्रम शुभ प्रभातमा अब सुन्नुहोस् खेतीपाती बारे सल्लाह। आज हामी यहाँहरूलाई आलुमा लाग्ने खुइरे रोग सम्बन्धी

यी मुख्य कुराहरूबारे जानकारी दिइरहेछौ। पहाड़ी इलाकामा विशेष धुम्मो बेसी लाग्ने हुनाले आलुमा नाना प्रकारका रोगले आक्रमण गर्न सक्छ, जस्तो कि खुइले रोग। खुइले रोग दुई प्रकारको हुन्छ, अगौटे खुइले र पछौटे खुइले। यो रोग साधारणत शीत पर्ने ठाउँतिर बेसी मात्रामा हुन्छ। खुइले रोग सबैभन्दा पहिला पातमा देखा पर्छ। पातको छेउबाट सुरु गरेर पछि पातको सबै भाग अनि बेसी मात्रामा भए डाक्लासम्म पनि कुहुन्छ। यदि पछौटे खुइले आलुमा लागे अनि रोग बढ्दै गए आलुको दाना समेत पनि कुहुन सक्छ। यसले गर्दा उत्पादन कम हुन्छ अनि कृषकहरूलाई नोक्सान पर्न जान्छ। यसको रोकथामको निम्ति डाइथिन जेड 78 एक किलोग्राम 300 लिटर पानीमा घोलेर पातको दुवैपट्टि डाक्ला समेत भिज्ने गरी छर्कनुपर्छ। यसरी छर्केको 15 20 दिनपछि फेरि डाइथेन एम 45 एक किलो 300 लिटर पानीमा राम्ररी मिल्ने गरी छर्कन पर्छ। यसरी 3-4 पल्ट रोग लाग्न अघि नै छर्किए यो रोगले आक्रमण गर्न पाउँदैन। डाइथेन जेट 78 औषधि नपाए माइटेक्स 2 किलो 300 लिटर पानीमा घोलेर पातको दुवैपट्टि राम्ररी भिज्ने गरी स्प्रे गरिदिन पर्छ। आलु हाम्रो मुख्य फसल हो, यसै कारण आलु रोप्न अघि बिउको शोधन गर्न अति आवश्यक छ। बिउको शोधन गर्दा माटोको भाँडा अथवा काठको भाँडामा 100 लिटर पानीमा 200 ग्राम जस्तो एरिटन 6 अथवा एगालल 6 अथवा डाइथिन जेट 78 घोल बनाएर 4-5 पन आलुलाई 3 मिनटसम्म भिजाउन पर्छ। त्यसपछि भिजाएको आलुलाई छायामा सुकाउन पर्छ। यसो गर्नाले माटोमा कुहुने रोग लाग्न पाउँदैन। यदि माटोमा पनि कुहुने रोग लागे क्याप्टन 83% एकर प्रति 1.5 केजी आलुको गरागरामा प्रयोग गर्नपर्छ। अर्को एउटा डरलाग्दो रोग छ एजुरो, यसलाई अङ्ग्रेजीमा वाट रोग पनि भनिन्छ। एजुरो रोग दार्जिलिङको पहाडी इलाकामा खुबै बेसी लाग्ने हुनाले दार्जिलिङको रातो डल्लो आलु नरोप्ने सल्लाह कृषि विभागले दिएको छ। रातो डल्लो आलुको सट्टामा कुफ्री, ज्योति, भोरन अनि आदि जातका आलुहरू रोप्ने कृषि विभागबाट सल्लाह दिएको छ। कार्यक्रम शुभ प्रभातमा यहाँहरूले सुन्दै हुनुहुन्छ विविध आधुनिक गीतहरूको प्रस्तुति।

श्रोताहरूले भर्खरै सुन्नुभयो आधुनिक गीतहरूको प्रस्तुति. शब्द रचना थियो सुशील मुखियाको, अनि सङ्गीत थियो सूर्यमान मुखियाको. स्वर थियो क्रमैले योगेन्द्र घतानी अनि सलिना र पवनको.

को नेपाली प्रसारण सेवाबाट र यस प्रसारण अन्तर्गत म कार्यक्रम सहयात्री अनुपमाको पुनः हार्दिक अभिवादन र यसको साथै अबको क्रममा सुनाइरहेछौं केही भजनहरू रीता गिरीको स्वरमा।

0: हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र अब सुनौ आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र वहाँको समकक्षी रोबर्ट फिकोभिच आज स्लोभाकियाको राजधानी ब्रातिस्लावामा भेटवार्ता हुनेछ। 52 G7 शिखर सम्मेलन आजदेखि फ्रान्सको एभियन शहरमा शुरू हुँदैछ। उत्तर प्रदेशको गौतम बुद्ध नगरको जेवरस्थित नोएडा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि वाणिज्यिक उडान सेवा शुरू हुने भएको छ। सीआईडीले हिजो तृणमूल कंग्रेसका सांसद अभिषेक ब्यानर्जीसित पार्टी विधायकहरूको हस्ताक्षर धोकाधड़ीको मामिलामा पूछताछ गरेको छ। अनि राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले स्नातक चिकित्सा पाठ्यक्रममा प्रवेशको लागि नीट यूजी पुनः परीक्षाको प्रवेश पत्र जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी र वहाँको समकक्षी रोबर्ट फिकोभिच आज स्लोभाकियाको राजधानी ब्रातिस्लावामा भेटवार्ता हुनेछ। प्रधानमन्त्री मोदीले स्लोभाकियाका राष्ट्रपति पीटर पेलेग्रिनीसित पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री मोदी फ्रान्सपछि आफ्नो दोस्रो चरणको स्लोभाकियाको दुई दिने भ्रमणको लागि हिज राति ब्रातिस्लावा पुग्नु भएको थियो। उहाँले भन्नुभयो, यस भ्रमणले दुई देशहरूबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनेछ र सहयोगका नयाँ क्षेत्रहरूबारे छलफल गर्नेछ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, उहाँ स्लोभाकियाका राष्ट्रपति र प्रधानमन्त्रीसँग रचनात्मक वार्तालाप गर्न उत्सुक हुनुहुन्छ।
2: कल रात ब्रातिस्लावा पहुंचने पर स्लोवाकिया के विदेश मंत्री यूराय ब्लानार ने प्रधानमंत्री नरेंद्र मोदी का स्वागत किया। प्रधानमंत्री मोदी स्लोवाक गणराज्य की यात्रा करने वाले पहले भारतीय प्रधानमंत्री हैं। ब्रातिस्लावा में मौजूद भारतीय समुदाय के लोगों ने उत्साह पूर्वक श्री मोदी का स्वागत किया। प्रधानमंत्री के आगमन पर लूचनिका एंसाम्बल के स्लोवाक संगीतकारों ने वंदे मातरम की प्रस्तुति दी। प्रधानमंत्री मोदी का आज औपचारिक स्वागत किया जाएगा। स्मृति एम पल्लूरथी की रिपोर्ट के साथ समाचार कक्ष से मैं मृगनयनी पांडे।
1: 52 G7 शिखर सम्मेलन आजदेखि फ्रान्सको एभियन शहरमा शुरू हुँदैछ। तीन दिवसीय उक्त सम्मेलनमा G7 सदस्य देश फ्रान्स, अमेरिका, ब्रिटेन, क्यानाडा, जर्मनी, इटली र जापानले भाग लिनेछन्। युरोपीय संघ अनि युरोपीय आयोगका अध्यक्ष पनि सम्मेलनमा सामेल हुनेछन्। यसको साथै फ्रान्सले भारत, ब्राजिल, मिश्र, केनिया, दक्षिण कोरिया, कतार, साउदी अरब, सिरिया, युक्रेन र संयुक्त अरब अमिरातलाई सम्पर्क साझेदार देशको रूपमा आमन्त्रित गरेको छ। भारत 13 पटक यस सम्मेलनमा साझेदार देशको रूपमा सामेल हुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि सम्पर्क सत्रमा भाग लिनुहुनेछ। G7 शिखर सम्मेलनमा उहाँको भागीदारीले वैश्विक भू राजनीतिमा भारतको महत्वपूर्ण भूमिका रेखाङ्कित गर्दछ। भारत प्रमुख आर्थिक महाशक्ति, विश्वको लागि राजनयिक सेतु तथा हिन्द प्रशान्त क्षेत्रमा रणनीतिक सहयोगको रूपमा G7 संगठनको लागि महत्वपूर्ण छ। यस शिखर सम्मेलनमा सामेल भएर भारतले अल्प विकसित साथै विकासशील देशहरूको हितको रक्षाको लागि प्रतिनिधित्व गर्न सक्नेछ। यसको साथै उसको पहुँच उन्नत प्रौद्योगिकीसम्म हुन सक्नेछ र रणनीतिक साझेदारी पनि बलियो हुनेछ। शिखर सम्मेलन यस्तो समयमा हुन लागेको छ जब विश्व भू राजनीतिक तनाव र आर्थिक अस्थिरताको चपेटमा परेको छ र नयाँ प्रविधिहरू द्रुत गतिमा विकसित भइरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रको सोलापुर ग्रामीण क्षेत्रमा भएको एक दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। एक सोशल मीडिया पोस्टमा श्री मोदीले यस दुःखको घड़ीमा उहाँको समवेदना पीड़ित परिवारहरूसित रहेको बताउनु भएको छ। यसको साथै उहाँले घाइतेहरूको शीघ्र स्वस्थ लाभको कामना गर्नुभएको छ। प्रधानमन्त्रीले मृतकहरूको परिजनलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट 2-2 लाख रूपियाँको अनुग्रह राशि प्रदान गर्ने घोषणा गर्नुभएको छ। साथै घाइतेहरूको उपचारको लागि 50,000 रूपियाँ प्रदान गरिने पनि बताउनुभयो। 14 जून 2026 मा प्रधानमन्त्री नरेन्द्र मोदीको यात्रा र फ्रान्सको नाइसमा फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनसितको वार्ताको परिणामबारे विदेश मन्त्रालयले विशेष ब्रिफिङ गरेको छ। ब्रिफिङमा भारत फ्रान्स इनोभेसन रोडम्याप 2030 र आर्टिफिशियल इन्टेलिजेन्स, इनोभेसन, व्यापार, रणनीतिक प्रौद्योगिकी, अन्तरिक्ष, रक्षा र शिक्षाको क्षेत्रमा सहयोगलाई सुदृढ पार्ने उद्देश्यले पहलहरूको प्याकेज अप्नाउने कुरामा जोड़ दिएको थियो। ब्रिफिङलाई विदेश सचिव विक्रम मिश्रले सम्बोधन गर्नुभएको थियो। ब्रिफिङ अवधि युरोप पश्चिमका अतिरिक्त सचिव जावेद अशरफ, आधिकारिक प्रवक्ता रणधीर जयसवाल र फ्रान्सका लागि भारतीय राजदूत संजीव सिंहला पनि उपस्थित थिए। ब्रिफिङ अवधि विदेश सचिवले भारत फ्रान्स इनोभेसन रोडम्याप 2030लाई यात्राको एक महत्वपूर्ण परिणाम बताउनुभयो। यसको उद्देश्य महत्वपूर्ण अनि उदयमान तकनिकीहरू, आर्टिफिशियल इन्टेलिजेन्स, स्टार्टअप्स, रिसर्च र एकाडेमिक आदान प्रदानमा सहयोगलाई अझ सुदृढ बनाउनु रहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR News कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। ओमानस्थित भारतीय दूतावासले स्थानीय अधिकारीहरू, पोर्ट अधिकारीहरू र ओमानको सिपिङ कम्पनीसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ। यो घटना भारतीय नागरिक निशान्त उर्थनाथनसित सम्बन्धित छ, जसको एमटी सेलेस्टियल जहाजमा बिमारीका कारण मृत्यु भएको थियो। दूतावासले सामाजिक सञ्जालमा निशान्त उर्थनाथनको शव बोकेको जहाज एमटी सेलेस्टियल डुक पोर्ट पुगेको बताएको छ। ओमानमा सम्बन्धित अधिकारीहरू जहाजमा जानेछन् र शव आवश्यक प्रक्रिया पूरा गर्नेछन्। मिशनले बन्दरगाहमा प्रक्रिया सहज बनाउन आवश्यक सबै व्यवस्था गरेको छ। मिशन परिवारसँग सम्पर्कमा छ र शवलाई चाँडोभन्दा चाँडो भारत ल्याउनका लागि सबै आवश्यक औपचारिकताहरूमा सहयोग गरिरहेको छ। उत्तर प्रदेशको गौतम बुद्ध नगरको जेवरस्थित नोएडा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि वाणिज्यिक उडान सेवा शुरू हुने भएको छ। इन्डिगोको पहिलो उडान लखनऊबाट बिहान 7 बजे उड्नेछ र 8:05 नोएडा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछ। यसपछि नोएडाबाट बेंगलुरूको लागि पहिलो नियमित व्यावसायिक उडान हुनेछ। जेवर विमानस्थलबाट पहिलो उडान बिहान 8 बजे शुरू हुनेछ। पहिलो उडान लखनऊमा जेवरका विधायक धीरेन्द्र सिंह सहित 20 महिला अनि 172 किसानहरू रहनेछन्। यी ती किसानहरू हुन् जसको जग्गा विमानस्थलका लागि अधिग्रहण गरिएको थियो। किसानहरूले लखनऊमा मुख्यमन्त्री योगी आदित्यनाथसित भेट गर्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष 28 मार्चमा जेवर हवाई अड्डाको उद्घाटन गर्नुभएको थियो। हवाई अड्डाको लागि लगभग 1334 हेक्टर जमिन अधिग्रहित गरिएको थियो। 25 नवम्बर 2021मा प्रधानमन्त्री मोदीले हवाई अड्डाको शिलान्यास गर्नुभएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा देशले पछिल्लो 12 वर्षमा सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयासको सिद्धान्तमा उल्लेखनीय प्रगति गरेको छ। यस अवधिमा सरकारले गरीब, किसान, महिला र युवाहरूको कल्याण अनि सशक्तिकरणका लागि धेरै महत्वपूर्ण योजनाहरू शुरू गर्यो। आकाशवाणी समाचारले यस अवसरको उपलक्ष्यमा 12 साल विश्वास के, विकास के, जनकल्याण के नामक विशेष श्रृंखलाको प्रसारण गरिरहेको छ। आज हामी 2047सम्ममा विकसित भारत बनाउने लक्ष्य पूरा गर्न आधुनिक आधारभूत संरचना निर्माण गर्ने सरकारको प्रयासमा केन्द्रित गर्नेछौं।
3: एक मजबूत और आधुनिक राष्ट्र की नींव विश्व स्तरीय बुनियादी ढांचे पर टिकी होती है। पिछले 12 वर्षों में भारत ने परिवर्तन की एक अभूतपूर्व यात्रा तय की है, जिसमें अवसंरचना आधारित विकास को देश की प्रगति का आधार बनाया गया है। इस प्रतिबद्धता का प्रमाण है कि बुनियादी ढांचे पर होने वाला खर्च 2014-15 के 2,00,000 करोड़ रुपए से 6 गुना बढ़कर 12.2 लाख करोड़ रुपए हो गया है। पिछले 12 वर्षों में देश की शहरी परिवहन व्यवस्था में बड़ा बदलाव आया है। देश का मेट्रो रेल नेटवर्क लगभग 5 गुना बढ़कर 248 किलोमीटर से आज 1100 किलोमीटर से अधिक हो गया है।
1: अपराध जाँच विभाग सीआईडीले हिज तृणमूल कंग्रेसका सांसद अभिषेक ब्यानर्जीसित पार्टी विधायकहरूको हस्ताक्षर धोखाधड़ीको मामिलामा कथित रूपमा सामेल भएको विषयलाई लिएर 9 घण्टाभन्दा अधिक समयको लागि पूछताछ गर्यो। सूत्र अनुसार एजेन्सीले कोलकातामा सीआईडी मुख्यालय भवानी भवनमा तृणमूल कंग्रेसका विधायक कुणाल घोष अनि अभिषेक ब्यानर्जीसित पूछताछ गर्यो। कुणाल घोषसित 3 घण्टाभन्दा अधिक ज्यादा समयसम्म पूछताछ गरिएको थियो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले स्नातक चिकित्सा पाठ्यक्रममा प्रवेशको लागि नीट यूजी पुनः परीक्षाको प्रवेश पत्र जारी गरेको छ। प्रवेश पत्र एनटीएको आधिकारिक वेबसाइट neet.nta.nic.in बाट डाउनलोड गर्न सकिनेछ। यो समाचार युट्युबमा @AIR कर्सेक मार्फत पनि यहाँले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी र वहाँको समकक्षी रबर्ट फिकोबीच आज स्लोभाकियाको राजधानी ब्रातिस्लावामा भेटवार्ता हुनेछ। 52 G7 शिखर सम्मेलन आजदेखि फ्रान्सको एभियन शहरमा शुरू हुँदैछ। उत्तर प्रदेशको गौतम बुद्ध नगरको जेवरस्थित नोएडा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि वाणिज्यिक उडान सेवा शुरू हुने भएको छ। सीआईडीले हिज तृणमूल कंग्रेसका सांसद अभिषेक ब्यानर्जीसित पार्टी विधायकहरूको हस्ताक्षर धोखाधड़ीको मामिलामा पूछताछ गरेको छ। अनि राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले स्नातक चिकित्सा पाठ्यक्रममा प्रवेशको लागि नीट यूजी पुनः परीक्षाको प्रवेश पत्र जारी गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
0: हामी बोलिरहेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट।

मुटुको धड्कन स्पन्दन साँचे श्रोता यहाँहरूको पर्खाइको अन्त आज थुप्रै मिठा मिठा गीतहरू लिएर उपस्थित भएका छौँ कार्यक्रम स्पन्दनमा। कार्यक्रममा हार्दिक अभिवादन म कार्यक्रम सहयात्री अनुपमाको तर्फबाट। हामीले यस मानव जीवनको सुन्दर उपहार पाएका छौँ श्रोता, र यसलाई सुन्दर अनि रमाइलो बनाउने दायित्व पनि हामी आफैको हो। त यसै भनाइको साथै कार्यक्रमको यो पहिलो गीत स्वीकार्नुहोस्, हिरा रसाइलीको स्वरमा। शब्द रहेको छ कमल रेग्मीको अनि सङ्गीत रहेको छ जीवन प्रकाश प्रधानको।

श्रोता, सधैँ दिनको सुरुवात खुसीको साथमा गर्नुपर्छ, जसमा कि दिनभरिको निम्ति मनको साथसाथै हाम्रो तनमा पनि त्यस खुसीको अनुभव बनिरहोस्। अबको प्रस्तुति थुपदिन भुटियाको शर्मा सुनाइरहेछु। संगीत रहेको छ दीप वाइबाको अनि शब्द छ कमल रेग्मीको।

श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट र कार्यक्रम प्रसारित भइरहेछ स्पन्दन। श्रोता, दिनभरिमा यस्तो कुनै काम गराउन जसले मनलाई सन्तुष्टता प्रदान गर्नको साथै हाम्रो सोचलाई पनि सकारात्मक बनाओस्। सकारात्मक सोच जहाँ मानिसलाई खुशी अनि मनलाई हल्का राख्दछ, त्यही नकारात्मक सोचले भर्खरका युवा अनुहारमा पनि विषादका रेखाहरू ल्याउँदछ। यसर्थ नकारात्मक वा नेगेटिभिटीलाई टाढा राखेर सकारात्मक सोच अपनाऊ। अबको प्रस्तुति प्रणय गुरुङको स्वर अनि संगीतमा रहेको छ, शब्द रहेको छ एलबी थापाको।

कार्यक्रम स्पन्दन सुन्दै हुनुहुन्छ यहाँहरूले आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौँ श्रोता हामी, र कार्यक्रमको यो अन्तिम गीत यहाँहरू समक्ष प्रस्तुत छ लावण्य गजमेरको स्वरमा। शब्द अनि सङ्गीत पनि रहेको छ लावण्य गजमेरको।

श्रोता, यस गीतको अन्त साथै कार्यक्रम स्पन्दनको आजको अङ्क पनि यतिमा नै टुङ्गिन्छ। यहाँहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट।

जीवन कसैको लागि सहज सवारी होइन र यो यसको सुन्दरता हो। हामी सबै कुनै नराम्रो क्षणहरू पार गर्छौँ, तर हामी मध्ये धेरैले आशा गुमाउँछौ र यो संसारको अन्त हो जस्तो महसुस गर्छौ, होइन र श्रोता? आशा गुमाउनु सजिलो छ, तर टुटेका टुक्राहरू उठाएर जीवनमा अगाडि बढ्न धेरै गाह्रो छ। यस्तो अप्ठ्यारो अवस्थाबाट पार गरेर सधैँ प्रेरणा लिने नै जीवनमा सफल भएको हामी देख्छौ। नमस्कार आदरणीय श्रोता, कार्यक्रम कथा सफलताको पर्खाइमा बसिरहनु भएका समस्त आदरणीय श्रोताहरूलाई स्वागत छ कार्यक्रममा। म चित्रको

कथा सफलताको कसैको कथा सफलताको हुन्छ भने कसैको असफलताको जीवन दुःख र सुखको यात्रा मात्र हो श्रोता त यसै यात्रामा कार्यक्रमको आजको अङ्कमा हामी कुराकानी गर्न लागिरहेका छौँ यस कुमारबारे

यस कुमार नेपाली गायक संगीतकार तथा अभिनेता हुन्। यस कुमारको जन्म सर्लाही जिल्लामा भएको थियो। उनले थुप्रै नेपाली चलचित्रहरूमा पनि आफ्नो स्वर दिइसकेका छन्। यस कुमार बहुआयामिक बहुप्रतिभाशाली व्यक्ति जसको शब्द संगीत र स्वरले जातित्व छुवाछुत गर्नेहरूमा सकारात्मक सन्देश प्रवाह गर्छ र उनले गाएका गीतहरू मध्ये मैले छुएको पानी चल्दैन र म आफ्नो आँगनमा इनार बनाउँछु सबैभन्दा चर्चित गीतहरू हुन्। साथै उनलाई पहिचान दिएको छ। यिन गीतहरूमा जातीय भेदभावको पीडा महसुस हुन्छ। आफ्नै गीत संगीतमा र रचनामा निपुण उनको रोमान्टिक गीतहरूमा माया प्रीति र बिछोडको भावना धेरै गहिरो हुन्छ।

बाबा राम नेपाल अनि माता गीता नेपाल परियारको कोखबाट 16 नोभेम्बर 1978मा जन्मेका यश कुमार सर्लाहीबाट आएर काठमाडौँमा उनी व्यस्त छन्। गायक यश कुमार एक गायक मात्र हैनन्, उनी संगीतकार साथै गीतकार अभिनेता अनि चलचित्र निर्देशक साथै उनी निर्मातासम्म पुगिसक्नु भएका छन् या बनी सक्नु भएका छन् र उनले लगानी गरेर चलचित्र निर्माण पनि गर्नु भएको छ। एउटा गरिब घर परिवारमा जन्मिसकेपछि धेरै सङ्घर्षको सामना गर्नु पर्यो किनभने एउटा गरिब परिवारको साथी उहाँ एउटा दलित समुदायबाट सम्बन्ध राख्न भएकोले त्यो बेलादेखि यो बेला आइपुग्दासम्म यो समयको बीचमा वा यो क्रममा उहाँले जातीय अवहेलनाको शिकारको सामना पनि हुन पर्यो र उहाँले त्यतिसम्म हुँदा पनि आफ्नो करियरलाई छोड्नु भएन। सानैदेखि शोक र रहर उहाँलाई थियो। चलचित्रमा वा कुनै पनि संगीतमा आफ्नो आवाज दिने काम उहाँले सुरु गर्नुभयो र उहाँ आज एक सफल गायकको रूपमा परिचित हुनुहुन्छ। यश कुमारले 2000 सालमा संगीतकारको रूपमा सुरुवात गरे। उनको पहिलो एल्बम यो संसार थियो जसमा उनले सबै गीतहरू लेखेका थिए। एल्बम बेहाल भयो, जिन्दगी यो तुरन्तै हिट भयो। यद्यपि उनले 2001मा उद्योग छोडे, आफ्नो दोस्रो एल्बम रिलिज भयो मैले छोएको पानी चल्दैन। यो गीत वर्षको चार्टबस्टर गीत बन्यो जसले गर्दा उनले धेरै पुरस्कारहरू जिते। त्यसपछि उनले आफ्नो तिर्खा एल्बम रिलिज गरे जसको लोकप्रिय गीतहरूमध्ये एक म आफ्नै आँगनमा इनार बनाउँछु हो। उनको करियरको अर्को सफल एल्बम बन्यो। यसरी उनले धेरै एल्बम रिलिज गरे। उनले 2010को फिल्म बाटो मुनिको फुलको लागि मोडलिङ गरे र मुख्य अभिनेताको रूपमा डेब्यू गरे, जुन नेपालमा त्यो वर्षको सबैभन्दा बढी बजेटको फिल्म थियो। पछि उनले वीर, आधी बाटो, बाटो मुनिको फुल 2 जस्ता चलचित्रहरूमा मुख्य भूमिकाका रूपमा अभिनय गरे। युवा कुमारले साल 2018मा चलचित्र छिरिङमा अभिनय गरे, साथै निर्देशकको रूपमा पनि डेब्यू गरे।

यस कुमारका आमा बुबाले अन्तर जातीय विवाह गरेका थिए। उनका बुबा ब्राह्मण परिवारका थिए र आमा दलित परिवारकी। उनको जन्मनाम सुरेश कुमार नेपाल थियो, तर नागरिकता कार्ड बनाउँदा उनले आफ्नी आमाको पारिवारिक पहिचान समावेश गर्न आफ्नो औपचारिक रूपमा औपचारिक नाम परियार थपे। दलित पहिचान थप्दा विभिन्न भेदभावहरू भए, जसका कारण उनले दलित समुदायप्रति नेपालमा प्रचलित छुवाछुत प्रणालीको विरुद्धमा सक्रिय रूपमा काम गर्न थाले। साथै उहाँ स्वास्थ्य जस्ता विभिन्न मुद्दाहरूको लागि सामाजिक जागरूकतामा पनि सक्रिय हुनुहुन्छन्। उनले धेरै पुरस्कारहरू प्राप्त गरिसकेका छन्, जसमा उत्कृष्ट पार्श्व गायक, तेस्रो हिमालयन अन्तर्राष्ट्रिय नेपाली सङ्गीत समावेश छ। पुरस्कार दुबई 2020, चौथो एपिक नेपाल सङ्गीत पुरस्कार 2069, उत्कृष्ट आधुनिक गायक, एमिन राष्ट्रिय सङ्गीत पुरस्कार 2023, उत्कृष्ट दशक गायक, नेपाल सङ्गीत र फेसन पुरस्कार 2022, उत्कृष्ट गायक, दोस्रो रजत अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार 2023, मलेसिया राष्ट्रिय चलचित्र पुरस्कारबाट उत्कृष्ट मनोदित अभिनेता NEFTA 2011। उनी नेपालमा छुवाछुत व्यवस्था विरुद्धका कार्यकर्ता पनि हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सेवा पुरस्कारबाट सम्मान गर्नुभएको छ संवैधानिक दिन। अब आजलाई कार्यक्रमको समय अवधि पूरा भइरहेछ। कार्यक्रमबाट विदा माग्ने समय भएको श्रोता, र अघिल्लो अङ्कमा अर्को विषयसित फेरि उपस्थित हुने नै छौँ। तबसम्मलाई आज्ञा दिनुहोस्। म चित्रलाई पनि नमस्ते।

श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट र अबको क्रममा यहाँहरूलाई सुनाइरहेछौ लोक प्रस्तुति गणेश कुमार घिसिङको स्वरमा।

समय अहिले ठीक बिहानीको 8:45 भइरहेछ श्रोता र कार्यक्रम सन्दर्भ लिएर उपस्थित छौं जसमा सांगीतिक प्रस्तुतिको साथै आज यहाँहरूलाई जानकारी गराउनेछौँ सतत जीवनशैली प्लास्टिक मुक्त जीवन बारे। प्रथममा स्वीकार्नुहोस् सुरेश वाडगरको स्वरमा रहेको यस गीतलाई चलचित्र सद्भावबाट संगीत रहेको छ इलैया राजाको अनि शब्द रहेको छ गुलजारको।

यस्तो चीज हो जसलाई हामीले नसोची नसम्झी प्रयोग गरिरह्यौं भने भोलि आउने सन्तानले सुखसँग बाँच्न नसक्ला। भारत सरकारको पनि यही पहल रहेको छ कि प्लास्टिक मुक्त भारत बनाउने। सतत भारत प्लास्टिक मुक्त भारत अभियान भारत सरकारद्वारा पर्यावरण संरक्षणको निम्ति चलाइएको एक वृहत जन आन्दोलन हो। यसको उद्देश्य एकल प्रयोग सिंगल यूज प्लास्टिकको प्रयोगलाई पूर्ण रूपमा रोक्नु, प्लास्टिक फोहोरको व्यवस्थापन गर्नु र नागरिकहरूमा सतत वा दिगो जीवनशैलीको विकास गर्नु हो। भारत सरकारले 1 जुलाई 2022 एकल प्रयोग प्लास्टिक उत्पादनहरूमा प्रतिबन्ध लगाएको छ, जसमा प्लास्टिक स्टिक, इयरबड्स, प्लास्टिकका थाल, कप, चम्चा आदि। यस अभियान अन्तर्गत सर्वसाधारणलाई किनमेलका लागि जुट वा लुगाको झोला प्रयोग गर्न प्रोत्साहन गर्दछ। मैला व्यवस्थापनको निम्ति प्लास्टिक कम प्रयोग गर्ने, पुनः प्रयोग गर्ने र पुनर्चक्रण गर्ने प्रक्रियालाई बढावा दिदछ। संकलित प्लास्टिकहरूलाई सड़क निर्माण र उद्योगहरूमा इन्धनको रूपमा पनि प्रयोग गरिँदैछ। त श्रोता, हामी पनि यस अभियानमा सामेल हौं। प्लास्टिकलाई पूर्ण रूपमा त्याग्न नसकिए तापनि हामी उपभोग घटाउन सक्छौ। एउटा प्लास्टिकको बोतल नष्ट हुन झण्डै 450 वर्ष लाग्न सक्छ। जताभावी यी प्लास्टिकका चीजबीजहरू फाली पछि को स्थिति पछि अनुकूल नरहला। प्लास्टिक सर्दा निस्कने माइक्रो प्लास्टिक हामीले खाने अन्न, पिउने पानी र नुनमा समेत पाइन थालिएको छ। यसले पेट, फोक्सो र हर्मोनका नराम्रो असरहरू पारिरहेका छन्। प्लास्टिक खाएर हरेक वर्ष लाखौं गाई, माछा र चराहरू मर्छन्, नालामा थुप्रिएर बाढीको कारण पनि बन्दछ। त श्रोता, आज हामी भोलिको लागि सोचेर बाँच्नु र प्लास्टिक मुक्त जीवन जिउनु, सतत जीवन जिउन प्रेरित हौ। त आउनुहोस्, हामी पनि यस अभियानमा आफ्नो सहभागिता दिनेछौ भनी प्रण गरौं। प्लास्टिकको प्रयोग कम भन्दा कम गरेर।

रुदाली चलचित्रबाट भर्खरै सुन्नुभयो यहाँहरूले भूपेन हजारिकाको आवाजलाई। संगीत थियो भूपेन हजारिकाको अनि शब्द रहेको थियो गुलजारको।

के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 97333000090।

0: आशा भोसले अनि अमित कुमारको युगल स्वरलाई सुन्नुभयो भर्खरै यस गीतमा जीवा चलचित्रबाट। सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रलाई। अब सुनौ आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको समकक्षी रोबर्ट फिको बीच आज स्लोभाकियाको राजधानी ब्रातिस्लावामा भेटवार्ता हुनेछ। प्रधानमन्त्री मोदीले स्लोभाकियाका राष्ट्रपति पीटर पेलेग्रिनीसित पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री मोदी फ्रान्सपछि आफ्नो दोस्रो चरणको स्लोभाकियाको दुई दिने भ्रमणका लागि हिजो राति ब्रातिस्लावा पुग्नु भएको थियो। उहाँले भन्नुभयो, यस भ्रमणले दुई देश बीचको सम्बन्धलाई अझ सुदृढ बनाउनेछ र सहयोगका नयाँ क्षेत्रहरूबारे छलफल गर्नेछ। एक सामाजिक सञ्चार पोस्टमा श्री मोदीले भन्नुभयो, वहाँ स्लोभाकियाका राष्ट्रपति र प्रधानमन्त्रीसँग रचनात्मक वार्तालाप गर्न उत्सुक हुनुहुन्छ। 52 G7 शिखर सम्मेलन आजदेखि फ्रान्सको एभियन शहरमा शुरू हुँदैछ। तीन दिवसीय उक्त सम्मेलनमा G7 सदस्य देश फ्रान्स, अमेरिका, ब्रिटेन, क्यानाडा, जर्मनी, इटली र जापानले भाग लिनेछन्। युरोपीय संघ अनि युरोपीय आयोगका अध्यक्ष यस सम्मेलनमा सामेल हुनेछन्। यसको साथै फ्रान्सले भारत

0: भारत, ब्राजिल, मिश्र, केन्या, दक्षिण कोरिया, कतार, साउदी अरब, सिरिया, युक्रेन र संयुक्त अरब अमिरातलाई सम्पर्क साझेदार देशको रूपमा आमन्त्रित गरेको छ। भारत 13 पटक यस सम्मेलनमा साझेदार देशको रूपमा सामेल हुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि सम्पर्क सत्रमा भाग लिनुहुनेछ। G7 शिखर सम्मेलनमा उहाँको भागीदारीले वैश्विक भू राजनीतिमा भारतको महत्वपूर्ण भूमिका रेखाङ्कित गर्दछ। 14 जुन 2026 प्रधानमन्त्री नरेन्द्र मोदीको यात्रा र फ्रान्सको नाइसमा फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनसितको वार्ताको परिणामबारे विदेश मन्त्रालयले विशेष ब्रिफिङ गरेको छ। ब्रिफिङमा भारत फ्रान्स इनोभेसन रोडम्याप 2030 र आर्टिफिसियल इन्टेलिजेन्स, इनोभेसन, व्यापार, रणनीतिक प्रौद्योगिकी, अन्तरिक्ष, रक्षा र शिक्षाको क्षेत्रमा सहयोगलाई सुदृढ पार्ने उद्देश्यले पहलहरूको प्याकेज अप्नाउने कुरामा जोड दिएको थियो। ब्रिफिङलाई विदेश सचिव विक्रम मिश्रले सम्बोधन गर्नुभएको थियो। मौसम विभागले आगामी 6 देखि 7 दिनसम्म उपहिमालय, पश्चिम बंगाल, सिक्किम, अरूणाचल प्रदेश, आसाम र मेघालयमा अत्यधिक भारी वर्षा हुने पूर्वानुमान गरेको छ। आज पूर्वोत्तर क्षेत्र र पश्चिम बंगालमा पनि भारी वर्षा हुने देखिएको छ। विभागका अनुसार अबको 4 देखि 5 दिनमा महाराष्ट्रका अधिकांश भाग, कर्नाटकका केही भाग, तेलंगाना, आन्ध्र प्रदेश, पश्चिम बंगाल, ओडिसा, झारखण्ड, बिहार र दक्षिण छत्तीसगढ़मा दक्षिण पश्चिम मनसून सक्रिय हुने सम्भावना रहेको छ। राजस्थान, पूर्वी उत्तर प्रदेश, ओडिसा र पश्चिम मध्य प्रदेशमा मेघ गर्जनसहित वर्षाको चेतावनी दिएको छ। हरियाणा, चण्डीगढ, पंजाब, हिमाचल प्रदेश र उत्तराखण्डमा आज भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। बिहार, जम्मू कश्मीर, झारखण्ड, मध्य महाराष्ट्र, तामिलनाडु, पुडुचेरी, कराइकल र निकोबार द्वीपमा पनि यस्तै अवस्था रहने अनुमान गरिएको छ। अर्कोतर्फ मराठवाडामा लू चल्ने सम्भावना रहेको छ। कोंकण र गोवामा पनि आगामी 2 दिनसम्म गरम र आर्द्र रहनेछ। आज दिल्लीमा आंशिक रूपमा आकाशमा बादल रहनेछ। देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। अधिकतम तापक्रम 38 देखि 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। फिफा विश्वकप 2026 हिज जर्मनीले कुराकाउलाई 7-1 पराजित गर्यो। कुराकाउले पहिलोपल्ट विश्वकप खेलिरहेको छ। ह्युस्टनमा खेलिएको म्याचमा जर्मनीका मिडफिल्डर फेलिक्स नमेचाले खेल सुरु भएको 6 मिनटमा पहिलो गोल गरे। कुराकाउले 21 मिनटमा लिवानो कमेन्सियाको गोलले बराबरी गराएको थियो। ग्रुप एफको पहिलो म्याचमा जापान अनि निदरल्याण्ड बीच 2-2 बराबरीमा खेल समाप्त भयो। टेक्सासको डेलस स्टेडियममा खेलिएको म्याचको पहिलो हाफमा कुनै गोल हुन सकेन। दोस्रो हाफमा निदरल्याण्डका वर्जिल व्यान डाइक र क्राइसेसियो समरविलेले गोल गरे, जबकि जापानको लागि किटो नाकामुरा र दाइची कमान्डाले गोल गरेका थिए। अमेरिका र इरानबीच 107 दिनदेखि जारी युद्ध अन्त गर्ने सहमति भएको छ। यससँगै हर्मुज जलडमरू मध्य खुल्नेछ र इरानका बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी अन्त हुनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गएराती एक सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा सम्झौतामा हस्ताक्षर गर्ने घोषणा गर्नुभएको थियो। 19 जुनमा स्विजरल्याण्डमा शान्ति सम्झौतामा हस्ताक्षर हुनेछ। सम्झौतामा हस्ताक्षर भएपछि शुक्रबार स्ट्रेट अफ हर्मुज खोल्ने श्री ट्रम्पले बताउनु भएको छ। विश्वको तेल आपूर्तिको 5 भागको 1 भाग हर्मुजले ओसार पसार गर्दछ। यस महत्वपूर्ण सम्झौताले सम्पूर्ण क्षेत्रमा शान्ति र सुरक्षा पुनर्स्थापन गर्ने श्री ट्रम्पले बताउनु भएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा। साथै श्रोताहरूले हामीलाई दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआई आदिमा पनि सुनिरहनु भएको छ। र समय अहिले भएको छ बिहानीको 9:05। त्यसको साथै यहाँहरूलाई केही हिन्दी चलचित्रका गीतहरू सुनाइरहेछौँ। एकल डाइरेक्टरको चलचित्रका गीतहरू त प्रथममा सुनाइरहेछु श्रोता कर्म चलचित्रबाट आशा भोसले अनि किशोर कुमारको युगल स्वरमा।

0: मिला राज्यमन्त्री विशाल लामा उपस्थित हुनुहुन्थ्यो। आफ्नो सम्बोधनमा वहाँले यसलाई प्रशंसनीय कार्य बताउनुभयो। यस अवसरमा सिक्किमका मुख्यमन्त्रीको प्रतिनिधिको रूपमा सल्लाहकार जैकब खालिङ पनि उपस्थित थिए। खरसाङका विधायक सोनाम लामा, गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङ तथा आईजीजेएफ अध्यक्ष अजय एडवर्ड्स पनि यस समारोहमा उपस्थित थिए। भानुभक्त समितिको प्रयासमा यी शालिखहरूको निर्माण गरिएको हो। गोर्खा जनमुक्ति मोर्चा महासचिव रोशन गिरीले हिज पश्चिम बंगाल सरकारका ग्रामीण विकास, पञ्चायत तथा पशुपालन विकास मन्त्री दिलीप घोषसित अनौपचारिक भेटवार्ता गरेका छन्। उक्त भेटवार्तामा दार्जीलिङ पहाड, तराई तथा डुवर्सको राजनीतिक भविष्य, त्रिस्तरीय पञ्चायत व्यवस्था, जीटीए भित्र भएका कथित भ्रष्टाचार तथा अनियमितताहरू साथै जीटीएको वर्तमान अवस्था र अस्तित्वबारे विस्तृत छलफल भएको बताएको छ। मौसम विभागले आगामी 6-7 दिनसम्म उपहिमालय, पश्चिम बंगाल, सिक्किम, अरुणाचल प्रदेश, असम र मेघालयमा अत्याधिक भारी वर्षा हुने पूर्वानुमान गरेको छ। आज पूर्वोत्तर क्षेत्र र पश्चिम बंगालमा पनि भारी वर्षा हुने देखिएको छ। विभागका अनुसार अबको 4-5 दिनमा महाराष्ट्रका अधिकांश भाग, कर्नाटकका केही भाग, तेलंगाना, आन्ध्र प्रदेश, पश्चिम बंगाल, उडिसा, झारखण्ड, बिहार र दक्षिण छत्तीसगढ़मा दक्षिण पश्चिम मनसून सक्रिय हुने सम्भावना रहेको छ। राजस्थान, पूर्वी उत्तर प्रदेश, उडिसा र पश्चिम मध्य प्रदेशमा मेघगर्जन सहित वर्षाको चेतावनी दिएको छ। हरियाणा, चण्डीगढ, पंजाब, हिमाचल प्रदेश र उत्तराखण्डमा आज भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ। बिहार, जम्मू कश्मीर, झारखण्ड, मध्य महाराष्ट्र, तमिलनाडु, पुडुचेरी, कराईकल र निकोबार द्वीपमा पनि यस्तै अवस्था रहने अनुमान गरिएको छ। अर्कोतर्फ मराठवाडामा लू चल्ने सम्भावना रहेको छ। कोंकण र गोवामा पनि आगामी 2 दिनसम्म गरम र आर्द्र मौसम रहनेछ। आज दिल्लीमा आंशिक रूपमा आकाशमा बादल रहनेछ। देशका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ। अधिकतम तापक्रम 38-40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25-27 डिग्री सेल्सियस रहनेछ। भारत बंगलादेश सीमामा पशु तथा मादक पदार्थको तस्करीको ठूलो मामिलामा हेमताबादको एक प्रभावशाली तृणमूल कंग्रेस नेता अली साकिरुल इस्लामलाई पुलिसले हिज पक्राउ गरेको छ। इस्लाम विष्णुपुर ग्राम पञ्चायतको भोग्राम निवासी हुन्। इस्लामलाई रायगंज मुख्य न्यायिक मजिस्ट्रेट अदालतमा पेश गरियो, जहाँबाट उसलाई 4 दिनको पुलिस हिरासतमा पठाएको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी भोलि दार्जीलिङ जिल्लाको खरसाङ आउनुहुनेछ। पश्चिम बंगाल सरकारले प्रधानमन्त्री ग्राम सड़क योजना अन्तर्गत कालेबुङमा 26, दार्जीलिङमा 17 अनि सिलगढ़ी महकुमा परिषदमा 4 सड़कहरूका लागि मंजूरी प्रदान गरेको छ। दार्जीलिङ हिमालयन रेलवेको इतिहासमा गोर्खाहरूको योगदान अतुलनीय छ। दार्जीलिङ हिमालयन रेलवेको अहिलेका गौरवमय अस्तित्व हुनमा पनि गोर्खाहरूको महत्वपूर्ण भूमिका रहेको छ। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले स्नातक चिकित्सा पाठ्यक्रममा प्रवेशको लागि निट युजी पुनः परीक्षाको प्रवेश पत्र जारी गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अहिले 10 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: समय अहिले ठिक बिहानीको 9:35 भइरहेछ। श्रोता, हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा। र अबको क्रममा प्रस्तुत छ कार्यक्रम हाम्रो संस्कार संस्कृति।

नमस्कार आदरणीय श्रोता, 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम हाम्रो संस्कार हाम्रो संस्कृतिमा यहाँहरू सम्पूर्णलाई मनोहराजको न्यानो अभिवादन। श्रोता मित्र, हाम्रो संस्कार हाम्रो संस्कृति हिजो हामी नेपाली जातिभित्रका विविध संस्कार संस्कृतिहरूको कुराकानीहरू लिएर आउने गर्छौँ। सोही क्रममा आजको बसाइमा यहाँहरू सामु प्रस्तुत छ नेपाली संस्कृतिमा जडीबुटीको महत्त्व र योगदान।

संसारको जुनसुकै कुनामा बसे पनि नेपाली हुनु भनेको केवल एउटा नागरिकता वा भौगोलिक सीमाभित्र सीमित हुनु होइन। नेपाली हुनु भनेको आफ्नो भाषा, संस्कृति, परम्परा, मूल्य र पहिचानलाई जीवन्त राख्नु हो। यिनै पहिचानका महत्त्वपूर्ण आधारहरूमध्ये जडीबुटी पनि एक हो। विविध भूगोलले सम्पन्न नेपाली समाज प्राचीन कालदेखि नै जडीबुटीको प्रयोगमा परिचित रहँदै आएको छ। हाम्रा पुर्खाहरूले प्रकृतिलाई औषधालयको रूपमा उपयोग गर्दै विभिन्न रोगहरूको उपचार जडीबुटीद्वारा गर्ने परम्परा विकास गरेका थिए। जडीबुटी केवल औषधि मात्र होइन, यो नेपाली संस्कृति, जीवनशैली, धार्मिक आस्था, सामाजिक परम्परा तथा आर्थिक समृद्धिसँग समेत जोडिएको विषय हो। श्रोतामित्र, नेपाली संस्कृतिमा प्रकृतिलाई विशेष सम्मान गर्ने परम्परा छ। रुख बिरुवा, वनस्पति तथा विभिन्न जडीबुटीलाई केवल प्राकृतिक स्रोतका रूपमा मात्र नभई जीवनदाता र स्वास्थ्यका संरक्षणका रूपमा हेरिन्छ। गाउँघरमा आज पनि धेरै परिवारहरूले सामान्य रोगहरूको उपचारको लागि तुलसी, अदुवा, बेसार, बोझो, चिराइतो, असुरो लगायतका जडीबुटीहरू प्रयोग गर्ने गर्छन्। हाम्रा धार्मिक तथा सांस्कृतिक कार्यहरूमा पनि जडीबुटीको महत्त्वपूर्ण स्थान छ। पूजा, व्रत, विवाह, जन्म उत्सव तथा विभिन्न धार्मिक अनुष्ठानहरूमा विभिन्न वनस्पति तथा जडीबुटीहरूको प्रयोग गरिन्छ। यसले नेपाली संस्कृति र प्रकृति बीचको गहिरो सम्बन्धलाई स्पष्ट रूपमा देखाउँछ। श्रोतामित्र, हामी छौँ 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम हाम्रो संस्कार हाम्रो संस्कृति, र आजको बसाइमा हामी कुराकानी गरिरहेछौँ नेपाली संस्कृतिमा जडीबुटीको महत्त्वमाथि। र यस विषयमाथि म थप कुराकानी अवश्य लिएर आउने नै छु, तर त्योभन्दा पूर्व सुनौ यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। आजको विषयमा हामी कुराकानी गरिरहेछौँ नेपाली संस्कृतिमा जडीबुटीको महत्त्व र योगदानमाथि। यस विषयमाथि थप कुराकानी गर्नुपर्दा, आधुनिक चिकित्सा विज्ञानको विकास हुनुभन्दा धेरै पहिले नेपाली समाजले प्राकृतिक औषधिको रूपमा जडीबुटी प्रयोग गर्दै आएको थियो। गाउँका वैद्य, धामी झाँक्री तथा आयुर्वेदिक चिकित्सकहरूको विभिन्न जडीबुटीको ज्ञान पुस्तान्तरण गर्दै आएका छन्। रुगाखोकी हुँदा अदुवा र तुलसी, पेट दुख्दा बोझो, ज्वरो आउँदा चिराइतो, घाउ खटिरा हुँदा विभिन्न वनस्पतिको लेप प्रयोग गर्ने परम्परा नेपाली समाजमा अझै पनि जीवित छ। यस्ता अभ्यासहरूले पुस्तौँदेखि सङ्कलित स्थानीय ज्ञानलाई संरक्षण गर्ने मद्दत पुर्याएको छ। अब कुरा गरौँ नेपाली चाडपर्व र जडीबुटीको सम्बन्धबारे। नेपाली चाडपर्वहरूमा पनि जडीबुटीको विशेष महत्त्व छ। दसैँमा जमारा उमार्ने परम्परा होस् वा विभिन्न धार्मिक पूजामा प्रयोग गरिने पवित्र वनस्पतिहरू, यी सबैले जडीबुटी र संस्कृतिको सम्बन्धलाई अझ बलियो बनाएका छन्। तिहार, छठ, उधौली, उभौली, ल्होसार, माघे सङ्क्रान्ति लगायतका विभिन्न पर्वहरूमा स्थानीय वनस्पति तथा प्राकृतिक सामग्रीहरूको प्रयोग गरिन्छ। यसले प्रकृतिप्रतिको सम्मान र वातावरणीय चेतनालाई पनि बढावा दिन्छ। संसारका विभिन्न देशहरूमा बसोबासो गरिरहेका नेपाली समुदायका लागि जडीबुटी केवल स्वास्थ्यसँग सम्बन्धित विषय मात्र होइन, आफ्नो सांस्कृतिक पहिचानसँग जोडिएको भावनात्मक सम्पत्ति पनि हो। विदेशमा रहेका नेपालीहरूले तुलसी, अदुवा, बेसार, टिम्बुर, ज्वानो जस्ता सामग्रीहरू प्रयोग गरेर आफ्नो परम्परागत खानपान र जीवनशैलीलाई निरन्तरता दिइरहेका छन्। यसले नयाँ पुस्तालाई पनि आफ्नो सांस्कृतिक जरुरसँग जोडिराख्न मद्दत गर्छ। नेपाली समुदायका लागि जडीबुटी आर्थिक दृष्टिले पनि अत्यन्तै महत्त्वपूर्ण स्रोत हो। हिमाली तथा पहाडी क्षेत्रमा पाइने यार्सा गुम्बा, जटामसी, पाँच औले, सतुवा लगायतका बहुमूल्य जडीबुटीहरूले स्थानीय समुदायको आय आर्जनमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। आज विश्व बजारमा प्राकृतिक तथा आयुर्वेदिक उत्पादनहरूको माग बढ्दै गइरहेको छ। यस्तो अवस्थामा नेपाली जडीबुटीले अन्तर्राष्ट्रिय बजारमा विशेष स्थान बनाउन सक्ने सम्भावना रहेको छ। उचित संरक्षण, अनुसन्धान र व्यवस्थापन मार्फत यस क्षेत्रलाई अझ सशक्त बनाउन सकिन्छ। जडीबुटीको संरक्षण भनेको केवल औषधीय वनस्पतिको संरक्षण मात्र होइन, सम्पूर्ण जैविक विविधताको संरक्षण पनि हो। वन विनाश, जलवायु परिवर्तन तथा अनियन्त्रित सङ्कलनका कारण धेरै महत्त्वपूर्ण जडीबुटीहरू सङ्कटमा परेका छन्। त्यसैले भावी पुस्ताका लागि यस्ता अमूल्य सम्पदाहरू जोगाउन आवश्यक छ। नेपाली संस्कृतिमा जडीबुटीको महत्त्व अत्यन्तै व्यापक र गहिरो छ। यो केवल रोग उपचारको साधन मात्र नभई हाम्रो सांस्कृतिक पहिचान, धार्मिक आस्था, सामाजिक परम्परा, आर्थिक विकास र वातावरणीय संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको अमूल्य सम्पदा हो। विश्वका जुनसुकै देशमा बसोबासो गरिरहेका नेपालीहरूका लागि जडीबुटी हाम्रो पुर्खाले छोडेर गएको ज्ञान, अनुभव र सभ्यताको प्रतीक हो। त्यसैले यसको संरक्षण, सम्वर्धन र पुस्तान्तरण गर्नु सम्पूर्ण नेपालीहरूको साझा जिम्मेवारी हो। जबसम्म हामीले आफ्नो जडीबुटी, संस्कृति र परम्परालाई जोगाइराख्न सक्छौँ, तबसम्म नेपालीपनको सुगन्ध संसारभर फैलिरहनेछ।

हवस् त श्रोत मित्र, हजुरले भर्खरै सुन्दै हुनुहुन्थ्यो 103.5 मेगाहर्ट्स आकाशवाणी खरसाङको प्रस्तुति हाम्रो संस्कार हाम्रो संस्कृति कार्यक्रम मार्फत नेपाली संस्कृतिमा जडीबुटीको योगदान र महत्त्वमाथि केही कुराकानीहरू। यस्तै विषयवस्तुमाथि म अर्को कार्यक्रममा पक्कै पनि उपस्थित हुने नै छु। त्यतिन्जेलको निम्ति प्रस्तुता मनन तामाङ लगायत म नवराजलाई आजको बसाइबाट दिनुहोस् बिदा। हजुरहरू जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ खुसी रहनुहोस् आनन्दित रहनुहोस्। हवस् त नमस्ते।

0: हामीलाई श्रोताहरूले सुन्दै हुनुहुन्छ 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङ केन्द्रबाट। र अब सुनौ आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 10 बजेको समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको समकक्षी रोबर्ट फिको बीच आज स्लोभाकियामा राजधानी ब्रातिस्लावामा भेटवार्ता हुनेछ। प्रधानमन्त्री मोदीले स्लोभाकियाका राष्ट्रपति पीटर पेलेग्रिनीसित पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री मोदी फ्रान्सपछि आफ्नो दोस्रो चरणको स्लोभाकियाको दुई दिने भ्रमणको लागि हिज राति ब्रातिस्लावा पुग्नुभएको थियो। उहाँले भन्नुभयो, यस भ्रमणले दुई देश बीचको सम्बन्धलाई अझ सुदृढ बनाउनेछ र सहयोगका नयाँ क्षेत्रहरूबारे छलफल गर्नेछ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, उहाँ स्लोभाकियाका राष्ट्रपति र प्रधानमन्त्रीसँग रचनात्मक वार्तालाप गर्न उत्सुक हुनुहुन्छ। सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरी आज सिलोङको भ्रमणमा जाँदै हुनुहुन्छ। श्री गडकरीले पूर्वोत्तर क्षेत्रमा पूर्वाधार विकास र कनेक्टिभिटी विस्तार कार्यक्रममा भाग लिनुहुनेछ। श्री गडकरीले आज लारिटी फर्मेन्स सेन्टर माउक सियाङ सिलोङमा नर्थ इस्ट इण्डिया इन्फ्रास्ट्रक्चर समिट र प्रदर्शनी 2026 उद्घाटन गर्नुहुनेछ। उनी पूर्वाधार सम्मेलनको प्रमुख कार्यकारी बैठकमा पनि सहभागी हुनेछन्। पूर्वाधार विकास लगानीका अवसर र क्षेत्रीय विकासका विषयमा छलफल हुने प्रमुख मञ्च हो। मेघालयका मुख्यमन्त्री कोनराड केसँगमा पनि दुई दिने शिखर सम्मेलनमा भाग लिनुहुनेछ। केन्द्रीय मन्त्रीले यस दिन 3,214 करोड रुपियाँको लगानीमा निर्माण गरिएका मेघालयका 6 राष्ट्रिय राजमार्ग परियोजनाहरूको शिलान्यास र लोकार्पण समारोहको अध्यक्षता गर्नुहुनेछ। अमेरिका र इरान बीच 107 दिनदेखि जारी युद्ध अन्त्य गर्ने सहमति भएको छ। यससँगै हर्जुम जलडमरुम मध्य खुल्नेछ र इरानका बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी अन्त्य हुनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गएराती एक सामाजिक

सञ्जाल प्लेटफर्म ट्युटमा सम्झौतामा हस्ताक्षर गर्ने घोषणा गर्नुभएको थियो। 19 जुनमा स्विजरल्याण्डमा शान्ति सम्झौतामा हस्ताक्षर हुनेछ। सम्झौतामा हस्ताक्षर भएपछि शुक्रबार स्ट्रेट अफ हर्जुम खोल्ने श्री ट्रम्पले बताउनु भएको छ। विश्व नेताहरूले अमेरिका इरानबीच शान्ति सम्झौताको स्वागत गरेका छन् अनि यसलाई पश्चिम एसियामा स्थायित्व बहाल गर्ने दिशामा महत्वपूर्ण राजनीतिक कदम बताएका छन्। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले क्षेत्रीय र अन्तर्राष्ट्रिय मध्यस्थहरूको भूमिकाको सराहना गर्नुभयो। ब्रिटेनका प्रधानमन्त्री कीर स्टार्मरले यसलाई युद्ध समाप्त गर्ने, क्षेत्रीय स्थिरता बनाइराख्ने र हर्जुम जलडमरू मध्य खोल्नको लागि महत्वपूर्ण कदम बताउनु भएको छ। जर्मनीका चान्सलर फेडरिक मत्स्यले सम्झौतालाई राजनीतिक उपलब्धि बताउनु भएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले सम्झौताको शीघ्र कार्यान्वयन गर्न र हर्जुम जलडमरू मध्यमा निर्वात नौवहन पुनः शुरू गर्न आह्वान गरेका छन्। विश्वकप फुटबलमा जर्मनीले कुराकाओलाई 1-7 पराजित गरेको छ। कुराकाओले पहिलो पटक विश्वकपमा भाग लिइरहेको छ। ह्युस्टनमा भएको खेलको छैटौं मिनटमा फेलिक्स नामेचाले गोल गर्दै खेललाई अग्रता दिएका थिए। खेलको 21 मिनटमा लिभानो कोमेन्सियाले गोल गर्दै कुराकोलाई बराबरीमा ल्याए। ग्रुप एफको पहिलो खेल जापान र नेदरल्याण्ड्स बीच 2-2 गोलको बराबरीमा समाप्त भयो। अमेरिकाको टेक्सासको डलास स्टेडियममा भएको खेलमा पहिलो हाफमा गोल हुन सकेन। दोस्रो हाफमा नेदरल्याण्ड्सका लागि भर्जिल वान डाइक र क्रिसेन्सियो सोमरविलले गोल गरे भने जापानका लागि केटो नाकामुरा र दाइची कामाडाले गोल गरे। ग्रुप ईको खेलमा आइभोरी कोस्टले इक्वेडरलाई 2-0 पराजित गर्यो। फिलाडेल्फिया स्टेडियममा भएको खेलमा एकमात्र गोल वैकल्पिक खेलाडी आमाद डियालोले 1990 मिनटमा गरेका थिए। ग्रुप एचको खेलमा आज स्पेनले काबो भर्डेको सामना गर्नेछ। अमेरिकाको एटलान्टा स्टेडियममा हुने खेल भारतीय समयअनुसार राति 9:30 सुरु हुनेछ। एसबेस्टनमा आइसिसी महिला विश्वकपमा हिज राति भएको ग्रुप एको म्याचमा भारतले पाकिस्तानलाई 64 पराजित गर्यो। भारतले पाकिस्तानलाई दिएको 171 रनको लक्ष्यको जवाबमा पाकिस्तानको टिम 17 ओभरमा 106 सीमित रह्यो। स्मृति मन्धानाले 44 बलमा सर्वाधिक 67 बनाए, 5 लिएर दीप्ति शर्मा प्लेयर अफ द म्याच घोषणा भइन्। आकाशवाणीबाट 10 समाचार पूरा भयो। अहिले 11:05 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

श्रोता समय अहिले ठीक बिहानीको 10:05 भइरहेछ र हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा। साथै श्रोताहरूले हामीलाई दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरबाट पनि सुनिरहनु भएको छ। श्रोता, यदि तपाईँले जीवनमा के छ भने हेर्नुहुन्छ भने तपाईँसँग जहिले पनि अधिक नै हुन्छ। यदि तपाईँको जीवनमा के छैन भने हेर्नुहुन्छ भने तपाईँसित केही पनि हुँदैन। त आजको हेलो खरसाङको प्रस्तुतिको साथमा म उपस्थित छु कार्यक्रम सहयात्री अनुपमा। विविध जानकारीमूलक कार्यक्रमहरू साथै विविध मनोरञ्जनका गीतहरूको साथमा प्रथममा धडक 2 चलचित्रबाट यस गीतको साथै सुरु गरिरहेछौ कार्यक्रमलाई। संगीत रहेको छ दर्शन रावलको, स्वर रहेको छ जोनिता गान्धी अनि रोचक कोहलीको।

श्रोता, फिलिपिन्समा पाइने एक जातिको पंक्षी प्रकाशको यति शौकिन हुन्छन् कि आफ्नो गुड वरिपरि जुनकेरीहरू झुन्डाएर राख्छन्। त यहाँहरूले सुन्नुभयो यो एउटा अद्भुत सत्य। बर्डर टू चलचित्रबाट भयो अर्को गीत सुनाइरहेछु। कुमारको शब्द अनि मिथुनको संगीतमा स्वर रहेको छ सुखविन्दर सिंह अनि साथीहरूको।

श्रोता, आजको दिनको विशेषता बारे भन्न पर्दा आज हो एल्डर्स एब्युज डे, अर्थात विश्व प्रौढ दुर्व्यवहार विरुद्ध सचेतना दिवस। यस संसारको सानोभन्दा सानो एकाइले पनि आफ्नो एक अलग अस्तित्व बोकेको हुन्छ र हाम्रो यानि कि मानिसको अस्तित्व विविध नाता गोता सम्बन्धदेखि शुरू हुन्छ। ती हुन् माता पिता, बाजी बोजू। यस्तै एक सम्बन्ध हाम्रा ती प्रौढ बुजुर्गहरूसित पनि गाँसिएको हुन्छ, जसलाई हामी कसरी भुल्न सक्छौं र हाम्रो यस जीवनको प्राण थुप्रै रंगहरूमा रंगेको देख्छौ। कहिले छोरा छोरी भएर, कहिले माता पिता त कहिले बाजे बोजू भएर, र यी सबै रंगमा रंगिएका सम्बन्धहरूलाई हामीले सधैँ माया र सम्मानको साथमा निभाउन पर्छ। त्यसैमा त पाउँछौ हामी जीवनको मिठो रस। त यस विषयमा फेरि पनि कुराकानी गर्नेछौ। अहिलेलाई सुनाइरहेछु यस गीतलाई सफाकत अमानत अलीको स्वरमा तनु वेट्स मनु चलचित्रबाट। शब्द छ राजशेखरको अनि संगीत रहेको छ केआरएसएनएको।

आज 15 तारिख जुन र आज हामी पालन गरिरहेछौं विश्व दुर्व्यवहार जागरूकता दिवस। यो कल्पना गर्न कठिन हुन्छ कि जानी बुझी कुनै बुजुर्गलाई कसैले हानि पुर्याउन सक्छ, तर दुर्भाग्यले बुजुर्ग व्यक्तिहरूसित दुर्व्यवहार एक व्यापक समस्या देखिन्छ। व्यक्तिको आर्थिक शोषण गर्नु, बुनियादी आवश्यकताहरू प्रदान नगर्नु, जस्तै पौष्टिक भोजन, उचित दवाई पानी, सुरक्षा अनि स्वच्छताको साथमा सहायता नगर्नु। वर्ल्ड एब्युज अवेरनेस डे या WEAAD अर्थात् वरिष्ठ नागरिक दुर्व्यवहार जागरूकताको शुरूआत 15 जुन 2006 इन्टरनेसनल नेटवर्क फर द प्रिभेन्सन अफ द एल्डर एब्युज अनि वर्ल्ड हेल्थ अर्गनाइजेसनद्वारा गरिएको हो। यो एक यस्तो दिवसको रूपमा पालन गरिन्छ जसमा सम्पूर्ण विश्व वरिष्ठ नागरिकहरूसित कुनै पनि प्रकारको दुर्व्यवहारको विरोधमा आवाज उठाउँदछ। त आज विश्व बुजुर्ग दुर्व्यवहार विरुद्ध सचेतना दिवसको अवसरमा हामी ती बुजुर्गहरूप्रति अझ आदर र माया जनाउँदछौँ जसका बुढेसकालले सजिएका हातहरू सधैँ हाम्रो निम्ति शुभकामना र लक्ष्यप्रय आशिषहरू दिन अघि बढिरहेका हुन्छन्।

हामीलाई सुन्दै हुनुहुन्छ 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ केन्द्रबाट। र अहिले भर्खरै श्रोताहरूले सुन्नुभयो अदनान सामीको स्वरलाई चलचित्र बजरङ्गी भाइजानबाट। संगीत रहेको थियो प्रीतमको र अब सुनाइरहेछौ श्रोताहरूलाई आजको मौसमी हाल खबर बारे। आज खरसाङको मौसम बारे भन्न पर्दा आज आंशिक बादल छाइरहेको देखा परिरहेको छ। हाल तापमान 22 डिग्री सेल्सियस रहेको छ। उच्चतम तापमान 23 डिग्री सेल्सियस रहने अनि न्यूनतम 17 डिग्री सेल्सियस रहने सम्भावना रहेको छ। त्यसै गरी दार्जिलिङको हाल तापमान 21 डिग्री सेल्सियस रहेको छ आंशिक बादलको साथ। उच्चतम तापमान 22 डिग्री सेल्सियस अनि न्यूनतम 16 डिग्री सेल्सियस रहने सम्भावना छ। त्यसै गरी सिलगढीको तापमानबारे भन्न पर्दा हाल 30 डिग्री सेल्सियस रहेको छ आंशिक बादलको साथ। उच्चतम तापमान 23 डिग्री सेल्सियस अनि न्यूनतम 25 डिग्री सेल्सियस रहने सम्भावना छ। त्यसै गरी 25 डिग्री सेल्सियस हाल तापमान रहेको छ केही तुवालोको साथ कालिम्पोङको आजको मौसम। उच्चतम तापमान 26 डिग्री सेल्सियस अनि न्यूनतम 19 डिग्री सेल्सियस रहनेछ। त्यसै गरी मिरिकको मौसमबारे भन्न पर्दा हाल 21 डिग्री सेल्सियस घमाइलो मौसम रहेको छ। उच्चतम तापमान 25 डिग्री सेल्सियस अनि न्यूनतम 17 डिग्री सेल्सियस रहने सम्भावना रहेको छ।

शान्ति ओम चलचित्रबाट सुन्नुभयो भर्खरै केकेको आवाजलाई। शब्द थियो विशालको अनि संगीत रहेको थियो विशाल अनि शेखरको। हामी बोलिरहेछौँ आकाशवाणी खरसाङ केन्द्रबाट र यस गीतको अन्त साथै श्रोता आजको हेलो खरसाङको अङ्क पनि यही समाप्त हुँदछ। त सुन्दै गर्नुहोस् श्रोता आकाशवाणी खरसाङ केन्द्रलाई।

हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ एफएम 103.5 मेगा हर्जमा। साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङको एफएम 103.2 मेगा हर्ज अनि न्युज अन एआईआर मोबाइल एपमा पनि। समय बिहानको 10:30 भइरहेछ श्रोता, र अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरकार विविध हिन्दी फिल्मी गीतहरूको साथमा। र आजको कार्यक्रम हाम्रो सरकारको विषय छ परिवर्तनशील समाजमा वृद्ध आश्रम र घरको हेरचाह। यस जानकारीलाई अघि बढाउने नै छ, केही क्षण सुन्नुहोस् यो साङ्गीतिक कोसली।

श्रोताहरूलाई भर्खरै सुन्नुभयो चलचित्र बर्डो टूबाट सोनु निगम अनि पलक मुच्छरको स्वरलाई। सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरोकार। आजको विषय परिवर्तनशील समाजमा वृद्ध आश्रम र

शिखरको हेरचार। मानव समाज निरन्तर परिवर्तनशील छ। समयको गतिसँगै हाम्रा रीतिरिवाज, रहनसहन, पारिवारिक संरचना र चिन्तनमा ठूलो परिणत आएको छ। परम्परागत नेपाली समाजमा संयुक्त परिवारको अवधारणा बलियो थियो, जहाँ बालबालिकादेखि वृद्धसम्म एउटै छानामुनि बस्थे। तर आधुनिकता, शहरीकरण र विश्वव्यापीकरणका कारण आज संयुक्त परिवारहरू भित्किएर एकाङ्गी परिवारमा परिणत हुँदैछन्। यसै परिवर्तनको तीव्र चपेटमा परेको एउटा संवेदनशील पक्ष हो वृद्धहरूको हेरचाह। वर्तमान समयमा ज्येष्ठ नागरिकहरूलाई आफ्नै घरमा राखेर हेरचाह गर्ने कि वृद्ध आश्रममा पठाउने भन्ने विषय एउटा गम्भीर बहस र चुनौतीको रूपमा खडा भएको छ। घरको हेरचाह, परम्परा, संस्कृति र भावनात्मक पक्षहरू। नेपाली संस्कृतिमा माता पितालाई देव भव अर्थात् भगवान सहज मानिन्छ। जीवनभर सन्तानका लागि रगत पसिना बगाउने आमा बुवाको बुढौरीको सहारा बन्नु नै प्रत्येक सन्तानको नैतिक र सामाजिक कर्तव्य हो। वृद्ध उमेरमा मानिस शारीरिक रूपमा कमजोर मात्र हुँदैन, मानसिक रूपमा पनि संवेदनशील र एकाङ्गी बन्दछ। आफ्नै घरमा नाता नातिनाको हाँसो र छोरा बुहारीको साथ पाउँदा उनीहरूले आत्मिक शान्ति र सुरक्षा महसुस गर्छन्।

0: श्रोताले भर्खरै सुन्नुभयो चलचित्र बडो टूबाट विशाल मिश्र अनि तुलसी कुमारको स्वरलाई। सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरकार। श्रोता, विगतमा वृद्ध आश्रमलाई समाजमा एउटा कलङ्क वा छोराछोरीले आमा बुवालाई त्यागेको ठाउँका रूपमा हेरिन्थ्यो, तर बदलिन्दो सामाजिक परिवेशमा यसको परिभाषा र आवश्यकता परिमार्जित हुँदै गएको छ। वृद्ध आश्रममा उस्तै उमेर र अनुभव भएका साथीहरू भेटिने हुनाले उनीहरूको आफ्ना भावना सुख दुःख सजिलै साटासाट गर्न सक्छन्, जसले गर्दा एक्लोपन घट्दछ। राम्रा वृद्ध आश्रमहरूमा 24 घण्टा स्वास्थ्य परीक्षण, सन्तुलित आहार र हेरचाहका लागि नर्सिङ स्टाफको व्यवस्था हुन्छ, जुन व्यवस्था घरमा कहिलेकाहीँ सम्भव हुँदैन। छोराछोरीहरू रोजगारी वा उच्च शिक्षाका लागि विदेशमा हुँदा घरमा बुढाबुढी एक्लो असुरक्षित हुनुभन्दा वृद्ध आश्रममा बस्नु व्यावहारिक रूपमा सुरक्षित मानिन थालेको छ। तर सबैभन्दा ठूलो कुरा के हो भने भौतिक सुख सुविधा जति नै भए पनि आफ्नै रगत र सन्तानबाट टाढिनुको पीडाले उनीहरूलाई भित्रै गलाउँछ। परिवर्तनशील समाजको दायित्व र समाधानको बाटो समाज परिवर्तनशील छ भन्दैमा हामीले आफ्नो मूल्य मान्यता र मानविक संवेदनालाई भुल्नु हुँदैन। आजको युवा नै भोलिको वृद्ध हुन् भन्ने सत्यलाई आत्मसार गर्नुपर्छ।
1: जानते हैं, कुवैत जैसे देश की जीडीपी से करीब 3 गुना पैसा तो हमने सिर्फ अपने देश के छोटे उद्यमियों को दिया है, वो भी गारंटी फ्री 40 लाख करोड़ से भी अधिक के मुद्रा लोन से।
2: करोड़ों छोटे उद्यमियों को मुद्रा योजना से लोन मिला, उन्हें आज महसूस होता है कि डेमोक्रेसी कैन डिलीवर।
1: 12 साल विश्वास के, विकास के, जन कल्याण के।

श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरोकार। आजको विषय छ परिवर्तनशील समाजमा वृद्धाश्रम र घरको हेरचाह। त श्रोता, निष्कर्षमा भन्नु हो भने घरको हेरचाह र वृद्धाश्रम दुवैमा आफ्नै सीमा र परिधिहरू छन्। आदर्श आवश्यकता र आफ्नै घरमा आदरपूर्वक गरिने हेरचाह नै हो, तर बदलिँदो समय र परिस्थितिका कारण यदि वृद्धाश्रम पठाउनु नै पर्ने बाध्यता आएमा त्यसलाई परित्यागको रूपमा नभई सुरक्षित विकल्पको रूपमा बुझ्नुपर्छ। मुख्य कुरा स्थानभन्दा पनि उनीहरूले पाउने सम्मान, माया र हेरचाह हो। भौतिक रूपमा जहाँ रहे पनि ज्येष्ठ नागरिकहरूको मनमा म अपहेलित भए भन्ने भावना आउनु दिनुहुँदैन। उनीहरूको बुढौलीलाई सुरक्षित र सुखमय बनाउनु नै आजको परिवर्तनशील समाजको वास्तविक परीक्षा हो।

पुनः स्वागत गर्दछु श्रोतागणलाई आकाशवाणी खरसाङ एफएम 103.5 मेगा हर्जमा। समय दिउँसोको ठिक 12:05:15 भइरहेछ श्रोता, र अबको यो समय हो फरमाइसी फिल्मी गीतहरूको कार्यक्रम तपाईँको अनुरोधमा, जस अन्तर्गत हजुरहरूकै रोजाइमा विविध हिन्दी चलचित्रका गीतहरू सुनाई मनोरञ्जन गराउनेछौ। र आज हजुरहरूको साथमा छु म उद्घोषिका लमु। आउनुहोस् कार्यक्रमको यो प्रथम साङ्गीतिक कोशीली सुनौ चलचित्र सिलसिलाबाट लता मङ्गेशकर अनि किशोर कुमारको स्वरमा। र यस गीतको अनुरोधकर्ता हुनुहुन्छ कोटवा नारायणपुर बाबापट्टी बरियाबाट ओम प्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई, हेप्पी राई, दुबिहा नेवादा जिल्ला गाजीपुरबाट प्रदीप राई, श्रीमती रोशनी राई अनि प्राञ्जल राई, डुमराव बिहारबाट डाक्टर डब्लु अन्सारी, डाक्टर सोनम अविदा अनि वसिम अन्सारी, बक्सर बिहारबाट सरफरुद्दिन अन्सारी, फातिमा खातुन अन्सारी, असलम अन्सारी, अक्रम अन्सारी अनि अफताब अन्सारी, सारिमपुर बक्सरबाट राज एस डी अन्सारी, आसमा खातुन अन्सारी, अफताब अन्सारी, महताब अन्सारी, मेहरा अन्सारी, कुल्लु अनि मुल्लु अन्सारी। त्यही श्रोताहरूको रुझानमा स्वीकार्नुहोस् कार्यक्रमको योग।

कार्यक्रमको अर्को प्रस्तुति चलचित्र मुकद्दरका सिकन्दरबाट लता मङ्गेशकरको स्वरमा र यस गीतको अनुरोध कर्ताहरू हुनुहुन्छ पुस्तकालय रोड फारबसगंज बिहारबाट शम्भु प्रसाद गुप्त कुन्ती देवी प्रेम गुप्त नेक कुमार गुप्त कृष्ण गुप्त चिराग बरवाना न्यू चेम्टा चिया बगान गिर्जा लाइनबाट तोर्का त्रुस एक्का स्वर्णलता एक्का श्रद्धा एक्का अनुरोध एक्का अनि डोमियन एक्का इन्दिरा बिहार रायगढबाट अक्रम नुरजहाँ डब्लु नुरजहाँ साइद वसीम र वल्ली उल्लाह नुरजहाँ डुमराव बिहारबाट डाक्टर डब्लु अन्सारी डाक्टर सोनम अविधा अनि दानिश अन्सारी सल्लाही सोकनाहा नेपालबाट अरुण कुमार शर्मा रेणुदेवी शर्मा राहुल कुमार शर्मा वन्दना कुमारी शर्मा प्रियङ्का कुमारी शर्मा र शर्मा परिवारका सम्पूर्ण सदस्यहरू शान्तिनगर भेलाई छत्तिसगढबाट प्रदीप कुमार शाह श्रीमती प्रतिमा शाह अनि सन्देश शाह

वार्ड नम्बर 12 रामपुरबाट सवाना प्रवीण, साहिना प्रवीण, तमन्ना बेगम, रकीम आलम, कमरान आलम, फरहान आलम, खुशबू रिमी अनि एम राही। मजनुका टिल्लाबाट कमल बालुजा, मधु बालुजा, सागर बालुजा अनि एमपीबाट उमङ मल्लिक, आकाङ्क्ष मल्लिक अनि माही मल्लिक। नागरी फार्मबाट शान्ता तामाङ, रिता तामाङ, सामदेम तामाङ, शिखा तामाङ, विजय थापा अनि रिदम थापा। खरसाङ चित्रे बस्तीबाट साहिल देवाङ, अनुराग तामाङ, विनोद राजवंशी, प्रिया तामाङ अनि साथीहरू। मेहरनगर उमरखेर महाराष्ट्रबाट अभिजित गोहाङ्कर राही, सरिता गोहाङ्कर, सिद्धान्त गोहाङ्कर, प्रिन्स एकाङ्क्ष गोहाङ्कर, विश्वकर्मा नागपुरबाट शैलेश गोहाङ्कर, वैशाली गोहाङ्कर, कुमारी धनी गोहाङ्कर। तै श्रोताको रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अर्को प्रस्तुति, चलचित्र 1942 अ लभ स्टोरीबाट कुमार सानुको स्वरमा।

फरमाइश फिल्मी गीत कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् चलचित्र सावरियाबाट सानको स्वरमा र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ दार्जिलिङबाट विजय कुमार लोहार सकुल लामा बेबी प्रधान अनि सुसन लामा सौरनी मिरिक दार्जिलिङबाट शैलेश ठाकुर कृष्ण ठाकुर बब्लु ठाकुर स्वरपुर नेपालबाट अरुण कुमार सिंह रेणु देवी सिंह अनि थुप्रै थुप्रै साथीहरू

नमस्कार, यो आकाशवाणी हो। समाचार सारण मगरबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू अनि उपराष्ट्रपति सीपी राधाकृष्णनले महाराष्ट्रको सोलापुरमा भएको घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभयो। सोशल मिडिया पोस्टमा राष्ट्रपति मुर्मू अनि उपराष्ट्रपति सीपी राधाकृष्णनले शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्नुभयो अनि घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, नवाचार अनि उद्यमिताको क्षेत्रमा प्रत्येक व्यक्तिको फरक सोच अनि फरक सृजनात्मक दृष्टिकोण हुँदछ। सोसियल मिडिया पोस्टमा एक संस्कृत सुभाषितम साझा गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, यो विविधताले नै नयाँ सम्भावनाहरू जन्म दिँदछ। उहाँले भन्नुभयो, प्रत्येक प्रतिभाको आफ्नो अलग पहिचान अनि विशिष्ट योगदान छ। यी विविध दृष्टिकोण अनि क्षमताहरूको माध्यमले नै नवाचार अनि प्रगति सम्भव छ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले आज भन्नुभयो, सरकारले पछिल्लो 12 वर्षमा देशका मध्यम वर्गलाई आर्थिक सुरक्षा, उत्तम सुविधाहरू अनि नयाँ अवसर प्रदान गर्न व्यापक बदलाव गरेको छ। सोसियल मिडिया पोस्टमा श्री नवीनले सरकारको धेरै नीतिहरूमा प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, आयकर सुधारहरूको माध्यमले कर राहत अनि जीएसटीको माध्यमले कर प्रणालीमा पारदर्शिता आएको छ। उज्ज्वला योजना, जल जीवन मिशन अनि स्वच्छ भारत जस्ता कार्यक्रमहरूले नागरिकहरूका लागि आधारभूत सुविधाहरू सुलभ बनाएको छ। श्री नवीनले भन्नुभयो, प्रधानमन्त्री आवास योजनाले मानिसहरूको घर बनाउने सपना पूरा भएको छ अनि आयुष्मान भारत योजनाले स्वास्थ्य सुरक्षा प्रदान गरेको छ। भाजपा अध्यक्षले भन्नुभयो, यी उपायहरूले मध्यम वर्ग सशक्त बनेर देशको अर्थव्यवस्थामा प्रमुख योगदान दिइरहेको छ, जसले आत्मनिर्भर अनि विकसित भारतको संकल्पलाई नयाँ गति प्रदान भएको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले भन्नुभयो, देशमा अनाजको पर्याप्त भण्डार छ अनि अल निनोको दुष्प्रभाव बीच पनि अनाजको कमी हुने छैन। आज नयाँ दिल्लीमा आयोजित माइन्ड माइन्ड सम्मेलनमा वित्त मन्त्रीले भन्नुभयो, यो वर्ष दक्षिण पश्चिम मनसुनको वर्षा सामान्यभन्दा कम रहने सम्भावना छ अनि खरिफ फसलका लागि पर्याप्त मात्रामा उर्वरक उपलब्ध छ। सुश्री सीतारमणले आगामी रबी फसलका लागि उर्वरकको आपूर्ति नोभेम्बरदेखि सुरु हुने बताउनुभयो। फिफा विश्वकप 2026मा स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले पराजित गरेको छ। स्वीडेनले दोस्रो हाफमा शानदार प्रदर्शन गर्दै निर्णायक जित हासिल गर्यो। मैटियस स्वनबर्गले 88 मिनटमा 5 गोल गरे। यो जितको साथ स्वीडेनले विश्वकप अभियानको उत्कृष्ट सुरुवात गरेको छ, जबकि ट्युनिसियाले हाफ टाइम अघि गोल गरे पनि हारको सामना गर्न पर्यो। आजको अन्य म्याचहरूमा स्पेनले अमेरिकाको अटलान्टा स्टेडियममा ग्रुप एचको म्याचमा काबो वर्डे विरुद्ध खेल्नेछ। यो म्याच भारतीय समयअनुसार रातिको 9:30 सुरु हुनेछ। यसअघि जर्मनीले हिजो कुराकाओलाई 7-1 पराजित गर्यो। यसै गरी जापान अनि निदरल्यान्ड्स बीचको म्याच रोमाञ्चक 2-2 ड्रमा समाप्त भयो। दिल्लीमा बादल छाइरहने अनि केही स्थानहरूमा वर्षा भएको कारण मानिसहरूलाई गर्मी अनि उष्णताबाट राहत प्राप्त भएको छ। मौसम विभागका अनुसार आजको अधिकतम तापक्रम 38-40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25-27 डिग्री सेल्सियसको बीचमा रहनेछ। पश्चिम बङ्गाल, सिक्किम, अरुणाचल प्रदेश, आसाम र मेघालयको उपहिमालयी क्षेत्रमा आगामी 6-7 दिनमा अत्यधिक भारी वर्षा हुने अनुमान गरिएको छ।

आज पूर्वोत्तर क्षेत्र र पश्चिम बंगालमा पनि भारी वर्षा हुनेछ। मौसम विभागका अनुसार आगामी 4-5 दिनमा महाराष्ट्रका अधिकांश भाग, कर्नाटकका केही भाग, तेलंगाना, आन्ध्र प्रदेश, पश्चिम बंगाल, ओडिसा, झारखण्ड, बिहार र दक्षिणी छत्तीसगढमा दक्षिण पश्चिम मनसुन सक्रिय हुन अनुकूल अवस्था रहेको छ। राजस्थान, पूर्वी उत्तर प्रदेश, ओडिसा र पश्चिमी मध्य प्रदेशमा आज मेघगर्जनसहित वर्षाको सम्भावना रहेको अरेन्ज अलर्ट जारी गरिएको छ। हरियाणा, चण्डीगढ, पंजाब, हिमाचल प्रदेश र उत्तराखण्डमा तीव्र हावा चल्ने सम्भावना छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

0: यो प्रसारण हो आकाशवाणीको, अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी यस समय स्लोभाकियाको राजधानी ब्रातिस्लावामा त्यहाँका प्रधानमन्त्री रोबर्ट फिकोसित बातचित गर्नुभयो। केन्द्रीय आयुष मन्त्री प्रताप राव यादवले भन्नुभयो, अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम 21 जुनमा कोलकातामा आयोजित गरिनेछ। 52 G7 शिखर सम्मेलन आजदेखि फ्रान्सको एभियन शहरमा सुरु भइरहेको छ। अमेरिका अनि इरान बीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्न सम्झौता भएको छ। अनि फिफा विश्वकप 2026 स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले पराजित गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी यस समय स्लोभाकियाको राजधानी ब्रातिस्लावामा त्यहाँका प्रधानमन्त्री रोबर्ट फिकोसित बातचित गर्नुभयो। दुई नेताहरूले ब्रातिस्लावा क्यासलमा द्विपक्षीय वार्ता गर्नुभयो। यसअघि प्रधानमन्त्री मोदीलाई श्री रोबर्ट फिकोको उपस्थितिमा गार्ड अफ अनर प्रदान गरियो। श्री मोदीले भन्नुभयो, यो यात्राले भारत स्लोभाकिया सम्बन्धहरूलाई गहिरो गर्ने अनि दुई देशबीच सहयोगको नयाँ मार्ग खोज्ने अवसर प्रदान गर्नेछ। वर्ष 1993 स्लोभाकियाको स्वतन्त्रतापछि कुनै पनि भारतीय प्रधानमन्त्रीको यो पहिलो यात्रा हो। यो यात्रा व्यापार, निवेश अनि अटोमोबाइल एवं रेलवे विनिर्माण सहित विभिन्न क्षेत्रहरूमा स्लोभाकियासित द्विपक्षीय सम्बन्धहरूलाई मजबुत गर्न प्रति भारतको प्रतिबद्धताको पुष्टि गर्दछ। ब्रातिस्लावामा श्री मोदीलाई भव्य स्वागत गरियो अनि उहाँलाई पारम्परिक स्लोभाक आतिथ्य सत्कार प्रदान गरियो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, देशको मध्यम वर्गले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिएको छ। एनडीए सरकारलाई जन आकांक्षाहरूलाई पूरा गर्ने दिशामा काम गर्ने सौभाग्य प्राप्त भएको छ। सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, पछिल्लो एक दशकमा सरकारले आम नागरिकहरूको जीवन स्तरलाई सुधार्नका लागि अवसरहरूको सुगम पहुँच, असल बुनियादी ढाँचा, सस्तो स्वास्थ्य सेवा, गुणवत्तापूर्ण शिक्षा, स्वच्छ शहर तथा सार्वजनिक सेवाहरूमा अधिक ध्यान केन्द्रित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, नवाचार अनि उद्यमिताको क्षेत्रमा प्रत्येक व्यक्तिको फरक सोच अनि फरक सृजनात्मक दृष्टिकोण हुँदछ। सोसियल मिडिया पोस्टमा एक संस्कृत सुभाषितम साझा गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, यो विविधताले नै नयाँ सम्भावनाहरूलाई जन्म दिँदछ। उहाँले भन्नुभयो, प्रत्येक प्रतिभाको आफ्नो अलग पहिचान अनि विशिष्ट योगदान छ। यी विविध दृष्टिकोण अनि क्षमताहरूको माध्यमले नै नवाचार अनि प्रगति सम्भव छ। राष्ट्रपति द्रौपदी मुर्मु अनि उपराष्ट्रपति सीपी राधाकृष्णनले महाराष्ट्रको सोलापुरमा भएको घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभयो। सोसियल मिडिया पोस्टमा राष्ट्रपति मुर्मु अनि उपराष्ट्रपति सीपी राधाकृष्णनले शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्नुभयो अनि घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। केन्द्रीय आयुष मन्त्री प्रताप राव यादवले आज भन्नुभयो, अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम 21 जुनमा कोलकातामा आयोजित गरिनेछ। समारोहको आयोजन प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हुनेछ। नयाँ दिल्लीमा आयोजित संवाददाता सम्मेलनलाई सम्बोधित गर्दै केन्द्रीय मन्त्रीले भन्नुभयो, यो वर्ष अन्तर्राष्ट्रिय योग दिवसको विषय छ, स्वास्थ्य जीवनका लागि योग। श्री यादवले भन्नुभयो, योगले मानिसहरूलाई जुनै उमेरमा स्वस्थ, सक्रिय, आत्मनिर्भर अनि मानसिक रूपले बलियो जीवन बाँच्नमा महत्वपूर्ण भूमिका निभाउँदछ। आयुष मन्त्रीले बताउनुभयो, 2014 संयुक्त राष्ट्र महासभामा भारतको प्रस्तावलाई समर्थनपछि प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा योग वैश्विक जन आन्दोलन बनेको छ। उहाँले भन्नुभयो, विश्वभरिका मानिसहरूले योगलाई आफ्नो दैनिक जीवनको अभिन्न अङ्ग बनाएको छ।
2: इस वर्ष देश भर में 100 प्रतिष्ठित एवं आइकॉनिक स्थलों पर IDY 2026 के विशेष आयोजन किए जा रहे हैं। यह पहल भारत की सांस्कृतिक विरासत, ऐतिहासिक धरोहरों और योग परंपरा को एक साथ जोड़ते हुए योग को एक व्यापक राष्ट्रीय उत्सव का स्वरूप प्रदान करेगी।
1: सर्वोच्च न्यायालयमा एक याचिका दाखिल गरिएको छ जसमा अयोध्याको श्रीराम जन्मभूमि मन्दिरमा दान अनि चढाएका वस्तुहरूको दुरुपयोगको आरोपहरूको जाँचको निर्देश दिने आग्रह गरिएको छ। प्रधान न्यायाधीश सूर्यकान्तलाई सम्बोधित याचिका अधिवक्ता अनुप्रकाश अवस्थीले दायर गरेको हो जसमा सर्वोच्च न्यायालयसित अपील गरिएको छ छ मामिलाको जाँच केन्द्रीय अन्वेषण ब्युरो सीबीआई जस्ता कुनै प्रमुख एजेन्सीद्वारा सिधा शीर्ष न्यायालयको निगरानीमा गरियोस्। याचिकामा भनिएको छ यो मुद्दा लाखौं श्रद्धालुहरूको आस्था अनि विश्वाससित जोडिएको छ। यसका साथै राम मन्दिरसित सम्बन्धित दान निधिमा कथित अनियमितताहरू दुरुपयोग या चोरीको हालैको खबरहरूले भारत अनि विदेशका श्रद्धालुहरूबीच चिन्ता बढाएको याचिकामा उल्लेख गरिएको छ। न्यायिक हस्तक्षेपको माग गर्दै याचिकामा धनराशिको संरक्षण अनि सुरक्षाका लागि एक तन्त्र बनाउने पनि माग गरिएको छ जसमा मन्दिरद्वारा प्राप्त दानको संग्रह लेखाङ्कन अभिरक्षा प्रबन्धन अनि वितरणसित सम्बन्धित सबै आयामहरूको पनि जाँच गर्ने अनुरोध गरिएको छ। ओडिशामा आज पारम्परिक राजा महोत्सव राजा संक्रान्तिको दोस्रो दिन खुबै उत्साहको साथ मनाइँदैछ। नारीत्व अनि धरती माताको सम्मान गर्ने यो महोत्सव ग्रामीण अनि शहरी दुवै क्षेत्रहरूलाई सांस्कृतिक उत्सवहरूको जीवन्त केन्द्रमा परिणत गर्नेछ। हाम्रो संवाददाताले बताए अनुसार सबै आयु वर्गका मानिसहरूले हर्षोल्लास अनि श्रद्धाको साथ यस उत्सवमा भाग लिइरहेका छन्।
3: उड़ीसा में तीन दिन तक चलने वाले राजा त्योहार के दूसरे दिन राजा संक्रांति के शुभ अवसर पर जश्न का माहौल है। पूरे राज्य में त्योहार का उत्साह है। घर गांव और पब्लिक पार्क खुशी और उत्सव से भरे हुए हैं। हर उम्र के लोग नए कपड़े पहनकर पारंपरिक पकवाने का आनंद लेकर और अलग अलग सांस्कृतिक कार्यक्रमों में हिस्सा लेकर पूरे जोश के साथ शामिल हो रहे हैं। पारंपरिक झूले मुख्य आकर्षण बने हुए हैं जो ग्रामीण और शहरी दोनों इलाकों में बड़ी संख्या में लोगों को अपनी ओर खींच रहे हैं। राजा का खास पकवान जैसे पोड़ो पिठा अरिसा पिठा मंडा और काकेरा और साथ ही पारंपरिक राजा पान इस उत्सव का अहम हिस्सा बने हुए हैं। सांस्कृतिक और सामाजिक संगठन भी इस मौके पर खास कार्यक्रम आयोजित कर रहे हैं। प्रकृति के सम्मान में खेतीबाड़ी का काम रोक दिया जाता है जो उड़ीसा की पुरानी सांस्कृतिक विरासत और खेती के साथ उसके गहरे जुड़ाव को दिखाता है। प्रकाश दास आकाशवाणी समाचार भुवनेश्वर।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
5: हर घर सूर्य घर।
1: यो आकाशवाणी हो। अब रहल समाचार। 52 G7 शिखर सम्मेलन आजदेखि फ्रान्सको एभियन शहरमा शुरू भइरहेको छ। सम्मेलन यस्तो रचनात्मक समयमा शुरू भइरहेको छ जब अमेरिका अनि इरानले 107 दिनसम्म जारी सङ्घर्ष समाप्तिका लागि सम्झौतालाई अन्तिम रूप दिएको छ। सम्मेलनका लागि एभियन जिनेवा अनि जिनेवा झील क्षेत्रलाई एक भर्चुअल सुरक्षा किल्लामा परिणत गरिएको छ। फ्रान्सको राष्ट्रपति इमान्युएल म्याक्रोले आज G7 देशका नेताहरूसहित युरोपीय परिषद अनि युरोपीय आयोगका अध्यक्षहरूलाई औपचारिक रूपले स्वागत गर्नुहुनेछ। भारत ब्राजिल दक्षिण कोरिया केन्या अनि मिश्रलाई भागीदार देशको रूपमा शिखर सम्मेलनमा आमन्त्रित गरिएको छ। त्यही युक्रेन कतार अनि संयुक्त अरब अमिरतलाई पनि शिखर सम्मेलनका लागि आमन्त्रित गरिएको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले भन्नुभयो देशमा अनाजको पर्याप्त भण्डार छ अनि अलनिनोको दुष्प्रभाव बीच पनि अनाजको कमी हुने छैन। आज नयाँ दिल्लीमा आयोजित माइन्ड माइन्ड सम्मेलनमा वित्त मन्त्रीले भन्नुभयो यो वर्ष दक्षिण पश्चिम मनसुनको वर्षा सामान्यभन्दा कम रहने सम्भावना छ अनि खरिफ फसलका लागि पर्याप्त मात्रामा उर्वरक उपलब्ध छ। सुश्री सीतारमणले आगामी रवि फसलका लागि उर्वरकको आपूर्ति नोभेम्बरदेखि शुरू हुने बताउनुभयो।
6: जैसा कि हम जानते हैं इस वर्ष मॉनसून बहुत अच्छा नहीं रहने वाला है। हालांकि हमारे पास पर्याप्त भंडार मौजूद है क्योंकि पिछले वर्ष हमने इसे बनाए रखा था, इसलिए खाद्यान्न की कोई कमी नहीं है। लेकिन किसानों पर इसका असर पड़ सकता है, उनकी आय पर भी दबाव रह सकता है।
1: उत्तर प्रदेश को जेवर स्थित नोएडा अंतर्राष्ट्रीय हवाई अड्डाबाट वाणिज्यिक उडानहरू आजदेखि शुरू भएको छ। यो देशको विमानन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो। नगर विमानन मन्त्री किन्जारूप राममोहन नायडूले आज उद्घाटन समारोहलाई सम्बोधित गर्दै भन्नुभयो, पहिलो चरणमा यसको क्षमता प्रतिवर्ष 1.20 करोड यात्रीहरूको हुनेछ। पहिलो चरण पूरा भएपछि यसको क्षमता प्रतिवर्ष 7 करोड भन्दा अधिक हुने सम्भावना छ। यो हवाई अड्डा घरेलु अनि अन्तर्राष्ट्रिय दुवै उडानहरूको सञ्चालन गर्नेछ। श्री नायडूले भन्नुभयो, यो हवाई अड्डा प्रधानमन्त्री नरेन्द्र मोदीको देशभरिमा कनेक्टिभिटीलाई मजबूत गर्ने दृष्टिकोणको परिणाम हो। विमानन क्षेत्रको विकासको उल्लेख गर्दै केन्द्रीय मन्त्रीले भन्नुभयो, देशमा हवाई

0: अड्डाहरूको संख्या वर्ष 2014 74 बढेर अब 165 भएको छ। उहाँले भन्नुभयो, पछिल्लो दशक अवधि हवाई अड्डा अवसंरचना विकासमा 1,40,000 करोड़ रुपियाँ भन्दा अधिकको निवेश गरिएको छ। सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरी आज सिलङको भ्रमणमा हुनुहुन्छ। श्री गडकरीले पूर्वोत्तर क्षेत्रमा अवसंरचना विकास अनि सम्पर्क विस्तार कार्यक्रमहरूमा भाग लिनुहुनेछ। श्री गडकरीले आज सिलङको मावक सियाङ स्थित लारिती पर्फर्मेन्स सेन्टरमा पूर्वोत्तर भारत अवसंरचना शिखर सम्मेलन एवं प्रदर्शनी 2026 उद्घाटन गर्नुहुनेछ। उहाँले अवसंरचना शिखर सम्मेलनको मुख्य कार्यकारी अधिकारीहरूको बैठकमा पनि भाग लिनुहुनेछ। यो अवसंरचना विकास, निवेश अवसरहरू अनि क्षेत्रीय विकासमाथि चर्चाका लागि प्रमुख मञ्च हो। दुई दिनको शिखर सम्मेलनमा मेघालयका मुख्यमन्त्री कान्राट केसङमा पनि सामेल हुनुहुनेछ। केन्द्रीय मन्त्रीले 3,214 करोड़ रुपियाँको निवेशमा निर्मित मेघालयको 6 राष्ट्रिय राजमार्ग परियोजनाहरूको शिलान्यास अनि लोकार्पण समारोहको अध्यक्षता गर्नुहुनेछ। यी परियोजनाहरूले पूर्वोत्तर क्षेत्रको सामाजिक आर्थिक विकासमा योगदान अनि सड़क सम्पर्कमा सुधार हुने आशा गरिएको छ। अमेरिका अनि इरान बीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्न सम्झौता भएको छ। यसको साथै होर्मुज जलडमरू मध्य खोल्नेछ अनि इरानी बन्दरगाहहरूबाट अमेरिकी नाकाबन्दी समाप्त हुनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो ट्रुथ सोसल मिडिया प्लेटफर्ममा सम्झौता हुने घोषणा गर्नुभयो। शान्ति सम्झौतामा 19 जुनको दिन स्विजरल्याण्डमा हस्ताक्षर हुनेछ। श्री ट्रम्पले भन्नुभयो, होर्मुज जलडम्रो मध्य सम्झौतामा हस्ताक्षरपछि शुक्रबारदेखि खुल्नेछ। होर्मुजबाट विश्वको कुल तेल आपूर्तिको 5% परिवहन हुँदछ। श्री ट्रम्पले भन्नुभयो, यो ऐतिहासिक सम्झौताले सम्पूर्ण क्षेत्रमा शान्ति अनि सुरक्षा बहाल हुनेछ। सम्झौता अनुसार अमेरिका अनि इरानबीच इरानको परमाणु सम्वर्धन अनि संवर्धित युरेनियमलाई 60 दिनभित्र डिस्पोजनमाथि बातचित हुनेछ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले भनेको छ, युद्ध अनि लेबनान सहित सबै मोर्चाहरूमा सैन्य कारवाही आजदेखि स्थायी रूपले बन्द गरिनेछ। फिफा विश्वकप 2026 स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले पराजित गरेको छ। स्वीडेनले दोस्रो हाफमा शानदार प्रदर्शन गर्दै निर्णायक जित हासिल गर्यो। मैटियस स्वनबर्गले 88 मिनटमा 5 गोल गरे। यो जितको साथ स्वीडेनले विश्वकप अभियानको उत्कृष्ट सुरुवात गरेको छ, जबकि ट्युनिसियाले हाफ टाइम अघि गोल गरे पनि हारको सामना गर्नु पर्यो। आजको अन्य म्याचहरूमा स्पेनले अमेरिकाको अटलान्टा स्टेडियममा ग्रुप एचको म्याचमा कार्बोभर्डे विरुद्ध खेल्नेछ। यो म्याच भारतीय समयअनुसार रातिको 9:30 सुरु हुनेछ। यसअघि जर्मनीले हिजो कुराकाओलाई 7-1 पराजित गर्यो। यसै गरी जापान अनि नेदरल्यान्ड्स बीचको म्याच रोमाञ्चक 2-2 ड्रमा समाप्त भयो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाको राजधानी ब्रातिस्लावामा त्यहाँका प्रधानमन्त्री रोबर्ट फिकोसित बातचित गर्नुभयो। केन्द्रीय आयुष मन्त्री प्रताप रव जाधवले भन्नुभयो, अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम 21 जुनमा कोलकातामा आयोजित गरिनेछ। 52 G7 शिखर सम्मेलन आजदेखि फ्रान्सको एभियन सहरमा शुरू भइरहेको छ। अमेरिका अनि इरानबीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्न सम्झौता भएको छ अनि फिफा विश्वकप 2026 स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले पराजित गरेको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सबिना गिरी, विषय भारतले युरोप र G7 सँगको सम्बन्धलाई गहिरो बनायो। आलेख विदेश सेवा डेस्क NSC आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदी 13 जुनदेखि 19 जुन 2026 स्लोभाकियाको आधिकारिक र राजकीय भ्रमणमा फ्रान्सको भ्रमण गर्दै हुनुहुन्छ। भ्रमणको पहिलो भागमा श्री मोदीले नाइसको भ्रमण गर्नुभयो। उहाँ 14 जुनदेखि 16 जुनसम्म स्लोभाकियाको ब्राटिस्लावामा हुनुहुन्छ। 16 जुनदेखि 18 जुन 2026 सम्म प्रधानमन्त्रीले एभियन र पेरिसको भ्रमण गर्नुहुनेछ। आफ्नो विदाई वक्तव्यमा प्रधानमन्त्री मोदीले भारत फ्रान्स सम्बन्धलाई विशेष विश्वव्यापी रणनीतिक साझेदारीमा उचालिएको बताउनु भएको छ। प्रधानमन्त्रीले भारतले फ्रान्ससँगको आफ्नो विशेष सम्बन्धलाई महत्व दिने बताउनुभयो। प्रधानमन्त्रीले 16 जुनदेखि 17 जुनसम्म एभियनमा हुने G7 शिखर सम्मेलनमा पनि भाग लिनुहुनेछ। श्री मोदीले भन्नुभयो, G7मा भारतको उपस्थितिले हाम्रा साझेदारहरूको हामीमाथिको विश्वास र हाम्रो बढ्दो विश्वव्यापी प्रोफाइलहरूलाई प्रतिबिम्बित गर्दछ। यो लगातार 8 G7 शिखर सम्मेलन हुनेछ, जसमा भारत विश्वका शीर्ष अर्थतन्त्रहरूसँगै भाग लिनेछ। प्रधानमन्त्रीले G7 शिखर सम्मेलनको क्रममा फ्रान्सले आयोजना गरेको पश्चिम एसिया सम्बन्धी विशेष बैठकमा पनि भाग लिनुहुनेछ। श्री मोदीले फ्रान्स र स्लोभाकियाको आफ्नो भ्रमणले युरोप र G7 दुवैसँग भारतको गहिरो संलग्नतालाई बलियो बनाउने र महाद्वीप र भारी अर्थात यसमा बाहिर हाम्रो साझेदारीको दायरा विस्तार गर्ने भारतको दृढ़ प्रतिबद्धता प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो। भारतले शत्रुता अन्त्य गर्न संवाद र कूटनीतिको आवश्यकतामा बारम्बार आफ्नो बलियो विचार व्यक्त गरेको छ। भारतले विश्वव्यापी दक्षिणको लागि पश्चिम एसियाली द्वन्द्वको परिणामहरूको बारेमा पनि आफ्नो चिन्ता व्यक्त गरेको छ र हर्जुमको जलडमरूमबाट नेभिगेसनको स्वतन्त्रताको महत्वमा जोड़ दिएको छ। प्रधानमन्त्री मोदी राष्ट्रपति म्याक्रोनसँग द्विपक्षीय भेटघाटको लागि नाइस पुग्नु भएको छ। नाइस विमानस्थलमा आइपुगेपछि श्री मोदीलाई फ्रान्सेली शिक्षा मन्त्री एडियोट ग्रेफे, फ्रान्सेली अनुसन्धान तथा अन्तरिक्ष मन्त्री फिलिप ब्राप्टिस्ट, आल्प्स मार्टिप्स प्रिफेक्चरका महासचिव प्याट्रिक ओमोसो, एडेबल र अन्य वरिष्ठ अधिकारीहरूले न्यानो स्वागत जनाए। प्रधानमन्त्रीलाई स्वागत गर्न ठूलो भारतीय समुदाय उपस्थित थिए। प्रधानमन्त्रीले भारत फ्रान्स सम्बन्धलाई गहिरो बनाउन भारतीय डायस्पोराको योगदानको प्रशंसा गर्नुभयो। उहाँले उनीहरूको न्यानो स्वागतको लागि धन्यवाद पनि दिनुभएको छ। श्री मोदीले जोड़ दिनुभयो, भारतीय डायस्पोरा घरबाट माइल टाढा भए पनि भारतसँगको उनीहरूको सम्बन्ध सधैँ जस्तै बलियो छ। प्रधानमन्त्री र फ्रान्सेली राष्ट्रपतिले भारत फ्रान्स द्विपक्षीय सम्बन्धको पूर्ण स्पेक्ट्रमको समीक्षा गरे, जुन यस वर्षको शुरूमा विशेष विश्वव्यापी रणनीतिक साझेदारीको स्तरमा उचालिएको थियो। दुई नेताहरूले धेरै महत्वपूर्ण क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि छलफल गरे। नाइसमा दुई नेताहरूले संयुक्त रूपमा भारत इनोभेट्स कार्यक्रमको उद्घाटन गरे, जसले भारत फ्रान्स र अन्य देशहरूका शीर्ष नवप्रवर्तन स्टार्टअपहरू र उद्यम पूँजी कोषहरूलाई एकसाथ ल्यायो। भारत फ्रान्स नवप्रवर्तन वर्षको अवधिमा आयोजित यो हस्ताक्षर कार्यक्रमले दुई देशहरू बीचको जीवन्त नवप्रवर्तन साझेदारीलाई अझ बलियो बनायो। राष्ट्रपति म्याक्रोनसँगै यस कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति प्रविधि र नवप्रवर्तनको क्षेत्रमा दुई देशहरू बीचको गहिरो सम्बन्धको महत्वपूर्ण संकेत थियो। भारत इनोभेट्स भारतीय शिक्षा मन्त्रालयको एक पहल हो। नाइस कार्यक्रममा 15 भारतीय उच्च शिक्षा संस्थाका 120 नवप्रवर्तकहरू र कर्पोरेट र उद्यम पूँजी फर्महरू, विश्वव्यापी सीईओहरू र उद्योग नेताहरू सहित 500 भन्दा बढी लगानीकर्ताहरू उपस्थित थिए। विदेश मन्त्री डाक्टर एस जयशंकर, वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र अन्य प्रमुख व्यक्तित्वहरूले भारत इनोभेट्समा भाग लिएका थिए। कार्यक्रमले उन्नत कम्प्युटिङ, अर्धचालक, अन्तरिक्ष प्रविधि, जैव प्रविधि, ऊर्जा, स्वास्थ्य सेवा र निर्माण सहित 13 प्रमुख क्षेत्रहरूलाई समेटेको थियो। यसले भारतको बढ्दो नवप्रवर्तन र गहिरो प्रविधि इकोसिस्टमलाई हाइलाइट गरेको छ।

लजिस्टिक केन्द्रको रूपमा विकास गर्ने योजनाको बारेमा पनि उल्लेख गर्नुभएको छ। मुख्यमन्त्रीले युवाहरूका लागि लगभग 2 लाख रोजगारीका अवसरहरू सिर्जना गर्ने तयारी सुरु भइसकेको बताउनु भएको छ। डाक्टर शर्माले राज्यमा उच्च शिक्षा र स्वास्थ्य सेवा पूर्वाधारलाई सुदृढ पार्न हैलाकान्दी, होजै, बजाली र गोलपाडामा नयाँ मेडिकल कलेजहरू स्थापना गर्ने काम पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउनुभयो। यसले चिकित्सा शिक्षा र स्वास्थ्य सुविधाहरूको विस्तार गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदी 1 जुलाईको दिन असम भ्रमणमा रहनुहुनेछ। प्रधानमन्त्रीसँग धेरै प्रभावशाली विदेशी प्रतिनिधिहरू पनि गुवाहाटी पुग्नेछन्। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिज फेसबुक लाइभ मार्फत यो जानकारी दिनुभएको हो। मुख्यमन्त्रीले आसामको प्रत्येक जिल्लामा मेडिकल र इन्जिनियरिङ कलेजहरू स्थापना गर्न राज्य सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ बलियो बनाउन सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभयो। पश्चिम एसियामा जारी युद्ध जस्तो अवस्थाप्रति चिन्ता व्यक्त गर्नुहुँदै डाक्टर शर्माले यसले वैश्विक इन्धन सङ्कट निम्त्याएको बताउनुभयो, जसले भारत र आसामलाई पनि असर गरेको छ। उहाँले युद्ध समाप्त भएपछि पेट्रोल र डिजेलको मूल्य घट्ने आशा पनि व्यक्त गर्नुभयो। मुख्यमन्त्रीले अरुणोदय सहित सबै राज्य सरकारका कल्याणकारी योजनाहरूको लाभ अगस्तदेखि लाभार्थीहरूले पुनः प्राप्त गर्ने घोषणा पनि गर्नुभयो। उहाँले यसलाई राज्यका जनताका लागि महत्त्वपूर्ण राहतको रूपमा वर्णन गर्नुभयो। मणिपुरका उपमुख्यमन्त्री लोसी ढिकोले हिज सस्पेन्सन अफ अपरेसन एसओओ सम्झौता अन्तर्गत सञ्चालित एक समूह 6 जना नागा नागरिकको अपहरण र हत्यामा संलग्न रहेको आरोप लगाउनुभयो। उहाँले दोषीहरू विरूद्ध कडा कार्यवाही सुनिश्चित गर्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई अपील गर्नुभएको छ। उहाँले 13 मईमा 6 जना नागा युवाहरूलाई अपहरण गरिएको थियो र पछि काङपोक्पी जिल्लाबाट उनीहरूको शव बरामद गरिएको बताउनुभयो। उहाँले घटनाको कडा निन्दा गर्नुहुँदै राज्यमा शान्ति र कानून व्यवस्था पुनर्स्थापित गर्न प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। यसैबीच मुख्यमन्त्री वाई खेमचन्द सिंहले घटनाको अनुसन्धान राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईएलाई हस्तान्तरण गरिएको बताउनुभयो। कृषि सिंचाई तथा संसदीय मामिला मन्त्री पीयूष हजारिकाले राज्यलाई किसान पञ्जीकरण अभियानलाई तीव्र पार्न र फसल विविधीकरणलाई प्रवर्धन गर्न निर्देशन दिनुभएको छ। हिज खानापाडा स्थित आसाम प्रशासनिक कर्मचारी कलेजमा जिल्ला कृषि अधिकारीहरूको समीक्षा बैठकको अध्यक्षता गर्नुहुँदै उहाँले आगामी 6 महिनामा 5 लाखदेखि 7 लाख थप किसानहरू पञ्जीकरण हुने बताउनुभयो। मणिपुरको सेनापति जिल्लामा सुरक्षा बलहरूले संयुक्त अभियान सञ्चालन गरी लागु औषध तस्करी गिरोहको कथित प्रयासलाई असफल बनाएका छन्। यस क्रममा सेनाका वरिष्ठ अधिकारीहरूको सवारी जस्तो देखिने गरी प्रयोग गरिएको एक सवारी साधनबाट 15.35 किलोग्राम शंकास्पद अफिम बरामद गरिएको छ। यसका साथै समाचार पूरा भयो। अब 3:45 मा समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार आदरणीय श्रोता, विश्वमा हामी कार्यक्रमको प्रतीक्षा साँझेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्चालिका सुप्रिनाको तर्फबाट।

श्रोता, आजको विश्वमा हामी कार्यक्रममा हजुरहरूलाई सुनाइरहेछु एक भारतीय उद्यमी व्यवसाय कार्यकारी नमिता थापरको सफलताको कथा। त आउनु सुनौ नमिता थापरको बारेमा केही जानकारीहरू। 21 मार्च 1977 महाराष्ट्रको पुणेमा जन्मेकी नमिता थापर शिक्षा र व्यावसायिक प्रवृत्तिलाई महत्व दिने परिवारमा हुर्केकी थिइन्। उनका बुबा सतीश मेहता एमक्यू फार्मास्युटिकल्सका संस्थापक थिए, जुन भारतको अग्रणी औषधि कारखानाहरू मध्ये एक हो। नमिताको शिक्षा र व्यवसायमुखी वातावरणले उद्यमशीलताको बिउ छरेको थियो। नमिताले 21 वर्षको उमेरमा इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी हासिल गरिन्। त्यसपछि उनले ड्युक विश्वविद्यालयको फुकुवा स्कुल अफ बिजनेसबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर पुरा गरिन्। नमिता थापरले आफ्नो करियर संयुक्त राज्य अमेरिकाबाट सुरु गरिन्, जहाँ उनले मेडिकल उपकरण कारखाना गाइडेन्ट कर्पोरेसनमा बिजनेस फाइनेन्स लिडको रूपमा काम गरिन्। वित्तीय योजना र व्यवसायपनमा 6 वर्षको अनुभव हासिल गरेपछि उनी 2007 आफ्नो बाबुको कम्पनी एमक्योर फार्मास्युटिकल्समा सामेल हुन भारत फर्किन्। प्रमुख वित्तीय अधिकृतको रूपमा सुरु गरेकी नमिताले वित्त सूचना प्रविधि र मानव संसाधन लगायत धेरै पोर्टफोलियोहरू व्यवस्थापन गर्दै छिट्टै आफ्नो छाप छोडिन्।

समयसँगै उनले एमक्योरको भारतीय सञ्चालनको जिम्मेवारी लिइन्। आज एमक्योरले 70 भन्दा बढी देशहरूमा सञ्चालन गर्छन् र वार्षिक 750 मिलियन राजस्व उत्पादन गर्दछ र 10,000 भन्दा बढी मानिसहरूलाई रोजगार पनि दिएकी छिन्। नमिताले 2017 इन्क्रेडिबल भेन्चर्स लिमिटेड पनि सुरु गरिन्, जुन एक शैक्षिक कम्पनी हो जसले 11 देखि 18 वर्षका उमेरका युवा विद्यार्थीहरू माझ उद्यमशीलतालाई प्रवर्धन गर्दछ। यो कम्पनी मुम्बई, दिल्ली, बेङ्गलोर, पुणे, चेन्नई र अहमदाबादमा अवस्थित छ र यो युवाको दिमागहरूलाई तालिम दिने उनको प्रतिबद्धताको प्रमाण हो। भारतीय औषधि उद्योगमा उनको नाम सफलता र प्रेरणाको पर्यावाची हो। उनले भारतमा औषधि उद्योगलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेकी छिन्। स्वास्थ्य सेवा, व्यावसायिक शिक्षा र सामाजिक पहलहरूमा उनको योगदानले उनलाई भारतको कर्पोरेट जगतमा एक वास्तविक परिवर्तनकर्ता बनाउँदछन्। आजको विश्वमा हामी कार्यक्रममा श्रोताले सुन्नुभयो एक भारतीय उद्यमी व्यवसाय कार्यकारी नमिता थापरको सफलताको कथा। हवस् त श्रोता, आगामी अङ्कमा यस्ता अन्य सफल व्यक्तित्वहरूको बारेमा हजुरहरू समक्ष लिएर आउने नै छु, तर अहिलेलाई भने घरिको काँचाले हजुरहरूबाट विदा माग्ने सङ्केत दिइरहेकोले गर्दा हजुरहरूबाट म सुब्रिना पनि बिदा चाहन्छु। नमस्कार।

हजुरले गीत सुनेर अवश्यै मनोरञ्जन त गर्नुभयो नै होला, किनभने गीत सुन्न कसलाई पो मन पर्दैन र। त अब हामी लागौँ आजको विविध वार्ताको विषयतर्फ। त आजको विविध वार्तामा हजुरहरूलाई भ्रमण गराइरहेछु लुधियाना सहरको। लुधियाना सहरको स्थापना लोधी राजवंशको समयमा भएको थियो, जसले 1451 र 1526 ईस्वीसम्म दिल्लीमा शासन गरेको थियो। किंवदन्ती अनुसार यस क्षेत्रमा व्यवस्था पुनर्स्थापित गर्न सिकन्दर लोधीले दुई लोधी प्रमुख युसुफ खान र निहान्द खानलाई खटाएका थिए। उनीहरूले हालको लुधियाना सहरको स्थापनामा डेरा हाले, जुन त्यति बेला मीर होता भनिने गाउँ थियो। युसुफ खान दोआब लुटिरहेका खोखरहरूलाई रोक्न

दुआबमा सतलज नदी पार गरे र सुल्तानपुरमा बसोबासो गरे भने निहान्द खान त्यहाँ बसे र मिर होता गाउँको स्थानमा वर्तमान सहर स्थापना गरे। नयाँ सहरलाई मूल रूपमा लोदी आना भनेर चिनिन्थ्यो, जसको अर्थ लोदीहरूको सहर हो। पछि नाम परिवर्तन भएर हालको नाम लुधियाना भयो। लुधियाना अब उही नामको संसदीय क्षेत्र भएको जिल्ला मुख्यालय हो। यो राज्यको सबैभन्दा ठुलो नगर निगमहरू मध्ये एक हो। यो लगभग 310 किलोमिटरमा फैलिएको छ। यो सहर सफलताको पुरानो किनारमा अवस्थित छ, जुन यसको वर्तमान मार्गबाट 13 किलोमिटर दक्षिणमा छ। यो सहरले विभिन्न प्रकारका विशेषताहरू र गुणहरू विकास गरेको छ, जुन विभिन्न रूपहरूमा देख्न सकिन्छ।

लुधियाना भारतको सबैभन्दा छिटो बढ्दो शहरहरूमध्ये एक हो र 2011 जनगणनाको तथ्याङ्क अनुसार यसको जनसङ्ख्या लगभग 34,98,73,009 थियो। उत्तर प्रदेश, बिहार, उडिसा र दिल्ली जस्ता राज्यहरूबाट कामदारहरूको वसाइ सराएको कारण बाली काट्ने मौसममा जनसङ्ख्या उल्लेखनीय रूपमा बढ्छ। भारतमा प्रति व्यक्ति सवारी साधन को संख्या सबैभन्दा बढी लुधियानामा छ। लुधियानाको गुरु नानक रङ्गशालामा एथलेटिक्स, फुटबल, ब्याडमिन्टन, बास्केटबल, कबड्डी, टेबल टेनिस, भलिबल साथै अन्य इन्डोर खेलहरू सहित धेरै खेलकुद कार्यक्रमहरू आयोजना गरिन्छ। गुरु नानक रङ्गशाला लुधियानामा कबड्डी विश्वकपको फाइनल 2 खेलाइएको थियो। रङ्गशालामा प्राय उच्च प्रोफाइल कबड्डी खेलहरू आयोजना गरिने गरिन्छ। ग्रामीण ओलम्पिक खेलको रूपमा परिचित किला रायपुर खेल महोत्सव लुधियाना नजिकैको किला रायपुरमा वार्षिक रूपमा आयोजना गरिन्छ। लुधियानामा यस्ता धेरै खेलहरूको पनि आयोजना गरिने गरिन्छ। लुधियानालाई राज्यको सबैभन्दा घना जनसङ्ख्या भएको सहरी केन्द्र पनि भनिन्छ। यो उत्तरी भारतको एक प्रमुख औद्योगिक केन्द्र हो। यसलाई पन्जाबको व्यावसायिक राजधानी पनि भनिन्छ। आजको विविध वार्ताको कार्यक्रममा श्रोताले सुन्नुभयो, भारतीय राज्य पन्जाबको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर लुधियानाको बारेमा केही।

जानकारीहरू। हवस् त श्रोता, आगामी अङ्कमा अन्य विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने बाचाको साथमा म हजुरहरूबाट बिदा चाहन्छु। नमस्कार।

0: अब समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोवाकियाको राजधानी ब्राटिस्लावामा त्यहाँका प्रधानमन्त्री रोबर्ट फिकोसित बातचित गर्नुभयो। केन्द्रीय विज्ञान अनि प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले आज भन्नुभयो, पछिल्लो 12 वर्षमा विज्ञान अनि प्रौद्योगिकीले देशको विकासमा महत्वपूर्ण भूमिका निभाएको छ। अमेरिका अनि इरानबीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्न सम्झौता भएको छ। भारत सहित विश्वका नेताहरूले सम्झौताको स्वागत गरेको छ। अमेरिका अनि इरानबीच शान्ति सम्झौताको घोषणापछि आज दिउँसोको सत्रमा घरेलु शेयर बजारको प्रमुख सूचाङ्कमा बेजोड उछाल देखिएको छ र मौसम विभागले भोलिसम्म उत्तर पूर्वी भारतको केही भाग अनि पश्चिम बङ्गालको हिमालयको तराई क्षेत्रमा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोवाकियाको राजधानी ब्राटिस्लावामा त्यहाँका प्रधानमन्त्री रोबर्ट फिकोसित बातचित गर्नुभयो। दुई नेताहरूले ब्राटिस्लावा क्यासलमा द्विपक्षीय वार्ता गर्नुभयो। यसअघि प्रधानमन्त्री मोदीलाई श्री रोबर्ट फिकोको उपस्थितिमा गार्ड अफ अनर दियो। श्री मोदीले भन्नुभयो, यो यात्राले भारत स्लोवाकिया सम्बन्धहरूलाई गहिरो गर्ने अनि दुई देशबीच सहयोगको नयाँ मार्ग खोज्ने अवसर प्रदान गर्नेछ। वर्ष 1993 स्लोवाकियाको स्वतन्त्रतापछि कुनै पनि भारतीय प्रधानमन्त्रीको यो पहिलो यात्रा हो। यो यात्रा व्यापार निवेश अनि अटोमोबाइल एवं रेलवे विनिर्माण सहित विभिन्न क्षेत्रहरूमा स्लोवाकियासित द्विपक्षीय सम्बन्धहरूलाई मजबुत गर्नप्रति भारतको प्रतिबद्धताको पुष्टि गर्दछ। ब्राटिस्लावामा श्री मोदीलाई भव्य स्वागत गरियो अनि उहाँलाई प्रारम्भिक स्लोवाक आतिथ्य सत्कार प्रदान गरियो। आयुष मन्त्रालयले आज नयाँ दिल्लीमा 12 अन्तर्राष्ट्रिय योग दिवसको भव्य आयोजनाको लागि औपचारिक कार्यक्रमहरूको शुभारम्भ गरेको छ। आयुष मन्त्री प्रताप राव जाधवले नयाँ दिल्लीमा संवाददाताहरूलाई जानकारी गराउनु भए अनुसार मुख्य कार्यक्रम प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा कोलकाताको रेड रोडमा गरिनेछ। उहाँले भन्नुभयो, यस अवसरमा 45 मिनटको योग प्रोटोकल आयोजित गरिनेछ। मुख्य कार्यक्रमको साथ हुगली नदीमा 500 नाउँहरूमा योग सत्र आयोजित गरिने योजना छ। केन्द्रीय विज्ञान अनि प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले आज भन्नुभयो, पछिल्लो 12 वर्षमा विज्ञान अनि प्रौद्योगिकीले देशको विकासमा महत्वपूर्ण भूमिका निभाएको छ। विज्ञान अनि प्रौद्योगिकी अब विशिष्ट क्षेत्र, शासन, नवाचार अनि जनकल्याणको प्रमुख स्तम्भ बनेको छ। नयाँ दिल्लीमा भारतको सेवामा विज्ञानको 12 वर्ष विषयमा आयोजित संवाददाता सम्मेलनमा केन्द्रीय मन्त्रीले भन्नुभयो, विज्ञान आधारित विकासले प्रौद्योगिकीलाई प्रमुख राष्ट्रिय मिसनहरू अनि अग्रणी कार्यक्रमहरूको अभिन्न अङ्ग बन्नमा सक्षम बनाएको छ। उहाँले भन्नुभयो, उद्योगको भागीदारी, नवाचार अनि सार्वजनिक तथा निजी सहयोगका कारण स्पष्ट बदलाव देखिएको छ। विज्ञान अनि प्रौद्योगिकी मन्त्रीले भारतको जैव प्रौद्योगिकी क्षेत्रको विकासमा भन्नुभयो, पछिल्लो एक दशकमा देशको जैव अर्थव्यवस्थामा उल्लेखनीय विस्तार भएको छ। उहाँले भन्नुभयो, हालको वर्षहरूमा वैज्ञानिक संस्थानहरूले वैश्विक स्तरमा सफलताको धेरै कहानीहरू प्रस्तुत गरेको छ। डाक्टर सिंहले अन्तरिक्ष, भूस्थानिक अनि परमाणु क्षेत्रहरूमा भएको सुधारबारे जानकारी दिनुभयो। उहाँले भन्नुभयो, यी पाएहरूको निजी क्षेत्रको भागीदारी बढेको छ अनि भारतको वैज्ञानिक पारिस्थितिकी तन्त्र मजबुत भएको छ। उहाँले भन्नुभयो, नीतिगत सुधारहरू, नवाचार अनि संस्थागत सहयोगको संयोजनले देश विज्ञान अनि प्रौद्योगिकीको क्षेत्रमा नेतृत्वकर्ताको रूपमा उदय भएको छ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले आज भन्नुभयो, सरकारले पछिल्लो 12 वर्षमा देशका मध्यम वर्गलाई आर्थिक सुरक्षा, उत्तम सुविधाहरू अनि नयाँ अवसर प्रदान गर्न व्यापक बदलाव गरेको छ। सोसियल मिडिया पोस्टमा श्री नवीनले सरकारको धेरै नीतिहरूमा प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, आयकर सुधारहरूको माध्यमले कर राहत अनि जीएसटीको माध्यमले कर प्रणालीमा पारदर्शिता आएको छ। उज्ज्वला योजना, जल जीवन मिशन अनि स्वच्छ भारत जस्ता कार्यक्रमहरूले नागरिकहरूका लागि आधारभूत सुविधाहरू सुलभ बनाएको छ। श्री नवीनले भन्नुभयो, प्रधानमन्त्री आवास योजनाले मानिसहरूको घर बनाउने सपना पूरा भएको छ अनि आयुष्मान भारत योजनाले स्वास्थ्य सुरक्षा प्रदान गरेको छ। भाजपा अध्यक्षले भन्नुभयो यी उपायहरूले मध्यम वर्ग सशक्त बनेर देशको अर्थव्यवस्थामा प्रमुख योगदान दिइरहेको छ जसले आत्मनिर्भर अनि विकसित भारतको संकल्पलाई नयाँ गति प्रदान भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। नयाँ तथ्याङ्क अनुसार मईमा थोक मूल्य सूचाङ्क WPI आधारित भारतको मुद्रास्फीति दर वार्षिक आधारमा 9.68% पुगेको छ, जबकि पुरानो तथ्याङ्क अनुसार अप्रेलमा यो 8.26% थियो। यो एक दशकभन्दा अधिक समयमा भारतको थोक मुद्रास्फीति श्रृङ्खलाको पहिलो ठूलो संशोधन हो, जसमा आधार वर्षलाई 2012-2023 उद्यतन गरिएको थियो। वाणिज्य अनि उद्योग मन्त्रालयद्वारा जारी तथ्याङ्कबाट थाहा लाग्दछ कि पछिल्लो महिना मुद्रास्फीतिमा वृद्धि मुख्य रूपले खनिज तेल, काँचो पेट्रोलियम अनि प्राकृतिक ग्यास रसायनहरू अनि रासायनिक उत्पादहरूको निर्माण अनि बुनियादी धातुहरूको निर्माणको उच्च मूल्यका कारण भयो। WPI मुद्रास्फीतिमा तीव्र वृद्धि, पश्चिम एसियामा लगातार भू राजनैतिक तनाव बीच वैश्विक काँचो तेलको बढ्दो मूल्यको निरन्तर प्रभावलाई दर्शाउँदछ। अमेरिका अनि इरान बीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्न सम्झौता भएको छ। यसका साथै हर्मुज जलडमरू मध्य खुल्नेछ अनि इरानी बन्दरगाहहरूबाट अमेरिकी नाकाबन्दी समाप्त हुनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो ट्रुथ सोसियल मिडिया प्लेटफर्ममा सम्झौता हुने घोषणा गर्नुभयो। शान्ति सम्झौतामा 19 जुनको दिन स्विजरल्यान्डमा

0: हस्ताक्षर हुनेछ। पश्चिम एसियामा जारी सङ्घर्ष समाप्त गर्न अमेरिका अनि इरान बीच भएको सम्झौतालाई भारतले स्वागत गरेको छ। यस सङ्घर्षले विश्वभरि गम्भीर आर्थिक सङ्कट उत्पन्न गरेको छ अनि कयौं देशहरूमा जानमालको नोक्सान भएको छ। सोसियल मिडियामा एक पोस्ट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारतलाई आशा छ कि यस सम्झौताको कार्यान्वयनले क्षेत्रमा शान्ति अनि स्थिरता बहाल हुनेछ अनि नौवहन तथा व्यापारको स्वतन्त्रता सुनिश्चित हुनेछ। यसका साथै विश्वका नेताहरूले अमेरिका इरान बीच शान्ति सम्झौताको स्वागत गरेको छ अनि यसलाई पश्चिम एसियामा स्थायित्व बहाल गर्ने दिशामा महत्त्वपूर्ण राजनयिक कदम बताएको छ। अमेरिका अनि इरान बीच शान्ति सम्झौताको घोषणापछि आज दिउँसोको सत्रमा घरेलु शेयर बजारको प्रमुख सूचाङ्कमा बेजोड उछाल देखिएको छ। प्रस्तुत छ एक रिपोर्ट।
1: अमेरिका और ईरान के बीच शांति समझौते की घोषणा के बाद आज दोपहर के सत्र में घरेलू शेयर बाजार के प्रमुख सूचकांकों में जोरदार उछाल देखा गया। सेंसेक्स 932 अंक बढ़कर 76,460 पर, जबकि निफ्टी 290 अंक बढ़कर 23,912 पर पहुंच गया। वैश्विक कच्चे तेल बाजार में ब्रेंट क्रूड 4.7% गिरकर 83 अमरीकी डॉलर और 24 सेंट प्रति बैरल पर कारोबार कर रहा था। इस बीच सराफा बाजार में सोना 1.5% बढ़कर 153,240 रुपए प्रति 10 ग्राम पर, जबकि चांदी 2.4% बढ़कर 253,550 रुपए प्रति किलोग्राम पर कारोबार कर रही थी। इंतखाब की रिपोर्ट के साथ समाचार कक्ष से अर्जुन शर्मा।
0: आन्ध्र प्रदेशका राज्यपाल एस अब्दुल नजीरले तुर्कीको अन्टालिया आयोजित 2026 आर्चरी विश्वकपमा आफ्नो पहिलो व्यक्तिगत स्वर्ण पदक जितेकोमा धीरज बम्बा देउरालाई बधाई दिनुभएको छ। राज्यपालले रिकर्ड मिक्स टिम इभेन्टमा दोस्रो स्वर्ण पदक जितेकोमा धीरज अनि उनको टिमको पनि सराहना गर्नुभयो अनि यो उपलब्धिलाई आन्ध्र प्रदेश अनि देश दुवैको लागि गर्वको पल बताउनुभयो। मौसम विभागले भोलिसम्म उत्तर पूर्वी भारतको केही भाग अनि पश्चिम बङ्गालको हिमालयको तराई क्षेत्रमा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। राजस्थान, पूर्वी उत्तर प्रदेश, ओडिसा अनि पश्चिमी मध्य प्रदेशमा आज गरज सहित आदि आउने सम्भावना छ। दिल्ली, हरियाणा, चण्डीगढ, पन्जाब, हिमाचल प्रदेश अनि उत्तराखण्डमा दिनभरि बिजुली चम्किने अनि तेज हावासहित वर्षा हुने अनुमान छ। छत्तिसगढ, झारखण्ड, कोंकण, गोवा, मध्य प्रदेश, महाराष्ट्र, ओडिसा, राजस्थान, तमिलनाडु अनि पुडुचेरीमा पनि भोलिसम्म यस्तै मौसम हुने सम्भावना छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाको राजधानी ब्राटिस्लावामा त्यहाँका प्रधानमन्त्री रोबर्ट फिकोसित बातचित गर्नुभयो। केन्द्रीय विज्ञान अनि प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले आज भन्नुभयो, पछिल्लो 12 वर्षमा विज्ञान अनि प्रौद्योगिकीले देशको विकासमा महत्त्वपूर्ण भूमिका निभाएको छ। अमेरिका अनि इरान बीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्न सम्झौता भएको छ। भारत सहित विश्वका नेताहरूले सम्झौताको स्वागत गरेको छ। अमेरिका अनि इरान बीच शान्ति सम्झौताको घोषणापछि आज दिउँसोको सत्रमा घरेलु शेयर बजारको प्रमुख सूचाङ्कमा बेजोड उछाल आएको छ। समाचार अहिलेलाई पूरा भयो। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: हामी आकाशवाणीबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ देशभक्ति सङ्गीत।

एफएम 103.5 मेगाहर्ज अनि दार्जिलिङको एफएम 101.2 मेगाहर्ज साथै न्यूज अन एआईआर मोबाइल एपमा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। र अब प्रस्तुत छ कार्यक्रम विज्ञान दर्पण।

0: श्रोता प्राय प्राय तपाईहरुले यो जलवायु भनेको के हो अनि ग्लोबल वार्मिङ भनेको के हो यो कुरा राम्ररी बुझ्नुहुन्छ। त यो ग्लोबल वार्मिङ र जलवायु परिवर्तन जुन छ त्यो चाहिँ बढ्दै जाँदा के हाम्रो भविष्य पछि गएर सुरक्षित रहला त? यस विषयमाथि जुन ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको सम्बन्ध चाहिँ के छ यस बारेमा विस्तृत रूपमा जानकारी लिनको निम्ति आज हामीले यहाँ स्टुडियोमा निम्ताएका छौँ आनन्द छेत्रीज्यूलाई र यहाँ स्टुडियोमा उपस्थित भइसक्नु भएको छ यहाँलाई हामी स्वागत जनाउँछौँ।
1: नमस्कार
0: आनन्दज्यू, प्रथममा हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न यो ग्लोबल वार्मिङ भनेको के हो र यो जलवायु भनेको के हो।
1: नमस्कार, तपाईँहरू सबैलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु।

0: आज हामी मानव सभ्यता सामु उभिएको सबैभन्दा गम्भीर र चुनौतीपूर्ण विषय ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तन बारे विस्तृत रूपमा चर्चा गर्न लागिरहेको छौँ। ग्लोबल वार्मिङ अनि जलवायु परिवर्तन अहिले केवल वैज्ञानिकहरूको अनुसन्धानको विषय मात्र होइन, यो हाम्रो दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको वास्तविकता बनिसकेको छ। असामान्य गर्मी, अनियमित वर्षा, बाढी, पहिरो, खडेरी, डढेरो, हिमनदी पग्लिने समस्या र समुद्री सतह बढ्नु आदि जस्ता घटनाहरूले विश्वभरिमा नै चिन्ता बढाइरहेको छ। आजको कार्यक्रममा विश्वव्यापी तापवृद्धि के हो, यसको कारण के हो, यसले मानव जीवन र वातावरणमा पार्ने प्रभावहरू के हुन् र यसको समाधानको उपायहरू के हुन सक्छ भन्ने विषयमा विस्तृत जानकारी गराउन लागिरहेको छु। ग्लोबल वार्मिङ अर्थात् विश्वव्यापी तापवृद्धि र जलवायु परिवर्तन वर्तमान 21औं शताब्दीका सबैभन्दा गम्भीर वातावरणीय समस्याहरूमध्ये एक प्रमुख हो। वैज्ञानिकहरू, सरकारहरू, वातावरणीय संस्थानहरू तथा अन्तर्राष्ट्रिय निकायहरूले पृथ्वीको जलवायु प्रणालीमा भइरहेको तीव्र परिवर्तनप्रति गहिरो चिन्ता व्यक्त गरिरहेका छन्। यी परिवर्तनहरूले विश्वभरिको पारिस्थितिक प्रणाली, मानव समाज, अर्थतन्त्र तथा प्राकृतिक स्रोतहरूलाई असर गरिरहेका छन्। वैज्ञानिकहरू, वातावरणविदहरू तथा सरकारले पृथ्वीको जलवायु मानव गतिविधिका कारणले गर्दा तीव्र रूपमा परिवर्तन भइरहेको चेतावनी समेत दिइरहेका छन्। जलवायु परिवर्तन केवल वातावरणीय समस्या मात्र होइन, यो सामाजिक, आर्थिक तथा स्वास्थ्यसँग सम्बन्धित समस्या पनि हो जसले पृथ्वीमा रहेका सबै जीवित प्राणीलाई असर गर्दछ। यदि तुरन्तै कदम चालिएन भने भविष्यका पुस्ताले यसको गम्भीर परिणाम भोग्नु पर्नेछ।
1: ग्लोबल वार्मिङ र जलवायु यस विषयमा अहिले तपाईँले मोटामोटी हाम्रा श्रोताहरूलाई जानकारी प्रदान गर्नुभयो र विस्तृत रूपमा बताइदिनुहोस् न कि यो ग्लोबल वार्मिङ भन्नाले चाहिँ के बुझिन्छ।
0: ग्लोबल वार्मिङ भन्नाले पृथ्वीको वायुमण्डलको औसत तापक्रममा हुने दीर्घकालीन वृद्धि बुझिन्छ, जुन मुख्यत ग्रीन हाउस अर्थात् नेपालीमा हामी हरित गृह ग्यासहरूको अत्यधिक सङ्कलनको कारण हुन्छ। ग्लोबल वार्मिङ भन्नाले पृथ्वीको वातावरणीय तापक्रम बिस्तारै बढ्दै जानुलाई जनाउँदछ। यो तापक्रमको वृद्धि कार्बन डाइअक्साइड, मिथेन तथा नाइट्रस अक्साइड जस्ता हरित गृह ग्यासहरूको कारणले गर्दा हुँदछ। यी ग्यासहरूले सूर्यबाट आएको तापलाई पृथ्वीको वातावरणभित्र रोक्छन्, जसलाई हरित गृह प्रभाव अर्थात् अङ्ग्रेजीमा यसलाई ग्रीन हाउस इफेक्ट भनिन्छ। यो प्रक्रिया प्राकृतिक तथा जीवनको लागि आवश्यक भए तापनि मानव गतिविधिको कारणले गर्दा हरित गृह ग्यासको मात्रा अत्यधिक बढेको छ, जसको फलस्वरूप पृथ्वी वर्षेनी तातिँदै गइरहेको देखिन्छ। अर्थात् यसलाई साधारण भाषामा भन्नुपर्दा ग्लोबल वार्मिङ भन्नाले समयसँगै पृथ्वीको सतह तापक्रम क्रमशः बढ्दै जानु हो। वैज्ञानिकहरूले विगत 1 शताब्दीमा पृथ्वीको तापक्रम उल्लेखनीय रूपमा बढेको पत्ता लगाएका छन्। यसको मुख्य कारण वायुमण्डलमा हरित गृह ग्यासहरूको वृद्धिले गर्दा हो। पृथ्वीले सूर्यबाट सौर्य विकिरणको रूपमा ऊर्जा प्राप्त गर्दछ। केही ऊर्जा अन्तरिक्षमा फर्किन्छ भने बाँकी ऊर्जा पृथ्वीको सतह र वायुमण्डलले अवशोषण गर्दछ। हरित गृह ग्यासहरूले बाहिर निस्किने तापको केही भागलाई रोक्छन्, जसले पृथ्वीलाई प्राकृतिक रूपमा न्यानो राख्दछन्। तर अत्यधिक हरित गृह ग्यासले असामान्य ताप वृद्धि गराउँदछ।

0: हरित गृह वा ग्रीन हाउस ग्यास जुन चाहिँ छ है, यो चाहिँ एउटा ग्लोबल वार्मिङ गराउने एउटा कारक हो भनिन्छ नि आनन्दज्यू, यो हरित गृह अथवा ग्रीन हाउस ग्यासको प्रभाव चाहिँ के कस्तो हुन्छ यस बारेमा पनि हाम्रो श्रोताहरूलाई बताइदिनुहोस् न।
1: हरित गृहको प्रभाव एउटा प्राकृतिक प्रक्रिया हो यो, जसले पृथ्वीलाई जीवन योग्य तापक्रममा राख्दछ। यदि हरित गृह प्रभाव नभएको भए पृथ्वीको औसत तापक्रम लगभग 18 डिग्री सेन्टिग्रेड हुन्थ्यो, तर हाल यो लगभग 15 डिग्री सेन्टिग्रेड रहेको छ।
0: ग्लोबल वार्मिङ हुने यो मुख्य कारणहरू चाहिँ के हुन सक्छ त आनन्दज्यू?
1: ग्लोबल वार्मिङका मुख्य दुईवटा कारणहरू छन्, एउटा मानव निर्मित र अर्को प्राकृतिक कारण छ। यहाँ मानव निर्मित कारण के हो त भन्दाखेरि, मानव निर्मित कारण भन्नाले प्राकृतिक औद्योगिकीकरणले गर्दा यस उद्योग धन्दाबाट उत्पन्न हुने कार्बन डाइअक्साइड लगायत अन्य केही विभिन्न ग्यासहरू हुन्। जीवाश्म इन्धनको अत्यधिक प्रयोग, जसमा पेट्रोल, डिजेल, कोइला, काँचो तेल आदि जलाउँदा अत्यधिक कार्बन डाइअक्साइड निस्कन्दछन्। वन विनाशलाई पनि हामी लिन सक्छौँ, जस्तै रुख काट्दा कार्बन डाइअक्साइड सोच्ने क्षमता घट्छ। जङ्गलमा डढेलो लाग्दा एकै पटकमा धेरै मात्रामा कार्बन उत्सर्जन गर्दछ। वाहनहरूको संख्यामा वृद्धि, गाडी, मोटरसाइकल, ट्रक लगायत अन्य वाहनहरूबाट निस्किने धुवा पनि ग्लोबल वार्मिङको एक मुख्य कारण मान्न सकिन्छ। यसै गरी कृषिमा रसायन र मलको प्रयोग, नाइट्रोजन युक्त मलबाट नाइट्रस अक्साइड निस्किन्छ, यो ग्यास कार्बन डाइअक्साइड भन्दा धेरै शक्तिशाली हरित गृह ग्यास हो। मैला कुचालोको थुप्रो, कुहिने जैविक पदार्थबाट पनि मिथेन निस्किन्छ, मिथेनले कार्बन डाइअक्साइड भन्दा 28 देखि 36 गुणा बढी तातो थुन्ने क्षमता राख्दछ। ऊर्जा उत्पादन प्रणाली, ताप, विद्युत गृह, कोइलामाथि आधारित उद्योगहरूले पनि ग्लोबल वार्मिङलाई प्रभाव पार्दछ।
0: ग्लोबल वार्मिङ हुने प्रमुख कारणहरू बारे त अहिले यहाँले बताइदिइहाल्नुभयो, र यसको प्राकृतिक कारण चाहिँ के हुन सक्छ त आनन्दज्यू?
1: ग्लोबल वार्मिङ हुने प्रमुख प्राकृतिक कारणहरू बारेमा पनि म यहाँ केही संक्षिप्त रूपमा भन्न लागिरहेको छु, जसमा ज्वालामुखी विस्फोटबाट कार्बन डाइअक्साइड तथा धुलो धुवा उत्पन्न हुनु, पृथ्वीको कक्षा परिवर्तन जुन हजारौँ वर्षमा एकपल्ट हुने गर्दछ है, समुद्री धाराहरूमा असन्तुलन, पृथ्वीको प्राकृतिक गतिविधि आदिलाई पनि लिन सकिन्छ। तर ध्यान दिनुपर्ने कुरा के छ भने, विगत 100 देखि 150 वर्षको अवधिमा देखिएको तीव्र ताप वृद्धि 95% भन्दा बढी मानव क्रियाकलापकै परिणाम रहेको जन्ममा आएको छ।
0: यो जुन चाहिँ ग्लोबल वार्मिङ छ है, यो ग्लोबल वार्मिङले चाहिँ के प्रभावहरू देखाउन सक्छ त?

समुद्रको ताप बढ्दा पानीको आयतन बढेर समुद्र सतह बढ्दछ। सामुद्रिक तापक्रम बढ्दा सामुद्रिक प्राणीहरूको मृत्यु पनि हुने गर्दछ। कोरल नष्ट हुँदै जानु, कोरल ब्लिचिङ पनि भन्छ जसलाई, वातावरण र जैव विविधतामा पनि प्रभाव पर्दछ। जनावर तथा बोट बिरुवाहरूको प्रजातिहरू लोप हुने खतरा रहँदछ। कृषि उत्पादनमा कमी हुनु, माटो सुक्खा, वर्षा अनियमित, बाली रोग बढ्ने, जंगलमा डढेलो फैलिने सम्भावना झनै बढ्ने आदिलाई पनि लिन सकिन्छ। यसबाहेक मानव स्वास्थ्यमा पनि यसको ठूलो प्रभाव देखिन्छ। तापजन्य रोग, दमा, एलर्जी, फोक्सोको रोगहरू बढ्नु, किरा मसिनाको वृद्धि, डेङ्गु मलेरिया फैलिने जोखिम, खाद्य सुरक्षामा गम्भीर असर। अर्को हो सामाजिक अथवा आर्थिक प्रभाव। खडेरी वा बाढीको कारण ठूलो आर्थिक क्षति पनि हुँदछ। कृषि उत्पादन घटेर खाद्य सामग्रीहरू महँगो हुनु, समुद्री सतह बढ्दा जनसङ्ख्या विस्थापित हुने, ऊर्जा तथा पानी व्यवस्थापनमा चुनौती आदिलाई पनि लिन सकिन्छ।

0: यो जुन चाहिँ ग्लोबल वार्मिङ अनि जलवायु परिवर्तन बारे हामी बातचित गरिरहेका छौँ है, यो ग्लोबल वार्मिङ रोकथाम गर्ने चाहिँ के उपायहरू छन् होला त आनन्दज्यू?
1: अवश्य ग्लोबल वार्मिङ रोकथामका केही उपायहरू पनि छन् जसमा नवीकरणीय ऊर्जा, सौर्य ऊर्जा, पवन ऊर्जा, जल ऊर्जाको प्रयोग, किनभने यिनीहरूले कार्बन डाइअक्साइड उत्सर्जन कम गर्छन्। वन संरक्षण र पुनः वृक्षारोपण, रुख लगाउने मात्र होइन, रुखहरू काटेपछि फेरि त्यसको सट्टामा नयाँ रुखका बिरुवाहरू लगाउनु पर्छ, जङ्गलको संरक्षण गर्नुपर्छ, आग लागि हुनुबाट नियन्त्रण गर्नुपर्दछ। इन्धन र बचत र ऊर्जा प्रभावकारिता, एलइडी बल्ब, दक्ष उपकरणको प्रयोग, इन्धनको बचत प्रविधि, सार्वजनिक यात्राको प्रयोग कम गर्नाले पनि उत्सर्जन कम हुने गर्दछ। विशेष गरेर सवारी साधनमा सुधार, जसमा वैद्युतिक वाहनहरूको प्रयोग, सहरमा साइकल मित्र नीतिको प्रयोग गरिनु आवश्यक देखिन्छ। यसरी नै मैला कुचेलाको व्यवस्थापनमा पनि सुधार, मैला कुचेलालाई छुट्याउने, जैविक मैला कम्पोस्ट बनाउनु पर्ने, प्लास्टिकको कम प्रयोग गर्नुपर्ने, यसो गर्नाले मिथेन ग्यासको उत्सर्जन घटाउँदछ। जनचेतना, जसलाई हामी मुख्य रूपमा पनि मान्न सकिन्छ, विशेष गरेर स्कुल, कलेज, समुदाय, सरकारी निकायहरू सबै मिलेर वातावरण संरक्षणको चेतना फैलाउनु पर्दछ।
0: यो जलवायु परिवर्तन भनेको चाहिँ के हो त आनन्दज्यू?
1: जलवायु परिवर्तन भनेको व्यापक अवधारणा हो जसमा तापक्रम वृद्धि मात्र नभई वर्षा प्रणाली, आँधी, खडेरी तथा अन्य मौसमी परिवर्तनहरू पनि पर्दछ। औद्योगिक क्रान्तिपछि मानव गतिविधिहरूले वायुमण्डलमा हरित गृह ग्यासको मात्रा

0: उल्लेखनीय रूपमा बढाएका छन्। जीवाश्म इन्धनको अत्यधिक प्रयोग, वन विनाश, औद्योगिकीकरण तथा आधुनिक कृषि प्रणाली यस समस्याका मुख्य कारणहरू हुन्।
1: आजको हाम्रो विषय नै ग्लोबल वार्मिङ र जलवायु परिवर्तन रहेको छ है, र यो ग्लोबल वार्मिङ र जलवायु परिवर्तन बीच चाहिँ के फरक छ त आनन्दज्यू?
0: मानिसहरूले प्रायः यी दुई शब्दलाई एउटै अर्थमा प्रयोग गर्ने गर्दछन्, तर वास्तवमा ग्लोबल वार्मिङ जलवायु परिवर्तनको एउटा भाग मात्र हो। ग्लोबल वार्मिङ भन्नाले वायुमण्डलमा हरित गृह ग्यासहरूको मात्रा बढ्दै जाँदा पृथ्वीको औसत तापक्रम निरन्तर बढ्नु हो। जलवायु परिवर्तन भन्नाले लामो समयसम्म जलवायुका विभिन्न पक्षहरूमा हुने परिवर्तनलाई जनाउँछ, जसमा तापक्रम मात्र नभई वर्षा, हावाको ढाँचा, मौसमीय घटनाहरूको आवृत्ति तथा तीव्रता लगायतका परिवर्तनहरू पनि समावेश हुन्छन्। अर्थात् ग्लोबल वार्मिङ तापक्रम वृद्धिसँग सम्बन्धित छ, जबकि जलवायु परिवर्तनले तापक्रम वृद्धिसहित सम्पूर्ण जलवायु प्रणालीमा देखिने दीर्घकालीन परिवर्तनहरूलाई समेट्दछ। अब कुरा गरौँ जलवायु परिवर्तनको प्रमाण बारेमा। वैज्ञानिकहरूले विभिन्न अवलोकन तथा प्रविधिको प्रयोग गरेर जलवायु परिवर्तन बारे अध्ययन गर्छन्, जसमा तापक्रममा वृद्धि, 19 शताब्दीको अन्त्यदेखि विश्व तापक्रम वृद्धि लगातार रूपमा बढिरहेको कुरा अध्ययनमा पत्तो लगाएका छन्, जसमा हिमनदी पग्लिनु, जसमा हिमालय, आर्टिक तथा एन्टार्क्टिक हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन्। यसले गर्दा खाने पानीको संकट, समुद्री सतहमा वृद्धि तथा तटीय क्षेत्रमा जोखिम बढिरहेको छ। समुद्री सतहमा वृद्धि, समुद्री सतह बढ्नुको प्रमुख कारण हो हिम पग्लिनु, तातो पानीको विस्तारले गर्दा हो। चरम मौसम, जलवायु परिवर्तनले चक्रपात, तापलहर, बाढी, डढेरो, खडेरी जस्ता समस्याहरू देखा पर्दछ।

0: आनन्दज्यू, भारतमा जुन प्रकारको जलवायु छ, यो भारतमा चाहिँ जलवायु परिवर्तनले के कस्तो प्रभावहरू पार्दछ त?
1: यसलाई भन्नुपर्दा भारत देश जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित मुलुकहरू मध्ये एक हो। हिमालय क्षेत्रमा प्रभाव, जसमा हिम नदीहरू पग्लिरहेका छन्, हिमताल फुट्ने जोखिम बढेको छ, कृषि क्षेत्रमा प्रभाव देखा परेको छन्, किसानहरूले भोग्न परिरहेका समस्याहरूमा अनियमित वर्षा, लामो समयसम्म खडेरी पर्नु, अन्य बाली उत्पादनमा कमी, नयाँ रोग तथा किराहरूको प्रयोग आदिलाई पनि लिन सक्छौ। यसै गरी जल स्रोतमा पनि प्रभाव पर्दछन्। हाल धेरै नदी र मुहानहरू सुक्न थालेका छन्, पानीको उपलब्धता घट्दै गइरहेको छ र यसले प्राकृतिक विपदहरू पनि ल्याउँछन्। हरेक वर्ष बाढी, पहिरो, डुबाउका घटनाहरू बढिरहेका छन्। अनि अर्को कुरो, जलवायु परिवर्तनले मानव स्वास्थ्य क्षेत्रमा पनि गम्भीर असर पारेको छ। गर्मीजन्य रोग, अत्यधिक तापक्रमले हिट स्ट्रोक, निर्जलीकरण, मुटु सम्बन्धी रोग आदि बढाउँदछ। यसै गरी सरुवा रोग, तापक्रम बढेसँगै डेङ्गु, मलेरिया, जापानी इन्सेफ्लाइटिस जस्ता रोगहरू नयाँ क्षेत्रमा फैलन थालेका छन्। यसै गरी अर्को कुपोषणलाई पनि हामी लिन सक्छौँ। कृषि उत्पादन घट्दा खाद्य सङ्कट उत्पन्न हुन्छ, यसले कुपोषणलाई बढाउँछ।
0: अन्तमा चाहिँ आनन्दज्यू, ग्लोबल वार्मिङ अनि जलवायु परिवर्तन बारे केही भन्न चाहनुहुन्छ?
1: यसलाई निष्कर्षमा भन्नुपर्दा, विश्वव्यापी तापवृद्धि र जलवायु परिवर्तन आजको युगको सबैभन्दा ठुलो चुनौती हो। यदि हामीले अहिले नै प्रभावकारी कदम चाल्न सकेनौँ भने भविष्यका पुस्ताले गम्भीर सङ्कटको सामना गर्नुपर्नेछ। ग्लोबल वार्मिङ भनेको कुनै टाढोको समस्या होइन, यो अहिले हाम्रै वरपर भइरहेको समस्या हो। नदी, हिमाल, मौसम, स्वास्थ्य, कृषि र भविष्य सबै प्रभावित हुँदैछन्। तर एउटा आशाको कुरा के छ भने यसका समाधानहरू पनि हाम्रै हातमा छन्। ग्लोबल वार्मिङ रोक्न सरकार, वैज्ञानिक, उद्योग मात्र होइन तर हाम्रो व्यक्तिगत भूमिका समेत अति आवश्यक देखिन्छ।
0: ग्लोबल वार्मिङ र जलवायु परिवर्तन, आदरणीय श्रोता, अहिले हामीले यस विषयबारे आनन्द छेत्रीज्यूबाट यो जानकारी लिइरहेका थियौँ। त आनन्दज्यू, आज यस विषयबारे धेरै राम्रोसँगले जानकारी हाम्रा श्रोताहरूलाई प्रदान गर्नुभयो, यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद।
2: हुन्छ, हवस्, तपाईँहरूलाई धन्यवाद।

यो गीत सुन्दा सुन्दै आदरणीय श्रोता, आज हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको समय सिद्धिसकेको छ। अर्को सोमबार यसै दिन यसै समय विज्ञानको अर्को अङ्कको साथ फेरि हामी यहाँहरू समक्ष उपस्थित त हुने नै छौँ। आजलाई भने म सञ्चालिका लगायत प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते।

आदरणीय श्रोतागण नमस्कार। शिक्षा ज्योति कार्यक्रम सुनेर बसिरहनु भएका मेरा प्यारा श्रोता साथै विद्यार्थी वर्गलाई हार्दिक अभिवादन एवं स्वागत। त कार्यक्रमको प्रथममा सुन्नुहोस् देशभक्ति गीत।

0: सधाजै आज पनि हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ शिक्षक दशरथ थापाज्यू र आज उहाँले विद्यार्थी भाइ बहिनीहरूलाई ऐतिहासिक धरोहर अन्तर्गत फतेहपुर सिकरी बारेमा जानकारी दिनुहुनेछ।
1: आकाशवाणी खरसाङबाट प्रसारण हुने विविध कार्यक्रम मध्ये विद्यार्थीहरूका लागि विशेष कार्यक्रम हो शिक्षा ज्योति। शिक्षा ज्योति कार्यक्रम सुन्नका निम्ति प्रतीक्षा गरिरहनुभएका आदरणीय श्रोताहरूलाई नमस्कार। म तपाईँहरूलाई भारतको एक ऐतिहासिक स्थल फतेहपुर सिकरीका बारेमा संक्षिप्तमा जानकारी दिनेछु। भारतका विभिन्न ठाउँमा ऐतिहासिक धरोहरहरू छन्। तीमध्ये भारत देशको

उत्तर प्रदेश राज्यको आगरा जिल्लामा अवस्थित एक विश्व प्रसिद्ध ऐतिहासिक स्थल अथवा युनेस्को द्वारा मान्यता प्राप्त विश्व धरोहर सूचीमा सामेल भएको स्थल हो फतेहपुर सिकरी। फतेहपुर हिन्दी शब्द हो, यो दुई शब्दका मिलनबाट बनिएको छ। फतेहको अर्थ विजय अथवा जित हो, पुरको अर्थ नगर वा सहर हो, अर्थात् विजयको नगर जितको सहर भन्ने बुझिन्छ। भारतमा यस नामका अन्य प्रसिद्ध स्थान पनि छन्, तीमध्ये हुन् उत्तर प्रदेशको फतेहपुर जिल्ला अनि राजस्थानको फतेहपुर सहर शेखावटी। आगराबाट फतेहपुर सिकरीको दूरी लगभग 40 किलोमिटर छ। त्यहाँ पुग्न गाडीमा प्रायः एकदेखि डेढ घन्टा समय लाग्छ। मुख्य पार्किङदेखि स्मारकका प्रवेशद्वारसम्म पुग्नका निम्ति अतिरिक्त 15-20 मिनट समय लाग्छ। यो विस्तृत क्षेत्र भए तापनि पर्यटकहरूले मनोरञ्जन लिँदै हिँडेरै भए पनि अवलोकन गर्न सक्छन्। यो ऐतिहासिक महत्त्व भएको स्थल पर्यटकहरूका लागि सप्ताहभरि नै बिहान 6 बजेदेखि बेलुकी 6 बजीसम्म खुल्लै राखिन्छ। फतेहपुर सिकरी एक नगर हो। अहिले यो आगरा जिल्लाको एउटा नगरपालिका बोर्ड हो। यो आगराको सबैभन्दा लोकप्रिय पर्यटन स्थल हो। तत्कालीन मुगल सम्राट अकबरद्वारा 1571 अनि 1580 बिचमा निर्मित रातो बालुवा ढुङ्गाको नगरी आफ्नो उत्कृष्ट वास्तुकला, भव्य दैलो, शेख सलिम चिस्तीको दरगाह, समाधि स्थल, पञ्चमहल अनि जोधा बाईका भवनका निम्ति प्रसिद्ध छ। फतेहपुर सिकरी 1571 1585 अकबरका समयमा अथवा मुगल साम्राज्य कालमा राजधानी थियो। यसका स्थापना अनि कारण यस्तो छ, मुगल सम्राट अकबर निसन्तान थिए। सन्तान प्राप्तिका निम्ति सबै उपाय गरे तापनि असफल बनेपछि सुफी सन्त शेख सलिम चिस्तीको आशीर्वाद लिनु सिकरी गएका थिए। फलस्वरूप उनलाई पुत्र जहाँगीर प्राप्त भएको थियो। भनिन्छ अकबरले पुत्र जन्मेपछि प्रसन्न भएर उनका सम्मान र स्मृतिमा त्यस ठाउँलाई राजधानी बनाएका थिए। त्यसपछि उनले त्यहाँ सुन्दर मस्जिद अनि 3 पत्नी रानीका निम्ति 1-1 महल बनाएका थिए। फतेहपुर सिकरीमा निर्मित जामा मस्जिद भारतका सबैभन्दा ठूला अनि सुन्दर मस्जिदहरूमध्ये एक हो। यसको डिजाइन वास्तुकलामा इरानी शैलीको विशेषता पाइन्छ। सन् 1648 मुगल बादशाह शाहजाकी छोरी जहानारा बेगमले बनाएकी थिइन्। ठूलो दैलो यसैको नजिकमा छ। यस नामको अर्थ फतेहपुर सिकरीको मूल अनि प्राचीन नाम सिकरी थियो। मुगल सम्राट अकबरले 1573 गुजरात विजय गरेपछि यसलाई राजधानी बनाए, साथै यसको नाम परिवर्तन गरी फतेहा बात राखी। त्यसपछि फेरि पहिलेका स्थान नाम परिवर्तन गरी फतेहपुर सिकरी अर्थात् जितको सहर नामकरण गरे। यसै नामले यो विश्व प्रसिद्ध बन्यो। वास्तवमा सम्राट अकबर सफल राजा हुनका साथै कला प्रेमी पनि थिए। त्यसैले त यस्ता सुन्दर भव्य अनि बुट्टादार भवनहरू निर्माण गरे जुन प्रसिद्ध बने। भनाई यस्तो पनि छ, पहाडी इलाकामा अवस्थित फतेहपुर सिकरीलाई अकबरले राजधानी बनाउन धेरै अघि बाबरले यसको नाम सुकरी अथवा सुक्रिया राखेका थिए। त्यसबेला त्यहाँका मानिसहरूले बाबरलाई राणा संग्राम सिंह विरुद्ध लड्न विभिन्न प्रकारले सहयोग गरेका थिए। त्यसै कारण बाबरले सहयोगीहरूप्रति ऋणी बन्दै धन्यवाद दिनका लागि यो नाम राखेका थिए। धेरै पछि बाबरका नाति अकबरले भारतका पश्चिम क्षेत्रहरू एकपछि अर्का गर्दै आफ्ना वशमा बनाए। अन्ततः

0: मा बृहत ढोका बनाए। यसका साथै स्थानको नाम पनि परिवर्तन गरी फतेहपुर सिक्री नामकरण गरे। फतेहपुर सिक्रीका प्रमुख आकर्षकहरू हुन् ठूलो दैलो। फतेहपुर सिक्रीको लगभग 54 मिटर अग्लो विशाल प्रवेशद्वार सम्राट अकबरले दक्षिण अथवा गुजरात विजय गरेका उपलक्ष्यमा स्मृतिमा 1573 आफ्नै निगरानीमा निर्माण गराएका थिए। यसलाई विजय द्वार पनि भनिन्छ। लगभग 176 फिट अग्लो यसको मुख्य द्वारसम्म पुग्न 42 सिँढी चढ्नु पर्दछ। शेख सलिम चिस्तीको समाधि सेतो सङ्गमरमरद्वारा निर्मित यो पुण्य स्थल नक्कासीका लागि विश्व प्रसिद्ध छ। धेरै टाढा टाढाबाट मानिसहरू घुम्न त्यहाँ जान्छन् अनि वास्तुकला हेरेर छक्क पर्छन्। भनाइ छ, सन्तानहीन महिलाहरू आशीर्वाद माग्न प्रार्थना गर्नका लागि त्यहाँ जान्छन्। त्यसैले यसलाई आध्यात्मिक केन्द्रका रूपमा मानिन्छ। दिवान ए खास अनि दिवान ए आम यो जनता अनि शाही दरबारियाहरूबीच बैठक साथै न्यायका लागि बनाइएको अलग अलग मण्डप हो। यस सभा भवनमा धर्म अनि दर्शनसित सम्बन्धित विषयमा चर्चा परिचर्चा गर्दथे। यसको वास्तुकला फारसी शैलीमा बनाइएको छ। बीचबीचमा निर्मित सुन्दर स्तम्भका निम्ति यो प्रसिद्ध छ। बादशाही ढोका अथवा शाही ढोका निकै ठूलो ढोका हो। भनाइ छ, बादशाह आउजाउ गर्नका लागि मात्र यो बनाइएको थियो। बादशाह नमाज वा दुआका लागि जाँदा मात्र उक्त ढोका भएर जान्थे। जोधाबाईको महत्व, यो रानीका लागि राजपूत अनि मुगल शैलीहरूका मिश्रणद्वारा बनाइएको एक विस्तृत निवास हो।
1: श्रोता अहिलेलाई केही क्षण सुनाउन लागिरहेछु यो एउटा मिठो गीत।

0: तयो गीतपछि अब फेरि हाम्रो विषय ऐतिहासिक धरोहर अन्तर्गत फतेहपुर सिकरी बारे रहल जानकारी दिनुहुनेछ शिक्षक दशरथ थापा ज्यूले।
1: पञ्चमहल यहाँ दिवान ए खास, जोदाबाईको महल, मरियमका महल, बिरबलका महल, तुर्की सुल्तानका महल लगायत अन्य महल पनि छन्। त्यहाँ चारवटा ठूला ठूला भवन छन् जसको संरचना खाँबो जस्तो छ। भनिन्छ त्यहाँ बादशाह अनि रानीहरूले तानसेनको गीत सुन्थे। सिकरीमा अकबरका खास सल्लाहकार बिरबलको भवन पनि छ जुन 1571 बनाइएको थियो। यो वास्तुकलाको मुगल शैलीमा निर्माण गरिएको छ। यही भवनमा अकबरका दुई श्रीमती पनि बस्दथे। राजधानी परिवर्तन र यस सहरको इतिहास यस्तो छ। अकबरका पुत्र सम्राट जहाँगीरको जन्म सिकरी गाउँमा भएको थियो। सम्राट अकबरले सुफी सन्तका आशीर्वाद, भविष्यवाणीप्रति आस्था अनि सम्मान गर्दै त्यहाँ सुन्दर सहर साथै राजधानी बनाएका थिए। तर उत्तर पश्चिम क्षेत्रमा पानीको अति संकट, राजनीतिक परिस्थिति, अशान्ति अनि अन्य कारणले गर्दा 1585 सम्राट अकबरले यो सहर छोडेका थिए। उनले त्यसपछि आफ्ना राज्यको मुख्यालय पनि स्थानान्तरण गरे। राजधानी पहिले लाहोर अनि त्यसपछि आगरा सारेपछि त्यो सहर बिरानो बन्यो। 1803 ब्रिटिस औपनिवेशिक शासकहरूले आगरालाई नियन्त्रणमा लिएपछि त्यहाँ प्रशासनिक कार्यालय स्थापना गरी जुन 1850 सुचारू ढङ्गमा चल्यो। उल्लेखनीय छ सन् 1815 मार्क्विन्स अफ हेस्टिङ्सले फतेहपुर सिकरीको मर्मती गर्न आदेश दिएका थिए। पन्जाबमा युद्ध अथवा सैन्य अभियान गर्दा हुँदी उनले यो सहर पूर्ण रूपमा छोडेका थिए। त्यसै कारण आज पनि त्यस ठाउँलाई मुगलहरूको भूतको सहर भनिन्छ। इतिहासकारहरूको भनाइ अनुसार रातो बालुवा र ढुङ्गा सेतो सङ्गमरमरद्वारा बनाइएको यो उत्कृष्ट नगर मुगलहरूको पहिलो सुनियोजित राजधानी हो। ऐतिहासिक अनि सांस्कृतिक विरासतका कारण युनेस्कोद्वारा सन् 1986 विश्व धरोहर स्थल घोषित फतेहपुर सिकरी आगराबाट प्रायः 37 किलोमिटर पश्चिममा अवस्थित छ। देशी विदेशी पर्यटकहरूलाई त्यस ठाउँमा घुम्न डुल्नका लागि अक्टोबरदेखि मार्च महिना राम्रो समय मानिन्छ। विशेष अप्रेल, मे अनि जुन महिनामा त्यस ठाउँमा पर्यटकको भिड हुँदैन। गरम मौसममा त्यहाँको तापमान 40 डिग्रीसम्म पुग्छ। मनसुन अथवा जुलाई अगस्त अनि सेप्टेम्बरसम्म सहरमा हरियाली छाउँछ। पर्यटकहरूका सुविधालाई ध्यानमा राखेर नजिकै प्रायः 5-10 मिनटका दूरीमा सानो रेलवे स्टेसन पनि छ। यसले फतेहपुर सिकरी सहरलाई सेवा प्रदान गर्दछ। यो सुन्दर ठाउँलाई वास्तवमा वास्तुकलाको राम्रो उदाहरण तथा नमुना मानिन्छ। विश्व प्रसिद्ध

0: त फतेहपुर सिकरीका बारेमा भनाइ छ, यो मक्काको मस्जिदको नक्कल हो। यस सहरको डिजाइन मुगल, हिन्दू अनि फारसी वास्तुशिल्पका राम्रो र सुन्दर मिश्रण हो। यसका ऐतिहासिक महत्त्व अनि उत्कृष्ट निर्माण शैलीकै कारण युनेस्कोले विश्व धरोहर स्थल घोषित गरेको हो। सम्राट अकबरले 16 शताब्दीका उत्तरार्धमा राजधानीका रूपमा स्थापित गरेको भव्य फतेहपुर सिकरी राम्ररी घुम्न अनि यसका इतिहास बारेमा जान्नका लागि सम्भवतः 2-3 घण्टा समय लाग्ने बताइन्छ। प्रायः 14 वर्षसम्म राजधानी भएको ऐतिहासिक स्थल फतेहपुर सिकरीमा घुम्नका लागि प्रवेश शुल्क भारतीय पर्यटक अनि सार्क बिम्स्टेक देशका नागरिकहरूका लागि 35 रुपियाँ अनि विदेशी नागरिकहरूले 550 रुपियाँ तिर्नुपर्छ। 15 वर्ष मुनिका नानीहरूको प्रवेश शुल्क लाग्दैन। पर्यटकहरूका लागि टिकट अनलाइन बुकिङ सुविधा पनि उपलब्ध गराइएको छ। yatra.com अथवा ESI को आधिकारिक वेबसाइटबाट टिकट साथै यसबारे विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ। ऐतिहासिक अनि पौराणिक महत्त्व भएको यस ठाउँमा पर्यटकहरू विशेष गरी शेख सलिम चिस्ती दरगाह क्षेत्रमा निशुल्क प्रवेश गर्न सक्छन्, तर अरू भव्य महल अनि स्मारकहरू हेर्न पर्यटकहरूका लागि प्रवेश शुल्क अनिवार्य छ। सम्राट अकबरले परित्यक्त गरेको यो प्राचीन सहर उत्तर भारतका आगराका पश्चिममा स्थित लोकप्रिय मुगल राजधानी युनेस्कोद्वारा संरक्षित एक आकर्षक स्थल हो। यसलाई अकबरको सबैभन्दा ठूलो स्थापत्य कलाकृति मानिन्छ। फतेहपुर सिकरीको चौथो ढोकाका किनारमा ठूलो कृत्रिम झील पनि छ, जसलाई 6 किलोमिटर लामो पर्खालले चारैतिरबाट घेरेको छ। यसले पनि पर्यटकहरूलाई आकर्षण गर्दछ। यो सहर भवन, मस्जिद, स्मारक, सार्वजनिक भवन अनि अनौठो वास्तुशिल्पहरूले भरिएको छ। यो भव्य परिसरको निर्माण 1572 आरम्भ भएपछि तीव्र गतिमा विकास पनि भएको थियो, अर्थात् छोटो अवधिमा निकै प्रगति गरेको थियो। इतिहासकार तथा अन्वेषकहरूका विचारअनुसार अकबरको शासनकाल अघि उक्त पहाडी क्षेत्रमा अवश्य केही निर्माण भएका थिए, तर अकबरका भवनहरूभन्दा निकै फरक ढङ्गका थिए। तथापि ती भवन अनि स्मारकहरूलाई पनि संरक्षण दिएको छ। नयाँ मस्जिदको निर्माण पश्चिम किबलालाई ध्यानमा राखेर बनाइएको थियो, उसरी नै महल परिसरको बाँकी अंश पनि। यो परिसर प्राचीन भारतीय वास्तुशास्त्र तकनिकबाट बनाइएको थियो, यद्यपि वास्तुशास्त्रका विचारलाई समर्थन गर्ने अहिलेसम्म कुनै लिखित प्रमाण नभएको पनि बताइन्छ। फतेहपुर सिकरीमा विभिन्न भाषा बोल्ने विभिन्न जात अनि जातिका मानिसहरू नङ र मासु झै मिलेर बसेका छन्। हवस् त श्रोता वृन्द, हाम्रो मातृभूमि भारतको एक ऐतिहासिक स्थलका बारेमा छोटकरीमा जानकारी दिए। आगामी दिनमा शिक्षा ज्योति कार्यक्रम अन्तर्गत अन्य विषय लिएर तपाईँहरूसित पुनः भेट हुनेछु। नमस्कार।
1: अहिले भर्खरै शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत थियो विद्यार्थी वर्गको निम्ति ऐतिहासिक धरोहर अन्तर्गत फतेहपुर सिकरी बारेमा जानकारी। यस जानकारीलाई प्रस्तुत गर्नुभएको थियो शिक्षक दशरथ थापाज्यूले। हवस् त श्रोता, अब शिक्षा ज्योति कार्यक्रमबाट कार्यक्रम प्रस्तुता लेखनाथ राई लगायत म सञ्चालिका शर्मिष्ठा पनि शिक्षा ज्योति कार्यक्रमबाट बिदा चाहन्छौ। नमस्ते।

त श्रोताहरूले हाम्रै कार्यक्रमहरू एफएम 103.5 मेगाहर्ज लगायत आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। त अब फौजी श्रोताहरूको निम्ति कार्यक्रम जय जवानलाई पर्खेर बसिरहनुभएका हाम्रा सम्पूर्ण टाढा अनि नजिकका श्रोताहरूलाई कार्यक्रमको आजको यस अंकमा म शिखाको तर्फबाट हार्दिक स्वागत टक्राउँदै आजको हाम्रो कार्यक्रमको यो प्रथम प्रस्तुति राख्न लागिरहेछौं। फिल्म जिन्दगी नमिलेगी दोबाराबाट जसमा गुन्जने आवाज रहनेछ डोमिनिक क्लिन्टन अनि लोय मेन्डोन्साको, जसमा शब्द दिनुभएको छ जावेद अख्तरले भने संगीत रहेको छ शंकर एहसान लोयको। तस्वीर गर्नुहोस् आजको हाम्रो कार्यक्रम जय जवानको यो प्रथम प्रस्तुति।

0: This is Evening Melodies on 103.5 Akashvani Karshong, and now it's time for the news in Nepali.
1: Namaskar, yo Akashvani ho samachar Sneha Thami Bata Sunhos. प्रधानमन्त्री नरेन्द्र मोदी र स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले आज स्लोभाकियाको ब्राटिस्लावामा प्रतिनिधि मण्डल स्तरको वार्ता गर्नुभयो। वार्तापछि संयुक्त संवाददाता सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशले आफ्नो सम्बन्धलाई व्यापक साझेदारीमा स्तर बढाउन निर्णय गरेको बताउनुभयो। उहाँले दुई देशबीचको रक्षा सहयोग गहिरो पारस्परिक विश्वास र रणनीतिक अभिसरणको प्रमाण भएको बताउनुभयो। श्री मोदीले दुई देशले रक्षा क्षेत्रमा आशय पत्रमा हस्ताक्षर गरेको उल्लेख गर्नुभयो। उहाँले कृत्रिम बुद्धिमत्ताको भविष्य नवप्रवर्तनमा मात्र नभई विश्वास, जिम्मेवारी र मानवीय मर्यादामा पनि आधारित हुनुपर्नेमा जोड़ दिनुभयो। श्री मोदीले डिजिटल प्रविधिमा आज हस्ताक्षर गरिएको समझदारी पत्र एमओयूले दुई देशबीच सहयोगका लागि नयाँ बाटो खोल्ने बताउनुभयो। यस अवसरमा श्री रोबर्ट फिकोले भारतको द्रुत आर्थिक वृद्धि, डिजिटल रूपान्तरण र कृत्रिम बुद्धिमत्तामा प्रगतिको प्रशंसा गर्दै यसले धेरै प्रमुख क्षेत्रहरूमा उन्नत देशहरूलाई उछिनेको बताउनुभयो। नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले आज गोवामा आयोजित ग्लोबल वायु दिवस 2026 राष्ट्रिय सम्मेलनको क्रममा पवन टर्बाइन आपूर्ति श्रृङ्खला व्यवस्थापन पोर्टलको शुरूआत गर्नुभयो। यसले भारतको नवीकरणीय ऊर्जा क्षेत्रलाई बलियो बनाएको छ। नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालय र भारतीय पवन टर्बाइन निर्माता संघद्वारा संयुक्त रूपमा विकसित गरिएको यो पोर्टल वायु ऊर्जा आपूर्ति श्रृङ्खलालाई सुव्यवस्थित गर्ने उद्देश्यले देशको पहिलो समर्पित डिजिटल प्लेटफर्म हो। पोर्टलले पवन ऊर्जा क्षेत्रको आपूर्ति श्रृङ्खलालाई अझ पारदर्शी र पहुँच योग्यको बनाउन लक्ष्य राखेको छ। यो पहलले आत्मनिर्भर भारतको लक्ष्यलाई पनि बलियो बनाउनेछ। युवा मामला तथा खेलकुद मन्त्रालयले नयाँ दिल्लीमा विकसित भारत युवा संसद 2026 आयोजना गरिरहेको छ। लोकसभाका अध्यक्ष ओम बिरलाले भोलि राष्ट्रिय स्तरको विकास भारत युवा संसदको उद्घाटन गर्नुहुनेछ। मन्त्रालयले यो पहल युवाहरूलाई लोकतान्त्रिक प्रक्रियाहरूसँग जोड्ने प्रयास भएको बताएको छ। यस मार्फत युवा नागरिकहरूले शासन, नीतिगत छलफल र संसदीय कार्यप्रणालीको बुझाइ प्राप्त गर्नेछन्। मन्त्रालयले भनेको छ, विकास भारत युवा संसद एक कार्यक्रम हो जसले भारतका युवाहरूको ऊर्जा, विचार र आकांक्षालाई राष्ट्रिय बहसमा ल्याउनेछ। रक्षा मन्त्रालयले आन्ध्र प्रदेश र झारखण्डका लागि दुई नयाँ राष्ट्रिय क्याडेट कोर राज्य निदेशालयहरू स्थापना गर्न अनुमोदन गरेको छ। यसले देशमा कोरको राज्य निर्देशालयहरूको संख्या 19 पुर्याउनेछ। यी नयाँ राज्य निदेशालयहरूको स्थापनाले यी राज्यहरूका युवाहरूलाई राष्ट्रिय क्याडेट कोरमा

0: नमस्ते धनमाया दिदी, कान्छीमाया दिदी आइपुगे। म पनि
1: नमस्ते छ, नमस्ते छ।
2: मेरो पनि यहाँ बिरे भाइलाई नमस्ते। बिरे भाइ
3: हजुर, यहाँ धनमाया बहिनी र म पनि भर्खर भर्खर भेट भएको, अब सभामा को को आउनुहुन्छ भनेर यसो कुरेर बसेको
2: हो नि।
3: तपाईँ आइपुग्नु भएछ, खुसी लाग्यो। बिरे भाइ सजिलो गरेर बस्नुहोस् न। हौ
0: हुन्छ नि,
3: त्यो झोलामा के ल्याउनु भएको यतातिर राख्नुहोस् है। सजिलो गरेर बस्नुपर्छ किनभने कुरा गर्नु निकै लामो छ। सजिलो गरेर बस्यो भने कुरा गर्नुमा पनि मजा आउँछ है।
2: ज्यू ज्यू, यहाँ बिरे भाइ त सधैँ बेन्चीमा बस्नुहुन्छ हौ कान्छीमाई दिदी।
3: त्यही त, उहाँलाई कस्तो अब सुविधा लाग्छ,
2: सुविधा लाग्दो रहेछ। बेन्चीमा नै बस्नुहुन्छ, बस्नुहोस् न।
3: हजुर, म त यहाँले ठोकिदिएको यो जुन चाहिँ पीडा छ त्यसमै बस्यो। अस्ति काँटी निस्केको थियो नि हौ धनमाया बहिनी, होइन भिरे भाइ? यहाँले ठोकटक ठोकटुक पारिदिनु, सजिलो लाग्छ पीडामै। पीडा पनि ठुलो छ नि त।
2: म त गुन्द्रीमा नै बस्नु सजिलो लाग्छ हो कान्छीमाई दिदी।
3: हजुर हजुर, आफूलाई जस्तो सजिलो लाग्छ त्यस्तै प्रकारले बसेर कुराकानी गर्नुपर्छ हो
2: नि।
0: ठिकै भन्नुभयो, ठिकै भन्नुभयो। भन्दा पनि अब हामी यसरी भेटघाट भएपछि सधैँ खेतीपाती सम्बन्धी है पशुपालन सम्बन्धी अनि अन्य विषयहरूमा कुराकानी गर्छौँ
3: हो नि। अब गाउँ बस्तीमा बसेपछि खेतीपातीको कुरा नगरी भएन, पशुपालनको कुरा नगरी भएन। हाम्रो त खेतीपातीबाट पशुपालनबाटै त जीविका चल्छ।
2: हाम्रो आयस्रोत नै यही खेतीपाती पशुपानी हो नि त।
0: तर आज चाहिँ हामी हाम्रो कुराकानी गर्नुभन्दा पहिले चाहिँ एउटा गीत सुनौँ, त्यसपछि कुराकानी थालौँ
3: न। मनेको कुरा गर्नु बिरे भाइले, म त भन्नै पाटेको थिएँ गीत सुनौ न भनेर, किनभने बानी पनि लागिसकेको छ गीत सुन्ने। लु सुनौ न त, आनन्द लिऊ।
2: हुन्छ हुन्छ।

0: ल त भिरे भाई कान्छी माई दिदी, यति
1: हजुर
0: रमाइलो गीत सुनेर आनन्द लिइहाल्यौँ है।
2: तपाईँले पनि आनन्द लिनुभयो
0: नि कान्छी माई दिदी,
2: थकाइ पनि मेट्यो।
0: हजुर हजुर, थकान पनि मेट्यो। अब सभा गर्नु निकै लामो छ, काम कुरोपट्टि नै लागौँ त है। काम कुरो भन्दा नि आज अब खेतीपाती सम्बन्धी नै कुराकानी गरौँ। मलाई त आलु सम्बन्धी नै केही कुरो गर्नु मन लागिरहेछ हौ।
2: ए भन्दा अस्ति तपाईँले आलु लाउनु भएको थियो होइन?
0: आलु त लगाइसकेको छु कान्छीमाई दिदी, बिरे भाइ, र अब आलु धेरै लगाएकोले गर्दा चाहिँ अब यसमा कुनै रोगहरू लाग्न सक्छ, किराहरू लाग्न सक्छ भन्ने एक प्रकार मलाई अब दुःख गरेको अनुसार डर लागिरहेको छ है।
2: र अब
0: हजुर हजुर, अहिले त अब त्यति रोगहरू त देखिएको छैन, र अब
2: लाग्छ
0: कि भन्ने डर लाग्नु त लाग्छ जुनै सागसब्जी लगाए पनि खेतीपाती गरे पनि है। अब यो आलुमा चाहिँ कस्तो कस्तो रोगहरू लाग्छ, कुन कुन कस्तो किराहरूले चाहिँ आक्रमण गर्छ, त्यो विषयमा यसो जान्न मन लागिरहेको छ नि। तपाईँहरूले जानेको बुझेको कुराहरू यसो बताउनुहोस् न।
1: हुन्छ हुन्छ, साह्रै राम्रो तपाईँले विषय पनि झिक्नुभयो है।
0: हजुर,
1: अब आलुमा लाग्ने थुप्रै रोगहरू मध्ये
0: ज्यू ज्यू
1: मुख्य रोग चाहिँ हो खुइले अथवा डडुवा रोग।
0: ए हजुर,
1: अनि यो चाहिँ ढुँडी जातीय जीवाणुको कारणले गर्दा हुन्छ। र यो रोग लागिहाले भने चाहिँ आलु खेतीमा चाहिँ ठुलो नोक्सान पुर्याउँछ है धनमाया दिदी।
0: हजुर हजुर, अनि तपाईँले अहिले यो डडुवा रोग अथवा खुइले रोग भन्नुभयो नि बिरे भाइ,
1: ज्यू ज्यू,
0: यसको लक्षणहरू चाहिँ कस्तो देखाउँछ होला नि पहिला सुरु?
1: अब लक्षणमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि, यो रोग लाग्दा पातमा कालो रङको दागहरू देखा पर्छ।
0: ए हजुर,
1: अनि यो आकारमा चाहिँ बढ्दै बढ्दै बढ्दै जाने हुन्छ।
0: ज्यू ज्यू,
1: अनि जुन मैले जीवाणु भने है, यो जीवाणुले चाहिँ काण्ड, पात, पर्णदण्ड र आलु फसल सबैलाई आक्रमण गर्छ।
0: हजुर,
1: अनि यस रोगले आक्रमण गरेको खण्डमा चाहिँ 100 मा 95% हानि हुन्छ।
0: ए ज्यू,
1: अनि यो रोगको जीवाणुले चाहिँ अब परिवेश चाहिँ राम्रो भेटाए, बढ्ने परिवेश भेटाए भने चाहिँ 1-4 दिनमा नै सम्पूर्ण बोट नै मार्न सक्छौ धनमाया दिदी।
0: ए डरलाग्दो रोग रहेछ हौ कान्छीमाई दिदी, बिरे भाइले भन्नुभएको
2: रोग भनेपछि त जे पनि डरै लाग्दो हुन्छ हौ धनमाया बहिनी।

0: यसो समय हुँदा नै हामीले रोगलाई कसरी नियन्त्रण गर्नुपर्छ जान्नु पर्यो नि त, बुझ्नु पर्यो नि
1: यो रोग चाहिँ कस्तो अवस्थामा चाहिँ लाग्न सक्छ होला नि, बताइदिनुहोस् न।
2: अब रोग लाग्ने सठिक परिवेश चाहिँ कस्तो हुन्छ भन्दाखेरि, ठन्डा रात, बादल लागेको दिन, दिनको तापमान प्रायः 10 देखि 20 डिग्री सेल्सियस भएमा यो रोग लाग्ने सम्भावना हो, अनि वातावरणमा 80% आर्द्रता गर्मीपना हुन्छ नि, त्यो भएमा चाहिँ रोग लाग्ने सम्भावना हुन्छ।
1: हजुर, यसलाई कुनै रोकथाम गर्ने उपाय छ कि छैन होला बिरे भाइ, बताउनुहोस् न।
2: अब रोगको रोकथामको लागि चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ, यो रोगको नियन्त्रणको निम्ति चाहिँ बजारमा म्यानकोजेब भन्ने एउटा औषधि पाइन्छ। यो चाहिँ 2.5 किलोग्राम प्रति हेक्टरको दरले 1000 लिटर पानीमा मिसाएर 15-15 दिनको अन्तरमा चाहिँ छर्किनु पर्यो। अनि यदि तपाईँको अब आलु खेतीमा खेती कम्ती गर्दै हुनुहुन्छ भने चाहिँ यो जुन प्रतिशत भने नि योमा अलिकति घटाएर लानुहोस् न, बुझ्नुभयो? जस्तै कि 2.5 ग्राम प्रति लिटर पानीमा, 1 लिटर पानीमा, यो त मैले 1000 लिटरको भने, प्रति लिटर पानीमा चाहिँ मिसाउनु पर्यो। अनि यदि मौसम कुहिरोले ढाकेको र हल्का पानी परिरहेको छ भने चाहिँ डडुवा रोग लाग्ने चाहिँ धेरै सम्भावना हुन्छ। त्यसले गर्दाखेरि चाहिँ यो म्यानकोजेब भन्ने औषधि 2.5 ग्राम प्रति लिटर पानीमा मिसाएर छर्किनु पर्छ।
1: हजुर, यसो गर्नु सक्यो भने चाहिँ रोगको रोकथाम चाहिँ गर्न
2: सकिहाल्छ। हजुर हजुर हजुर,
0: यसो याद चाहिँ गर्नु पर्यो, यहाँले भनेको कुरालाई तपाईँले यसो लेख्दै राख्नुहोस् है धनमाय पनि। अब लेखेको छ भने चाहिँ याद हुन्छ नि, लेखेको छैन भने चाहिँ मनमा के कुराहरू आउँछ बिर्सिहाल्छ नि।
1: र यो रोग बाहेक चाहिँ अरू रोगले चाहिँ होला कान्छीमा दिदी, बताउनुहोस् न।
0: यो रोग बाहेक पनि अब यो बोट ओइलिने रोग पनि हुन्छ है।
1: हजुर,
0: यो यसलाई चाहिँ ब्याक्टेरियल विल्ट पनि भन्दछ।
1: यो बोट ओइलाउने पनि रोगै हो।
0: हजुर हजुर, यो रोग चाहिँ जीवाणुले गर्छ, त्यो पनि हामीले याद गर्नु पर्यो। अनि लक्षण कस्तो हुन्छ भन्दाखेरि, पातहरू हरियो अवस्थामा फेदमा पातहरूबाट ओइलिँदै जान्छ, अनि माथिल्लो भागमा सर्छ, त्यो पनि याद गर्नु पर्यो। अनि यो रोगले चाहिँ काण्ड भयो, पात भयो, पर्णदण्ड एवं यो आलु सबैलाई एकदम आक्रमण गरिहाल्छ।
1: ए ज्यू हजुर,
0: अन्त के हुन्छ भने अब अन्तमा चाहिँ सम्पूर्ण बोट नै मरिहाल्छ। यस्तो समयमा चाहिँ हामीले बोटबाट कुहिएको अन्डा गन्ध हुन्छ नि, त्यो दुर्गन्ध चाहिँ एकदम आउँछ है। अनि यसरी ओइलाएको बोटको काण्ड अथवा आलु काटेर काँचको गिलासमा हालेर हेर्दा चाहिँ एक प्रकारको सेतो तरल पदार्थ निस्केको जस्तो देखिन्छ। त्यसले गर्दा चाहिँ अब लक्षणहरू चाहिँ यो प्रकारको हुन्छ, हामीले याद गर्नु पर्यो।
1: हजुर, यो रोग चाहिँ कस्तो परिवेशमा चाहिँ लाग्न सक्छ होला दिदी?
0: यो रोग लाग्ने उपयुक्त परिवेश चाहिँ कस्तो छ भन्दा, अब जल निष्कासनको व्यवस्था राम्रो नभएको कारणले गर्दा पनि हुन्छ। अनि माटोको तापमान 250 देखि 300 डिग्री सेन्टिग्रेड हुँदा पनि हुन्छ। अनि माटोमा चाहिँ एकदमै बेसी आर्द्रता भयो भने पनि यो हुन्छ।
1: ए हजुर हजुर, अनि यस्तो किसिमको रोग लागिहाल्यो भने हामीले
0: केही त गर्नु पर्यो,
1: केही गर्नु पर्यो।
0: हजुर,
1: रोकथाम गर्ने उपाय पनि बताइदिनुहोस् न।
0: ए हुन्छ हुन्छ, रोकथामको उपायपट्टि जाउँ हामी। अब रोकथाम गर्दा चाहिँ रोग नलागेको बोटबाट चाहिँ हामीले बिउ राख्नु पर्यो। अब कतिले चाहिँ रोग लागेको बिउ पनि राख्छ नि त, त्यो गर्नु भएन होइन मेरो भाइ, एकदमै हामीले यो कुरोमा ध्यान दिनुपर्छ। अनि फसल चक्र अप्नाउनु चाहिँ एकदमै जरुरी छ।
1: ए हजुर हजुर,
2: एउटै बारीमा एकै प्रकारको खेतीपाती चाहिँ गरिरहनु हुँदैन।
0: त्यसरी नै अघि नै मैले तपाईँलाई भने, जुन चाहिँ जल निष्कासनको राम्रो व्यवस्था हामीले गर्नु पर्यो। अब खेती किसान गर्छु भनेपछि धेरै कुरोहरू ज्ञान हुनु पर्यो नि त,
2: धनमाया दिदीलाई अलिकति जानकारी गरौँ। हामी चाहिँ के गर्छौँ भन्दाखेरि, खेतीपाती त लाउँछौँ, तर यहाँ कान्छी माया दिदीले भनेको जस्तै जुन जल निष्कासन अथवा पानी बग्ने कुलोहरू चाहिँ बनाउँदैनौँ। यसो हुँदा चाहिँ धेरैवटा खेती चाहिँ हाम्रो मासेर जान्छ क्या, राम्रो हुँदैन, फस्टाउँदैन।
0: यहाँ विदे भाइले ठिकै कुरा गर्नुभयो। र त्यसरी नै अर्को कुरो के छ भन्दा, रोप्नुभन्दा 21 दिन अघि हामीले ब्लिचिङ पाउडर 8 किलोग्राम अनि डोलोमाइट चाहिँ 8 क्विन्टल प्रति एकरको दरमा चाहिँ हामीले माटोमा मिसाएर चाहिँ रोप्नु पर्यो।
2: यो चाहिँ माटो शोधन गरेको,
0: शोधन गर्नु पर्यो नि। अनि अर्को चाहिँ छ, अब रोग लागेको बोटलाई चाहिँ हामीले एकदमै उखालेर फ्याँकिदिइहाल्नुपर्छ, हामीले राख्नै हुँदैन। ए माया गरेर एक दुईवटालाई राख्छु भने पनि त्यसले सखापै पार्छ, अरू पनि बोटमा जुन चाहिँमा रोग नलागेको छ त्यसलाई पनि यसले खत्तम पारिदिन्छ। त्यसले गर्दा हामीले यसलाई जति सक्दो छ उखालेर जलाइदिनु पर्यो। अब जलाउँदिन भने चाहिँ निकै टाढो लगेर एउटा खाल्डा बनाएर त्यसमा हालिदियो भने त्यो व्यवस्था पनि गर्न सकिन्छ।
2: खाल्डा बनाएर यसो दबाईहरू छर्किनु पर्यो।
0: ज्यू ज्यू त्यो पनि गर्नु पर्यो।
2: आज यहाँ धनमाया दिदीले आलुको खेतीमा लाग्ने रोगहरू सम्बन्धी जानकारी गराइदिनुहोस् भनेर हामीले जाने जति कुराहरू बताउँदैछौँ
0: बतायौँ। अब उहाँले आलु लाउनु भएको रहेछ, आज सभामा आएर चाहिँ यो कुरो भन्छु भनेर मनैबाट सोच्नु भएको रहेछ। यसरी सभामा आएर तपाईँले यसरी हामीसँग कुराकानी गर्नुभयो भने जानेको बुझेको कुरा पनि यहाँ बिरे भाइ म बताइदिइहाल्छु।
2: अनि यहाँलाई बताउनु पर्ने एक दुईवटा कुरा त अझै छ, तर त्योभन्दा अगाडि चाहिँ एकछिन विश्राम गरेर एउटा गीत सुनौ न।
0: अब आनन्द त लिँदै गर्नु पर्ने नि, यसरी आनन्द लिँदै जाँदाखेरि कामको मेलो मेसो पनि सर्दै जान्छ है।
1: लु सुनौ न त।

0: आहा, साह्रै रमाइलो भयो गीत सुनेर, आनन्द भयो, मानसिक आनन्द भयो। मलाई त यो गीत सुनेपछि नाचौँ नाचौँ मन लाग्छ हौ। धर्मै हो,
1: तपाईँले सधैँ त्यसै भन्नुहुन्छ, नाच्नु मन
0: के गर्नु, अब पहिल्यैदेखि लागेको बानी ननाचौँ भने पनि भएन। यो गीत सुनेपछि त यो खुट्टाहरू हातहरू हल्लिनु थालिहाल्छ,
1: नाच्नुको जोस चढिहाल्छ हजुर।
0: र अब यसरी जोस चढ्यो भनेर मात्र पनि भएन, काम कुरोपट्टि पनि लाग्नु पर्यो
1: र अब मैले यसरी नै आलुको खेती गरेपछि कुन कुन रोग र किराहरूले सताउँछ भनेर तपाईँहरूलाई प्रश्न गरिरहेको छु।
0: सोध्नु हुँदैछ तपाईँले मनमा लागेको कुराहरू।
1: र अब चाहिँ कुन रोग लाग्छ बिरे भाइ?
2: अब आलुमा देखिने अर्को रोग चाहिँ हो अगौटे खुइले।
1: एहे, यो चाहिँ कस्तो रोग हो?
2: यो रोग चाहिँ ढुँडी जातीय जीवाणुले गर्ने रोग हो धनमाया दिदी।
1: हजुर।
2: अनि यो रोग लाग्दा चाहिँ पातमा चान खेलेको जुन चाहिँ टार्गेट बोट हुन्छ नि, त्यस्तै दागहरू देखा पर्छ। अनि यो आकारमा बढ्दै जान्छ है, फेरि पछि गएर
0: त्यतिकै बस्दैन,
2: बढ्दै जान्छ,
1: नोक्सानै पुर्याउँदो रहेछ।
2: हजुर। जब यो रोग प्रथम पल्ट बोटमा देखिन्छ त्यो समय चाहिँ अघि मैले भनेको थिएँ नि तपाईँलाई, म्यानकोजेब भन्ने दबाई, यो चाहिँ 2 ग्राम प्रति लिटर पानीमा मिसाएर छर्किनुपर्छ। यसो गर्दाखेरि चाहिँ यो ब्लाइट रोगको रोकथाम चाहिँ गर्न सकिन्छ माया दिदी।
1: हजुर। र कान्छीमाई दिदी, त्यो बाहेक अर्को कुन रोगले चाहिँ यो आलुलाई नोक्सान पुर्याउँछ होला बताइदिनुहोस् न।
0: हजुर, अब यहाँ बिरे भाइले त धेरै रोगहरू बताउनु भयो, मैले पनि जानेको बुझेको बताउँदैछु। अब यो अर्को रोग चाहिँ के छ भन्दाखेरि यो फोके रोग, यसले पनि एकदमै सताउँछ है धनमाई बहिनी। यो रोग चाहिँ अब यो ढुँडी जातीय जीवाणुको आक्रमणले गर्दा नै हुन्छ। यो रोगलाई चाहिँ भारतमा सर्वप्रथम दार्जिलिङको रङ्गुल भन्ने ठाउँमा पाएको थियो। अनि यो रोगको लक्षण चाहिँ जमिन मुनि रहेको जुन काण्ड हुन्छ नि, काण्ड एवं कन्दमूलहरूमा चाहिँ ट्युमर जस्तै फोकाहरू देखिन्छ।
1: ए हजुर।
0: फलस्वरूप अब यो रोगले चाहिँ आलुको खेतीमा एक एकदमै ठुलो हानि पुर्याउँछ है धनमाया बहिनी। यो हामीले याद गर्नुपर्छ, जब हामीले आलुको खेती गर्छौँ त्यति बेला यो फोके रोग लागेको छ कि छैन त्यो पनि हामीले ध्यान दिनु पर्यो। अनि यो रोगको जीवाणु चाहिँ एकपल्ट बारीमा प्रवेश गरेपछि त्यसलाई चाहिँ एकदम नियन्त्रण गर्न चाहिँ एकदमै कठिन पर्छ जस्तो लाग्यो।
1: हजुर, भने चाहिँ यो एकदमै डर लाग्दो,
0: एकदमै डर लाग्दो। त्यसै कारणले गर्दा अब यसको प्रवेश हुनु नदिनुलाई अथवा यसलाई निषेध गर्नुको लागि चाहिँ यसको उपचार पनि छ नि त।
1: ए, यो त जानिराख्नु पर्छ नि दिदी।
0: अनि यसको लागि चाहिँ अब प्रतिरोधी प्रजाति जस्तै हामीले कुफ्री नबिन, कुफ्री शेर्पा इत्यादिको हामीले खेती गर्नुपर्छ। साथै लामो फसल चक्र पनि अघि यहाँ बिरे भाइले पनि भन्नुहुँदै फसल चक्र अप्नाउनुपर्छ भनेर। र तपाईँले यदि कुनै पनि चिज राम्रोसँगले भएन भने चाहिँ हामीले त्यो बारीमा घरिघरि एउटै चिज चाहिँ लाउनु हुँदैन, फसल चक्र चाहिँ अप्नाउनै पर्यो।
1: अनि यो रोगहरू बाहेक अरू कुनै रोगहरू पनि छ बिरे भाइ आलु यो आलुको खेतीलाई सताउने?
2: हजुर छ नि, किन नहुने। अर्को रोग चाहिँ छ पातहरू छिर्के मिर्के हुने रोग।
1: एहे, रोग त धेरै किसिमको लाग्दो रहेछ नि बिरे भाइ।
2: हजुर, अब यो रोग चाहिँ मोजाइक भाइरसको आक्रमणले गर्दा हुन्छ।
1: हजुर।
2: अनि पातहरू गाढा हरियो अनि पहेँलो रङ मिसिएर छिर्के मिर्के परेको हुन्छ।
1: ज्यू, हजुर हजुर।
2: अनि पातहरू साना साना हुन्छन्, बुझ्नुभयो त, यो रोग लागेपछि चाहिँ।
1: हजुर।
2: अनि अब कतिवटा यो भाइरस रोगहरूको चाहिँ रोकथाम हुन सक्दैन।
1: ज्यू, हजुर।
2: त्यसले गर्दाखेरि चाहिँ रोग लागेको बोटलाई उखेलेर जलाइदिने नै बुद्धिमत्ता हो, बुझ्नुभयो त।
0: बिरे भाइ ठिक कुरा गर्नुभयो।
2: अनि कुनै पनि रोग नलागोस् भन्न खातिर चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि नि, बिउ छनौट गर्दा चाहिँ ध्यान दिनुपर्छ।
1: हजुर, के कसरी गर्नुपर्ने हो यो पनि बताइदिनुहोस् न।
2: बिउ चाहिँ रोगमुक्त हुनु पर्यो।
1: ज्यू, हजुर।
2: आलुको बिउको ओजन 20 ग्राम भन्दा कम्ती हुनु हुँदैन।
1: ए हजुर।
2: अनि तपाईँ अब ठुलो आलु काटेर रोप्नु हुँदैछ भने चाहिँ प्रत्येक टुक्रामा 2 वटा भन्दा धेर आँखा भएको हुनु पर्यो। अनि काटेर हेर्दा भित्र कुनै प्रकारको रोगको लक्षणहरू देखा परे त्यसलाई रोप्नु हुँदैन। अनि यसरी आलु काट्ने छुरीलाई चाहिँ पोटासियम परम्याङ्गनेट भन्ने एउटा औषधि पाइन्छ, यो घोलमा अथवा बिउ शोधन गर्ने औषधि मिसाएर पानीमा डुबाएर पुस्नुपर्छ।
1: ए भनेपछि आलु काट्ने छुरीलाई पनि औषधि प्रयोग गर्नुपर्छ।
2: हजुर
0: हजुर हजुर, परिशोधन त गर्नु पर्यो नि त।
2: अनि त्यो सँगसँगै हामीले बिउ शोधन पनि गरेको हुनुपर्छ है धनमाया दिदी। अब आलुको बिउ शोधन गर्ने तरिका चाहिँ कस्तो रहेको छ भन्दा नि धनमाया दिदी, भाँडामा चाहिँ 50 लिटर पानीमा 100 ग्राम इमोसन छ लेखिराख्नुहोस् है। इमोसन छ, यो औषधि पाउनु भएन भने एरिटन छ, यो औषधि पनि पाउनु भएन भने चाहिँ मैले अघि भनेको थिएँ नि म्यानको जेप भन्ने औषधि, यो चाहिँ 125 ग्राम प्रति लिटर पानीमा घोलेर 1 क्विन्टल आलुको बिउ 2 मिनटसम्म डुबाएर राख्नुपर्छ। त्यसपछि यसरी शोधन गरेको आलुलाई औषधिको मिश्रणबाट निकालेर छायामा सुकाउनु पर्छ।
0: अनि टट्टिनपुर घाममा होइन नि,
2: छायामा सुकाउनु पर्ने। अनि तपाईँले जुन यो घोल तयार गर्नुहुन्छ नि बिउ शोधन गर्ने, यो तयारी गरेको घोललाई चाहिँ तपाईँले 4 बानसम्म आलुलाई बिउ डुबाएर शोधन गर्न सक्नुहुन्छ।
1: हजुर हजुर,
2: यो चाहिँ हो बिउ शोधन गर्ने तरिका।
1: अनि आलुको खेती गर्छु भनेर मात्र पनि नहुने रहेछ, धेरै कुरोमा नै ध्यान दिनुपर्ने रहेछ।
0: कुनै पनि खेती लाउनुहोस् राम्ररी जानेर बुझेर गरेको चाहिँ राम्रो।
1: ज्यू ज्यू, अनि आलुको त रोगले नै यति ठुलो डरलाग्दो रोगहरू लाग्दो रहेछ, तर यसलाई पनि अब राम्रोसँगले ध्यान दिएर रोप्नु सक्यो भने चाहिँ राम्रो
0: राम्रो।
1: त्यो बाहेक चाहिँ अब किराले पनि त सताउने गर्छ
0: होइन,
1: कस्तो किसिमको किराहरू चाहिँ लाग्छ होला कान्छीमाई दिदी बताउनुहोस् न।
0: किराको कुरा गर्दा चाहिँ आलुलाई सताउने किराहरूमा चाहिँ यो मुख्य चाहिँ आउँछ यो कटुवा किरा, तपाईँलाई थाहा भएको
1: हजुर हजुर, कस्तो किरा होला नि।
0: यो किराले चाहिँ उपद्रव गरेको बारीमा चाहिँ बिच बिचमा घाँस अथवा झार बेलुकी पख चाहिँ हामीले बिछ्याएर यसमा चाहिँ कटुवा किराको लाब्रेले आश्रय लिएको हुन्छ, लुकेर बसिरहेको हुन्छ। अनि जसले हामीले बिहानी पख चाहिँ मार्नु पर्यो, यसको आक्रमण अधिक परिमाणमा भयो भने चाहिँ हामीले 300 लिटर पानीमा लेख्दै पनि गर्नुहोस् है, 300 लिटर पानीमा 2 लिटर 2% एल्ड्रिन अथवा मिथाइल प्याराथियन घोलेर चाहिँ जमिनमा हामीले भिजाउनु पर्यो।
1: हजुर दिदी,
0: यो प्रकारले गर्यौँ भने यो कटुवा किराबाट हामीले केही समय राहत चाहिँ पाउन सक्छौँ।
2: हो नि हो नि, यो बाहेक आलुलाई सताउने अर्को किरा पनि छ, बताइदिउँ।
1: हुन्छ नि बताउनुहोस् न।
2: आलुलाई सताउने किराहरूमा अर्को छ लाई किरा।
0: लाई किरा यसले सखा पै पार्छ, सताउँछ यसले पनि।
2: यो लाई किरा भन्ने चाहिँ प्रत्येक साग सब्जीमा नै लागेको हामी चल्छ,
0: देखिँदैन, हरियो हरियो हुन्छ।
2: हो त, अनि यो किरा साथै अरू किराहरूको प्रकोप बेसी भए प्रति लिटर पानीमा 2 मिलिलिटर इमिडाक्लोरपिट भन्ने औषधि पाइन्छ।
1: ए हजुर हजुर, यसको पनि औषधि छ।
0: तपाईँले त्यो इमी मात्रै लेख्नु भएछ, इमिडाक्लोरोपिट लेख्नुहोस् है।
1: हुन्छ हुन्छ,
2: यो चाहिँ 2 मिलिलिटर
1: ज्यू ज्यू
2: प्रति लिटर पानीमा मिसाएर आलुको बोटहरूमा छिड्काउ गर्नुपर्छ।
0: कुनै पनि दबाई तपाईँले छर्किँदा चाहिँ दिउँसो भन्दा चाहिँ बेलुकी पख छर्क्यो भने चाहिँ राम्रो हुन्छ।
1: हजुर हजुर,
2: हावाको दिशा हेरेर लाउनु पर्यो,
0: लाउनु पर्यो। अनि अलिकति आफू पनि अलिक सतर्क भएर चाहिँ लगाउनु
1: पर्यो। हजुर हजुर, अब हजुर
2: जति सक्दो चस्मा मास्क हातमा यसो पन्जाहरू लगाएर लाउनु भयो भने चाहिँ राम्रो के धनमाया दिदी।
1: ज्यू बिरे भाइ,
2: अनि यो सँगसँगै रोगहरू लाग्दा किराहरू लाग्दा सोझै चाहिँ हामीले औषधिहरू व्यवहार गरिहाल्नु हुँदैन, हामीले पहिले चाहिँ यसो बुझ्नु पर्यो है कस्तो प्रकारको रोग
0: के भएको रहेछ
2: बुझ्नु पर्यो, अनि मात्र हामीले औषधि व्यवहार गर्नु पर्यो। अनि हामीले जुन जुन औषधिहरू भने नि यो चाहिँ विषाक्त औषधिहरू हो, यसलाई जताभावी व्यवहार गर्नु हुँदैन, कुनै जान्ने व्यक्ति अथवा अनुभवी मान्छे अथवा नजिकैको कृषि कार्यालयको अधिकारीहरूसँग जोगाजोग गरेर मात्र व्यवहार गर्नुपर्छ है धनमाया दिदी।
1: हुन्छ हुन्छ बिरे भाइ, र नजानेको नबुझेको कुरोहरू सभामा नै आएर तपाईँहरूसँग नै यसो बुझिराख्नुपर्छ नि त।
0: हजुर हजुर, अब यसरी तपाईँले सोध्नुहुन्छ हामीले पनि बताउने मौका पायौँ।
1: नजानेको नबुझेको कुरोहरू सभामा नै आएर तपाईँहरूबाट नै जानकारी लिन्छु नि त बिरे भाइ कान्छीमा दिदी।
0: हजुर हजुर,
2: फेरि यो जानेको कुरो चाहिँ अरूलाई पनि बताउनु पर्छ,
1: गाउँघरमा त सबैलाई नै म बताइदिइहाल्छु, र यहाँबाट कतिवटा कुरोहरू जानेर बुझेर जानुपर्छ, अरूहरूलाई पनि बताएको छ, एकदमै
0: राम्रो
2: हो नि। यो चाहिँ किन भन्दाखेरि चाहिँ यस्तो हुँदो रहेछ हौ धनमाया दिदी
1: ज्यू,
2: एउटा उखान छ नि, अरूलाई खाने बाघले आफूलाई पनि खान्छ भनेको जस्तो क्या. यो रोगहरू चाहिँ कतिवटा चाहिँ हावाको माध्यमबाट, कतिवटा पानीको माध्यमबाट सर्ने हुँदो रहेछ क्या. अनि तपाईँले आफ्नो खेती त रक्षा गर्नुभयो, तर अरूको खेतीबाट पनि फेरि आफ्नो बारीमा फेरि रोग सर्ने डर हुन्छ. त्यही भएर जानेको बुझेको कुरो चाहिँ अरूलाई पनि बताएकै नाम राम्रो हुन्छ.
0: अनि जति पनि दबाईहरू तपाईँले यो चलाउनुहुन्छ नि खेतीपातीको लागि, एकदम नानीहरू तपाईँको पनि पलान्टीहरू छ है,
1: छ नि,
0: एकदम नराख्नु है छेउछाउमा,
1: एकदम घरको
0: एकदमै. हाम्रो त अब कमान बस्तीमा एउटा घरै हुन्छ नि सानो, टकटक टुकटुक ठोकेर राखेको, त्यसमा सबै कुटेदेखि लिएर हामी आफूलाई चाहिने खेती किसान गर्ने सामग्रीहरू हुन्छ नि, एकदम त्यसको माथिपट्टि लुगा राख्नु सुरक्षित
1: हो नि.
2: अनि धनमाया दिदी, आज तपाईँले जुन आलुमा लाग्ने रोग र किराहरू सम्बन्धी सोध्नु भयो है, हामीले जाने जति कुराहरू बताए
1: बताउनु भयो बिरे भाइ, र गाउँ घरमा सबैको नै अब खेतीपातीहरू रोगमुक्त सागसब्जीहरू भयो
0: भने
1: सबैको नै फलन राम्रो हुन्छ नि,
2: चाहना पनि हुन्छ नि.
0: अब तपाईँले यसरी बताइदिनु भयो भने सबैको भलो हुन्छ,
2: राम्रो
0: हुन्छ है.
2: लौ त, आज हामीले हाम्रो सभामा धेरै कुराकानी गर्यौँ है, साथसाथमा गीतहरू पनि सुन्यौँ,
0: आनन्द त लियौँ हामीले.
2: अनि यसरी गीतहरू सुन्दा सुन्दै कुराकानी गर्दा गर्दै आजलाई बिदाको समय भएकोले आज चाहिँ घरतिर जानुपर्छ होला हौ.
0: लाग्नुपर्छ, सधैँ पनि घरैतिर जान्छौँ बिरे भाइ, तर आज चाहिँ त्यो लामो बाटो नगएर छोटो बाटो जानु पर्यो. आज अलिक हतार पनि छ, लु लगाउँ त सबैजना,
1: तिनैजना सँगै जाउँ न त.
2: जाउँ जाउँ
0: हुन्छ हुन्छ.

0: फर्जी ऑफर्स से सावधान।
1: आरबीआई कहता है
0: जानकार बनिए, सतर्क रहिए।
2: तेतिन्ज श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम गाउँले सभा आकाशवाणीको खरसाङ केन्द्रबाट।

0: पर्यटन तथा नागरिक उड्डयन विभागका आयुक्त सहसचिव राज यादवले आज लोकभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। यस अवसरमा श्री यादवले राज्यपाललाई कैलाश मानसरोवर यात्रा 2026 पहिलो दलको यात्रा शुभारम्भ गराउने समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा दिनुभयो। राज्यपालले उक्त निमन्त्रणालाई स्वीकृति दिनुभयो। कैलाश मानसरोवर यात्राको पहिलो दल आगामी 20 जूनमा भारत चीन सीमानाको नथुला पासबाट प्रस्थान गर्नेछन्। यस यात्राका लागि 12 राज्यका 41 जना तीर्थयात्रीहरूको पहिलो समूह बागडोगरा विमानस्थलमा आज आइपुगेका छन्। आज प्रेमसिंह तामाङसँग ब्ल्याक क्याट डिभिजनका जीओसी मेजर जनरल आशिष नेगीले सौहार्दपूर्ण भेटघाट गर्नुभयो। यस अवसरमा श्री नेगीले मुख्यमन्त्री श्री तामाङलाई राष्ट्रिय महत्वका विभिन्न गहन विषयहरूबारे जानकारी गराउनुभयो। यसै क्रममा श्री तामाङले राष्ट्रको सुरक्षा र विकासमा योगदान पुर्याउने सबै पहल एवं प्रयासहरूमा राज्य सरकारको पूर्ण समर्थन तथा सहयोग रहने आश्वासन दिनुभयो। सिक्किम राज्य सहकारी संघ सिक्कुनका अध्यक्ष डाक्टर मंगलजीत राईको नेतृत्वमा रहेको एउटा प्रतिनिधि मण्डलले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरलाई लोकभवनमा शिष्टाचार भेट गरे। भेटको क्रममा यस प्रतिनिधि मण्डलले राष्ट्रिय सहकारी सम्मेलन 2026 उद्घाटन कार्यक्रममा श्री माथुरलाई प्रमुख अतिथिको रूपमा उपस्थित हुन औपचारिक रूपमा निमन्त्रणा गरे। श्री माथुरले उक्त निमन्त्रणा स्वीकार्नु भएको छ। यो सम्मेलन आगामी 25 र 26 जूनमा आसाम लिङजी स्थित सिक्कुन अडिटोरियममा आयोजना हुनेछ। पंजाबको लुइधियानामा आयोजित 15 भारतीय बडी बिल्डर्स फेडरेशन आईबीबीएफ कपमा पाक्योङ जिल्लाकी अर्पणा गुरूङले उत्कृष्ट प्रदर्शन गर्न सफल हुनुभएको छ। सुश्री गुरूङले भारतीय आईबीबीएफ अन्तर्गत बडी बिल्डर्स एसोसिएसन अफ सिक्किमको प्रतिनिधित्व गर्दै आफ्नो वर्गमा स्वर्ण र रजत दुवै पदक जित्नुभयो। उक्त प्रतिष्ठित प्रतियोगिता 12 र 13 जूनमा सम्पन्न भएको थियो। आकाशवाणी समाचार गान्तोकसँग कुरा गर्दै सुश्री अर्पणाले भन्नुभयो,
1: First of all, I'm very happy that I could represent my state at a national platform. It is one of the most prestigious and the biggest events of the country. Very, very grateful to Bodybuilding Association of Sikkim to provide me such a platform where I could showcase my abilities and bag gold and silver for the state.
0: निर्मला देवी फाउण्डेशन सिङतामले स्थानीय बासिन्दा र योग अभ्यास इच्छुकहरूको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवसको पूर्ण समारोह योग महोत्सव आज सफलतापूर्वक आयोजना गर्यो। यो कार्यक्रमले प्रधानमन्त्री नरेन्द्र मोदीका भिजनलाई समर्थन जनाउँदै मुख्यमन्त्री प्रेमसिंह तामाङका नेतृत्व सरकारको स्वास्थ्य र समग्र जीवनशैलीलाई प्रोत्साहन दिने प्रयासको प्रतिरूपमा मानेको छ। स्वस्थ जीवनका लागि योगको सन्देश प्रकाश पार्दै उद्देश्यमा आयोजित उक्त कार्यक्रममा विभिन्न उमेर समूहका सहभागीहरू सामेल बने। मंगानका अतिरिक्त जिल्लापाल पेमा वाङचिन नङ्कवर्काले आज आफ्नो कार्यालयमा राजनीतिक दलका प्रतिनिधिहरूसँग मासिक निर्वाचन समन्वय बैठक आयोजना गर्नुभयो। बैठकमा सिक्किमका दुई राजनीतिक दल एसकेएम र क्याप पार्टीका प्रतिनिधिहरू उपस्थित थिए। उक्त बैठक मुख्य रूपले राज्यमा चलिरहेको मतदाता सूचीको विशेष गहन संशोधन एसआईआरमा केन्द्रित थियो। बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूले एसआईआर प्रक्रिया सम्बन्धी उठाएका प्रश्नहरूको जवाफ अतिरिक्त जिल्लापालले दिनुभयो। यसरी नै आज जारी गरिएको स्थिति प्रतिवेदन अनुसार एसआईआर अभ्यास अन्तर्गत पाक्योङ जिल्लाले निर्वाचन फारम वितरणमा 96% अङ्क पार गरेको छ। जून 14-देखि 24 गृह मन्त्रालयसँगको सहकार्यमा माई भारत प्लेटफर्म मार्फत युवा मामिला तथा खेलकुद मन्त्रालयले विकसित जीवन्त गाउँ कार्यक्रम 2026 आयोजना गरिरहेको छ। यस कार्यक्रममा सहभागिता जनाउने सिक्किमको 10 सदस्यीय युवा प्रतिनिधि मण्डल पहिलो समूह बनेको छ। यो टोली हालैमा हिमाचल प्रदेशको रेकोङपियोमा तैनात छ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा। र अब पालो भइरहेको छ श्रोताहरूलाई आजको रहल साथै भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी दिने। त अहिले 6:50 जाँदा सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7:05 कार्यक्रम लोकलहरीमा आज सुन्नुहुनेछ बुद्धिबल सुनमको स्वरलाई। अनि त्यसपछि कार्यक्रम सुरसंगम 7:15 जसमा विविध स्वरमा आधुनिक गीतहरू सुनाउनेछौ। 7:45 समय रहनेछ भूटानी कार्यक्रमको। रात्रि 8 युवावाणी कार्यक्रममा प्रदूषण नियन्त्रणमा युवावर्ग युवावर्गका भूमिका विषयमाथि वार्ता प्रस्तुत गर्नेछौ। अनि 8:30 चर्चा चौतरी कार्यक्रम। यी कार्यक्रमहरू बाहेक यहाँहरूलाई समप्रसारण गरी सुनाउनेछौँ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू। 9:15 स्पटलाइट, 9:30 पब्लिक स्पिक अनि अन्तमा राति 10 कार्यक्रम आजका फनकार। श्रोता, त्यसरी नै भोलिको हाम्रो अधिवेशनको आरम्भ हुनेछ बिहान 6:22 6:30 भक्ति सङ्गीतमय प्रस्तुति अर्चना सुन्नुहुनेछ। 7:07 प्रसारण 7:05 प्रसारण रहनेछ कार्यक्रम शुभ प्रभातको। त्यसपछि 7:15 सुन्नुहुनेछ केही हिन्दी भजन। 7:35 कार्यक्रम संगीत प्रभा। 8:30 समय रहनेछ रङ बिरङको संसार कार्यक्रमको। 8:45 पालो कार्यक्रम योजनाको विविध हिन्दी फिल्मी प्रस्तुतिको साथमा। 9:30 यहाँहरूलाई सुनाउनेछौँ स्वर्णिम भेष कार्यक्रममा कुमार बस्नेत अनि झलकमानको आवाजमा केही लोकगीत। अनि 10:02 प्रस्तुति हेलो खरसाङ कार्यक्रमको रहनेछ। 10:30 जाँदा प्रस्तुत गर्नेछौँ कार्यक्रम हाम्रो सरोकार। 11:05 कार्यक्रम स्वरमाधुरी। 11:30 बङ्गला सङ्गीतको कार्यक्रम चिरोदिनेर गारमा गुन्जनी आवाज रहनेछ अञ्जन दत्तको। 12:05 प्रस्तुति साप्ताहिक फरमाइसी लोक अनि आधुनिक गीतको कार्यक्रम श्रोताहरूको अनुरोधमाको। त्यसपछि मनोरञ्जनको क्रमलाई अघि बढाउँदै प्रस्तुत गर्नेछौँ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम 12:30। तिब्बती कार्यक्रम 1:02 दिउँसो 2:30 विविध स्वरमा आधुनिक गीत सुनाउनेछौँ। अपराह्न 3 पुनः मनोरञ्जन गराउनेछौँ हिन्दी फिल्मी गीतहरू सुनाएर। 3:20 समय रहनेछ कार्यक्रम गीत संगीतको। 4 सुन्न सक्नुहुनेछ कार्यक्रम घर संसार। अनि त्यसपछि 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योतिमा सुन्नुहुनेछ नेपालीमा एक पाठ कालो झोला पासङ लक्की शेर्पाबाट। 5:05 प्रस्तुति रहनेछ फौजी कार्यक्रम जय जवानको। 5:30 अङ्ग्रेजीमा परिचर्चा प्रस्तुत गर्नेछौँ, विषय रहेको छ भोइस अफ द क्रिएटिभ कम्युनिटी। 6:10 गाउँले सभा कार्यक्रम जसमा भोलि गोदावरी फूलको खेती सम्बन्धी जानकारी पाउनुहुनेछ। 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 कार्यक्रम लोकलहरी अनि 7:15 कार्यक्रम सुर

कार्यक्रम 7:45 भुटानी कार्यक्रम रात्रि 8 युवावाणी कार्यक्रममा विषय रहनेछ मान्छेहरू किन बदलिन्छन् अनि 8:30 चर्चा चौतरी कार्यक्रम यी कार्यक्रमहरू बाहेक यहाँहरूलाई समप्रसारण गरी सुनाउनेछौँ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू 9:15 स्पटलाइट 9:30 मनी टक अनि अन्तमा राति 10 आजका फनकार कार्यक्रम त श्रोता यो त थियो आजको रहल साथै भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्त जानकारी

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अब पालो भइरहेछ प्रादेशिक समाचारको।
1: यो आकाशवाणी हो, अब अशोक चौरसियाबाट सुन्नुहोस् प्रादेशिक समाचार। पहिला मुख्य समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारी भोलि खरसाङको भ्रमणमा आउनुहुनेछ तथा जनकल्याण शिविरको समीक्षा, प्रशासनिक बैठक अनि मन्टिभिटमा एउटा जनसभालाई सम्बोधित गर्नुहुनेछ। आरजीकर मेडिकल कलेज तथा अस्पतालमा महिला चिकित्सकको दुष्कर्म अनि हत्या मामिलाको पुनः जाँच अन्तर्गत केन्द्रीय अन्वेषण ब्युरो सिबिआईको विशेष जाँच टिम आज अस्पताल पुग्यो। राज्यका पर्यटन मन्त्री शंकर घोषले सिलगढीमा औपचारिक रूपले पर्यटन विभागको कार्यभार सम्हाल्नु भएको छ। दार्जिलिङ वेलफेयर सोसाइटी तथा फिजिक्सवालाले मिलेर उत्कर्ष नामक कोचिङ सुरु गरेका छन्, जसमा दार्जिलिङ पहाड तराई डुवर्सका युवाहरूले निशुल्क आइएएस, आइपिएस, आइएफएस, आइआरएसको कोचिङ लिन सक्नेछन्। र मौसम विभाग अनुसार उत्तर बंगालको जिल्लाहरूमा भारीदेखि ठूलो वर्षाको क्रम जारी रहने बताइएको छ। अब समाचार विस्तारमा। मुख्यमन्त्री शुभेन्दु अधिकारी भोलि बिहान एक दिने दार्जिलिङ भ्रमणमा आउनुहुनेछ। उहाँ बागडोग्रा हवाई अड्डादेखि सड़क मार्ग भएर अथवा मौसम राम्रो रहे हेलिकप्टरद्वारा आउनुहुनेछ। उहाँले बिहान खरसाङको गोथल्स मैदानमा जनकल्याण शिविरबारे प्रशासनिक बैठक गर्नुहुनेछ। उहाँले दार्जिलिङ पहाडको विकासलाई गति दिने विषयमा दार्जिलिङ कालेबुङका जिल्ला शासकहरू, पुलिस अधीक्षकहरू, महकुमा शासकहरू, महकुमा पुलिस अधिकारीहरू, बिडिओहरू तथा अन्य सम्बन्धित अधिकारीहरूसित एउटा महत्त्वपूर्ण बैठक गर्नुहुनेछ। त्यसपछि उहाँले खरसाङको मन्टिभिट मैदानमा भाजपा कार्यकर्तासहित आम मानिसहरूको एउटा जनसभालाई सम्बोधित गर्नुहुनेछ। मुख्यमन्त्री बनेपछि उहाँको यो पहिलो दार्जिलिङ पहाड भ्रमण हुनेछ। राज्यमा केन्द्र अनि राज्य सरकारको कल्याणकारी योजनाहरूको लाभ आम जनतासम्म पुर्याउने उद्देश्यले राज्यव्यापी 3 दिवसीय जनकल्याण शिविरको शुभारम्भ हिजोदेखि भएको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: मुख्यमन्त्री शुभेन्दु अधिकारीले पूर्व मेदिनीपुर जिल्लाको रेयापाडाबाट यस कार्यक्रमको शुभारम्भ गर्दै सरकारी योजनाहरू, रोजगार, स्वास्थ्य अनि सामाजिक सुरक्षासित जोडिएको कैयौं महत्वपूर्ण घोषणाहरू गर्नुभयो। मुख्यमन्त्रीले भन्नुभयो 15, 16 अनि 17 जुनसम्म राज्यभरिको लगभग 1100 स्थानहरूमा जनकल्याण शिविर आयोजित गरिनेछ। यी शिविरहरूको माध्यमले केन्द्र अनि राज्य सरकारको 54 महत्वपूर्ण योजनाहरूसित सम्बन्धित सेवाहरू मानिसहरूलाई उपलब्ध गराइनेछ। उहाँले अझ भन्नुभयो अन्नपूर्ण योजना अन्तर्गत लाभार्थीहरूको सूची तयार गर्ने काम जारी छ। आज बिहानसम्म 79 लाख महिलाहरूको ब्याङ्क खातामा 3000 रुपियाँको सहायता राशि भुक्तान गरिएको छ। मुख्यमन्त्रीले दावी गर्नुभयो आगामी दिनहरूमा सबै पात्र लाभार्थीहरूसम्म योजनाको लाभ पुर्याइनेछ। रोजगारको मुद्दामा मुख्यमन्त्रीले सन्देश दिँदै भन्नुभयो सरकारी नियुक्तिहरूमा पूर्ण पारदर्शिता अप्नाइनेछ। आकाशवाणी खरसाङका लागि प्रवेश राईको रिपोर्ट।
1: उहाँले स्पष्ट गर्नुभयो सिफारिस र उत्तर पुस्तिकामा हेरफेर जस्ता कुनै पनि व्यवस्थालाई सहन गरिने छैन। परीक्षार्थीहरूलाई ओएमआर सिटको कार्बन प्रति घर लैजाने सुविधा दिइनेछ। साथै मौखिक परीक्षाको अङ्कहरूको महत्त्व कम गर्ने अनि शैक्षणिक अङ्कहरूलाई पनि मूल्याङ्कन प्रक्रियामा सामेल गर्ने मुख्यमन्त्रीले बताउनुभयो। मुख्यमन्त्रीले भन्नुभयो अनुसूचित जाति, अनुसूचित जनजाति र अन्य पछौटे वर्ग, दिव्याङ्ग अनि आर्थिक रूपले कमजोर वर्गका लागि नियमानुसार आरक्षण सुनिश्चित गरिनेछ। उहाँले भन्नुभयो जनकल्याण शिविरहरूमा अन्नपूर्ण योजना, आयुष्मान भारत योजना, सुकन्या समृद्धि योजना, बेटी बचाओ बेटी पढाओ, किसान क्रेडिट कार्ड, भूमि पट्टा आवेदन, भूमि अभिलेख संशोधन, म्युटेशन, नागरिकता आवेदन, कृषि अवसंरचना निधि तथा छात्र छात्राहरूका लागि स्टुडेन्ट क्रेडिट कार्ड जस्ता सेवाहरूसित सम्बन्धित समस्याहरूको समाधान गरिनेछ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ।
3: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं, आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30,00,000 से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
4: हर घर सूर्य घर।
1: दार्जिलिङका सांसद राजु बिष्टको नेतृत्वमा आज खरसाङ बजारमा सरसफाई अभियानको कार्यक्रम सम्पन्न गरियो। यस कार्यक्रममा सांसदले खरसाङको मोटर स्ट्यान्डबाट सफाई अभियानको नमुना प्रस्तुत गर्दै हिलकार्ट रोड हुँदै खरसाङ बजार क्षेत्रमा सफाई अभियान चलाउनुभयो। यो सफाई अभियान डेमोको रूपमा आयोजित गरिएको छ र जनतालाई सफाई राख्नलाई सचेतना गराउन लक्ष्य राखिएको छ। सांसद राजु विश्वितै खरसाङका विधायक सोनम लामा, भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा लगायत पार्टीका अन्य प्रतिनिधिहरू यस सफाई अभियानमा उपस्थित थिए। यस सफाई अभियान अन्तर्गत पत्रकारहरूसित कुराकानी गर्दै सांसद राजु बिष्टले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले 12 वर्ष पूरा गरेको अवसरमा खरसाङमा सफाई अभियान अन्तर्गत डेमो कार्यक्रम आयोजित गरिएको जानकारी गराउनुभयो। उहाँले सफाई अभियानको डेमो मात्र होइन तर दैनिक जीवनमा नै सरसफाई आवश्यक रहेको बताउँदै भन्नुभयो।
5: भारत सरकारको 12 साल पुरा भएको उपलक्ष्यमा र सँगसँगै एउटा प्रधानमन्त्रीको रूपमा सबैभन्दा धेरै दिन सुबुन एउटा इलेक्टेड प्रधानमन्त्रीको रूपमा स्थापित हुनुभएको आदरणीय नरेन्द्र मोदीजीको लगभग 4,400 दिन भन्दा बेसी लगातार एउटा कन्टिन्यू प्रधानमन्त्रीको रूपमा उहाँको कार्यकालको एउटा रेकर्ड बनेको छ। यो ऐतिहासिक क्षणमा आज हामीहरू सबै कार्यकर्ता हाम्रा विधायक हामीहरू मिलेर यहाँ एउटा सफाई अभियान गरेका छौँ। यसै पनि खरसाङमा साफ सफाईको धेरै आवश्यकता मैले आज देखेँ।
1: पूर्व मेदिनीपुर जिल्लाको दिघालाई आउने दिनहरूमा विश्वस्तरीय पर्यटन केन्द्रको रूपमा विकसित गरिने घोषणा मुख्यमन्त्री शुभेन्दु अधिकारीले गर्नुभएको छ। यसका साथै मन्दारमणि अनि ताजपुर समुद्र तटलाई पनि नयाँ रूप दिइने योजना बनाइँदैछ। मुख्यमन्त्रीले हिजो दिघा शङ्करपुर विकास परिषदका अधिकारीहरूसित बैठकपछि सो कुरा भन्नुभयो। उहाँले भन्नुभयो, पूर्व मेदिनीपुर जिल्लामा समुद्र, कृषि र उद्योग जस्ता सबै सम्भावनाहरू प्रबल छन्। यदि सही प्रकारले विकास गरियो भने जिल्ला राज्यको सबैभन्दा विकसित जिल्ला हुन सक्नेछ। उहाँले भन्नुभयो, यस अघिको सरकारको समय यहाँ विकास कार्य ठप्प थियो अनि अस्पतालहरूको स्थिति पनि खुबै खराब थियो। मुख्यमन्त्रीले दिघा स्टेट जनरल अस्पतालको खराब अवस्थामाथि चिन्ता पनि व्यक्त गर्नुभयो। दार्जिलिङका राज्यसभा सांसद तथा पूर्व विदेश सचिव हर्षवर्धन सिङ्लाको दार्जिलिङ वेलफेयर सोसाइटी तथा पूर्व आइपिएस अनि सिओ फिजिक्सवालासँग मिलेर दार्जिलिङ पहाड, तराई तथा डुवर्सका आकाङ्क्षी युवा युवतीहरूका लागि निशुल्क उत्कर्ष नामक कोचिङ केन्द्रको शुभारम्भ गरिएको छ। यस अवसरमा कुचबिहारका लोकसभा सांसद जयन्त कुमार रॉय, फिजिक्सवालाका सिओ के सत्यनारायणन तथा एनबियूका उपकुलपति प्रोफेसर महेन्द्र नाथ रॉय उपस्थित थिए। सिलीगुडी प्लेस क्लबमा आयोजित उत्कर्ष कोचिङको शुभारम्भ गर्दै श्री सिङ्लाले भन्नुभयो, राज्यका पर्यटन मन्त्री शंकर घोषले सिलगढीमा औपचारिक रूपले पर्यटन विभागको कार्यभार सम्हाल्नु भएको छ। आज शहरको मैनाक टुरिस्ट प्रपर्टी स्थित कार्यालय पुगेर उहाँले जिम्मेवारी ग्रहण गर्नुभयो, जहाँ विभागीय अधिकारीहरूले उहाँलाई स्वागत जनाए।
6: कार्यभार सम्हालेपछि पत्रकारसित बातचित गर्दै मन्त्री शंकर घोषले भन्नुभयो, उहाँको मुख्य उद्देश्य उत्तर बंगालको पर्यटनलाई वैश्विक मञ्चमा नयाँ पहिचान दिलाउनु हो, जबकि सम्पूर्ण राज्यको पर्यटन उद्योगलाई अधिक आकर्षक बनाउनु हो। उहाँले भन्नुभयो, हामी बंगालको पर्यटनलाई विश्वको नक्सामा खास स्थान बनाउन चाहन्छौ। मन्त्रीले 17 जुनमा हुने एक अहम बैठकको सन्दर्भ निकाल्दै भन्नुभयो, पर्यटन क्षेत्रको विकासका लागि धेरै प्रस्ताव तयार गरिएको छ, जसलाई राज्य मन्त्रीमण्डल अघि राखिनेछ। उहाँले पहाड़ी क्षेत्रमा लामो समयदेखि चलिरहेको समस्याहरूको समाधानका लागि प्रशासनिक पहलको आश्वासन दिनुभयो। विशेष गरी दार्जीलिङसम्म सड़कमा लाग्ने जामलाई ठूलो समस्या बताउँदै भन्नुभयो, यस सम्बन्धमा जिल्ला प्रशासनसित चर्चा भइसकेको छ अनि चाँडै समाधान निकाल्ने प्रयास गरिँदैछ। पर्यटन मन्त्रीले उत्तर बंगालको चिया उद्योगको संरक्षण अनि विकासमा पनि जोड़ दिनुभयो। उहाँले स्पष्ट गर्नुभयो, पर्यटनको विस्तारको नाममा चिया बगानहरूलाई नोक्सान गरिने छैन।
1: यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। राज्यको प्राथमिक शिक्षक भर्ती घोटाला मामिलामा डायमण्ड हार्बरका लोकसभा सांसद तथा तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक बेनर्जीसित प्रवर्धन निदेशालय ईडीले आज पनि सोधपूछ गरेको छ। सूत्रहरू अनुसार ईडीको सोधपूछको आधार केन्द्रीय अन्वेषण ब्युरो सीबीआईको तेस्रो अनुपूरक आरोप पत्र हो। आरोप पत्रमा वर्ष 2017 एक कथित 15 मिनटको अडियोको कुराकानीको उल्लेख गरिएको छ, जसमा कैयनपल्ट अभिषेक बेनर्जी नाम अघि आएको थियो। कुराकानीमा कथित रूपमा नौकरीको साटो धन लिने अनि त्यस धनको विभाजनलाई लिएर चर्चा भएको दावी गरिएको थियो। आरजीकर मेडिकल कलेज एवं अस्पतालमा महिला चिकित्सकको दुष्कर्म अनि हत्या मामिलाको नयाँ जाँच अन्तर्गत सीबीआईको विशेष टिमले आज अस्पताल पुगेर जाँच सुरु गरेको छ। जाँचकर्ताहरूले घटनास्थलको निरीक्षण गरे अनि मामिलासित सम्बन्धित विभिन्न आयामहरूको फेरि जाँच सुरु गरेका छन्। स्मरण रहोस्, कलकत्ता हाइकोर्टले 21 मईमा सीबीआईका पूर्व क्षेत्रका संयुक्त निदेशकको नेतृत्वमा विशेष जाँच दल एसआइटीको गठन गरेको थियो तथा मामिलाको पुनः जाँचको आदेश दिएको थियो। न्यायालयको निर्देशपछि जाँच एजेन्सीले आफ्नो कारवाहीलाई तीव्र पारेको छ। भारत नेपाल सीमामा सुरक्षा एजेन्सीहरूले एक बंगलादेशी नागरिकलाई अवैध रूपले भारतमा प्रवेश गर्ने प्रयासको क्रममा पक्राउ गरेका छन्। घटना दार्जिलिङ जिल्लाको खडीबाडी क्षेत्रस्थित पानीटंकी सीमा चौकीमा भएको हो। सशस्त्र सीमा बल एसएसबी अनुसार आरोपी हिजो नेपालबाट भारतमा प्रवेश गरिरहेको बेलामा पक्राउ गरिएको हो। जाँच अवधि पक्रा परेका व्यक्तिबाट कैयन दस्तावेजहरू फेला पारिएका छन्। प्रारम्भिक जाँचमा आरोपीले बताएअनुसार ऊ यसै वर्ष फरवरीमा दलालको माध्यमले सर्बिया जाने उद्देश्यले बंगलादेशबाट नेपाल पुगेका थिए, तर दलालसित सम्पर्क टुटेपछि अवैध रूपले भारत प्रवेश गर्ने प्रयास गरेको उसले बताएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका निर्वाचित सभासद तथा इन्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख संयोजक अजय लुकास एडवर्डले पश्चिम बंगालका माननीय मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई वन अधिकार एन्ड फोरेस्ट एक्ट एफआरए 2006 प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न तथा दार्जिलिङ पहाड, कालेबुङ र आसपासका क्षेत्रका वन बस्तीहरूमा सरकारी कल्याणकारी योजना तथा विकास परियोजनाहरू विस्तार गर्न तत्काल आवश्यक कदम चाल्ने औपचारिक रूपमा पत्राचार गर्नुभएको छ।

दक्षिण बंगालमा मनसुनको आधिकारिक प्रवेशपछि पनि वर्षा भने भएको छैन। मौसम विभाग अनुसार शुक्रबार पश्चिम बंगालको विभिन्न जिल्लाहरूमा वर्षा हुने अनुमान व्यक्त गरिएको छ। मुख्य समाचार एकचोटि फेरि। मुख्यमन्त्री शुभेन्दु अधिकारी भोलि खरसाङ आउनुहुनेछ तथा जनकल्याणकारी शिविरको समीक्षा गर्नुहुनेछ अनि मन्टिभेटमा एक जनसभालाई सम्बोधित गर्नुहुनेछ। आरजी कर मेडिकल कलेज अस्पताल चिकित्सक हत्याकाण्ड र बलात्कार काण्डमा सिबिआईले जाँच पुनः सुरु गरेको छ। राज्यका पर्यटन मन्त्री शङ्कर घोषले सिलगढीमा औपचारिक रूपले पर्यटन विभागको कार्यभार सम्हाल्नु भएको छ र दार्जिलिङ वेलफेयर सोसाइटी तथा फिजिक्सवालाले मिलेर उत्कर्ष नामक कोचिङ सुरु गरेका छन्। समाचार अहिलेलाई पूरा भयो। यो समाचार हाम्रो युट्युब च्यानल @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अघिल्लो समाचार लिएर पुनः उपस्थित हुनेछौँ 7:50 बजेर सुन्दै गर्नुहोस् आकाशवाणी।

0: धन्यवाद।
1: र अब श्रोताहरूलाई सम प्रसारण गरी सुनाउनेछ प्रथममा आकाशवाणी गान्तोक केन्द्रको नेपाली अनि त्यसपछि आकाशवाणी कोलकाता केन्द्रको बंगलामा समाचार।

0: शुरू में इस बुलेटिन का मुख्य समाचार। प्रधानमंत्री नरेन्द्र मोदी ले आज ब्रातिस्लावा में स्लोवाकिया का प्रधानमंत्री रॉबर्ट फिको संग संयुक्त पत्रकार सम्मेलन संबोधन करते मुक्त व्यापार समझौता को सफल समापन भारत यूरोपेली आर्थिक संबंध में महत्वपूर्ण होने भन्दै यसले भारत र स्लोवाकिया बीच द्विपक्षीय आर्थिक सहयोग का नया अवसर खोलने बताउनुभयो। केन्द्रीय वित्त मंत्री निर्मला सीतारामन ने देश में पर्याप्त खाद्यान्न भंडार रहेको र अल निनो को दुष्प्रभाव भएता पनि खाद्यान्न को अभाव नहुने बताउनु भएको छ। अमेरिका र ईरान बीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्नका लागि सम्झौता भएको छ। उत्तर प्रदेश को जेवर में रहेको नोएडा अन्तर्राष्ट्रिय विमानस्थलले आजदेखि व्यावसायिक उड़ान संचालन शुरू गरेको छ। सरकारले भनेको छ सबै तेल शोधक संयन्त्रहरू पर्याप्त कच्चा तेलको भण्डार सहित उच्च क्षमतामा सञ्चालनमा छन् र फीफा विश्वकप 2026मा आज अमेरिकाको एटलान्टा स्टेडियममा ग्रुप एच को म्याचमा स्पेनले काबो वर्डे विरूद्ध खेल्नेछ। खेल भारतीय समय अनुसार राति 9:30 बजेदेखि शुरू हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत युरोपेली मुक्त व्यापार सम्झौतामा वार्ता अगाडि बढाउन स्लोवाकियाको समर्थनका लागि त्यहाँका प्रधानमन्त्री रॉबर्ट फिको प्रति आभार व्यक्त गर्नुभएको छ। आज ब्रातिस्लावामा श्री फिकोसँग संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले मुक्त व्यापार सम्झौताको सफल समापन भारत युरोपेली आर्थिक सम्बन्धमा महत्वपूर्ण हुने भन्दै यसले भारत र स्लोवाकिया बीच द्विपक्षीय आर्थिक सहयोगका नयाँ अवसरहरू खोल्ने बताउनुभयो। साझेदारीमा प्रविधिको बढ़दो भूमिकालाई उजागर गर्दै प्रधानमन्त्रीले डिजिटल प्रविधि दुई देशहरू बीच भविष्यको सहयोगको प्रमुख स्तम्भ हुने बताउनुभयो। वहाँले डिजिटल प्रविधिमा हस्ताक्षर गरिएको समझदारी पत्रले डिजिटल सार्वजनिक पूर्वाधार र नवप्रवर्तन नेतृत्वको सहकार्यमा नयाँ सम्भावनाहरू खोल्ने उल्लेख गर्नुभयो।
1: टेक्नोलोजी हाम्रो भावी साझेदारीका महत्वपूर्ण स्तम्भ है। डिजिटल टेक्नोलॉजी पर आज किए गए एमओयू इसे डिजिटल पब्लिक इंफ्रास्ट्रक्चर में सहयोग की नई संभावनाएं बनेगी। मुझे खुशी है कि स्लोवाकिया की एक यूनिवर्सिटी में एआई के विषय पर इंडिया चेयर स्थापित की जा रही है। एआई मानवता की सेवा और प्रगति का सशक्त माध्यम बने, यही हमारी साचा सोच है।
0: प्रधानमन्त्रीले भारत र स्लोवाकिया बीचको गहिरो सांस्कृतिक र जनसम्बन्धलाई जोड़ दिँदै तिनीहरूलाई द्विपक्षीय सम्बन्धको लागि बलियो जगको रूपमा वर्णन गर्नुभयो। विश्वव्यापी मुद्दाहरूमा प्रधानमन्त्रीले भारत र स्लोवाकिया अन्तर्राष्ट्रिय मञ्चमा घनिष्ठ समन्वयमा काम गरिरहेका छन् र सबै विवाद र तनावहरू शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्छ भन्ने विश्वास साझा गर्दछन् भन्नुभयो। रक्षा सहयोग बारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो यो क्षेत्रले दुई देशहरू बीच बढ़दो पारस्परिक विश्वास र रणनीतिक तालमेललाई प्रतिबिम्बित गर्दछ। रक्षा क्षेत्रमा हस्ताक्षर गरिएको आशयपत्रले संयुक्त विकास, संयुक्त उत्पादन र औद्योगिक सहयोगलाई ताजा गति प्रदान गर्नेछ। श्री मोदीले भन्नुभयो
1: रक्षा सहयोग हमारे गहरे आपसी विश्वास और स्ट्रेटेजिक कन्वर्जेंस का प्रमाण है। मुझे खुशी है इस महत्वपूर्ण क्षेत्र में आज हमने लेटर ऑफ इंटेंट साइन किया। इससे ज्वाइंट डेवलपमेंट, ज्वाइंट प्रोडक्शन और डिफेंस इंडस्ट्रीज के बीच सहयोग को नई गति मिलेगी।
0: केन्द्रीय वित्त मंत्री निर्मला सीतारामन ने देश में पर्याप्त खाद्यान्न भंडार रहेको र अल निनोको दुष्प्रभाव भएता पनि खाद्यान्नको अभाव नहुने बताउनु भएको छ। आज नयाँ दिल्लीमा आयोजित माइण्ड माइण्ड शिखर सम्मेलनमा बोल्दै यस वर्ष दक्षिण पश्चिम मनसूनको वर्षा सामान्य भन्दा कम हुने अपेक्षा गरिएको वहाँले भन्नुभयो। सुश्री सीतारामनले खरीफ बाली मौसमका लागि पर्याप्त मात्रामा उर्वरक उपलब्ध रहेको भन्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। उत्तर प्रदेश को जेवर में रहेको नोएडा अंतर्राष्ट्रीय विमानस्थलले आजदेखि व्यावसायिक उड़ान संचालन शुरू गरेको छ, जुन देश को नागरिक उड्डयन क्षेत्र में एक महत्वपूर्ण कोसे ढुंगा हो। उद्घाटन समारोहलाई संबोधन गर्दै नागरिक उड्डयन मंत्री के राममोहन नायडूले भन्नुभयो, पहिलो चरणमा विमानस्थलको वार्षिक क्षमता 1,20,00,000 यात्रुहरू हुनेछ भने निर्माण पूरा भएपछि यो क्षमता वार्षिक 7,00,00,000 नाग्ने अपेक्षा गरिएको छ। उहाँले भन्नुभयो, विमानस्थलले घरेलू र अन्तर्राष्ट्रिय दुवै प्रकारका उडानहरूको सञ्चालन गर्नेछ। यो विमानस्थल प्रधानमन्त्री नरेन्द्र मोदीको देशभर कनेक्टिभिटी सुदृढ पार्ने र विश्वस्तरीय उड्डयन पूर्वाधार विकास गर्ने दृष्टिकोणको परिणाम हो, वहाँले भन्नुभयो। मन्त्रीले भन्नुभयो, यो परियोजना उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेतृत्वमा कार्यान्वयन गरिएको छ। सरकारले भनेको छ, सबै तेल शोधक संयन्त्रहरू पर्याप्त कच्चा तेलको भण्डार सहित उच्च क्षमतामा सञ्चालनमा छन् र पेट्रोल तथा डीजलको पर्याप्त भण्डार कायम राखेका छन्। पश्चिम एशियामा हालैका घटनाक्रमहरूमा आज नयाँ दिल्लीमा अन्तर मन्त्रालय संवाददाता सम्मेलनमा पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले विगत 4 दिनमा 1,84,00,000 सिलिण्डर वितरित गरिएको बताएकी छिन्। उनले भनिन्, सोही अवधिमा लगभग 24,184 टन व्यावसायिक एलपीजी बिक्री भएको छ। सुश्री शर्माले अझ भनिन्,
2: भारत सरकार ने 11 तारीख को एक गजट नोटिफिकेशन दिया है, उसके अनुसार एक आदमी को एक दिन में 200 लीटर डीजल देने की बात की गई है और इसके अलावा इंडस्ट्रियल और जो कमर्शियल कंज्यूमर्स हैं उनसे ये कहा गया है कि वो अपनी आवश्यकता का डीजल अपने कंज्यूमर पंप से लें।
0: उर्वरक विभाग की संयुक्त सचिव वंदना प्रेयसीले भनिन् कि देश में उर्वरक को समग्र भंडार स्थिति सामान्य छ। बन्दरगाह ढुवानी तथा जलमार्ग मन्त्रालयका निर्देशक उपेश कुमार शर्माले भने कि 62,370 मेट्रिक टन भन्दा बढ़ी एलएनजी बोकेको मालवाहक जहाज दिशाले सुरक्षित रूपमा होर्मुज जलडमरू मध्य पार गरेको छ। अमेरिका र इरान बीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्नका लागि सम्झौता भएको छ। यसका साथै होर्मुज जलडमरू मध्य खोलिनेछ र इरानी बन्दरगाहहरूबाट अमेरिकी नाकाबन्दी समाप्त हुनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गएराति सोशल मीडिया प्लेटफर्ममा सम्झौता हुने घोषणा गर्नुभयो। शान्ति सम्झौतामा 19 जूनका दिन स्विजरल्याण्डमा हस्ताक्षर हुनेछ। फ्रान्सेली शहर एभियोनले आजदेखि 52 G7 शिखर सम्मेलन आयोजना गरिरहेको छ। जेनेवा र ताल जेनेवा क्षेत्रसँगै एभियोनलाई शिखर सम्मेलनको लागि वर्चुअल सुरक्षा किल्लामा परिणत गरिएको छ। फिफा विश्वकप 2026 आज स्पेनले अमेरिकाको एटलान्टा स्टेडियममा ग्रुप एच को म्याचमा काबो वर्डे विरूद्ध खेल्नेछ। खेल भारतीय समयअनुसार राति 9:30 बजेदेखि शुरू हुनेछ। ब्रिटेन सरकारले 16 वर्ष मुनिका त्यहाँका किशोर किशोरीहरूलाई उच्च जोखिमयुक्त सामाजिक सञ्जाल प्लेटफर्महरूको प्रयोग गर्नमाथि प्रतिबन्ध लगाएको छ। प्रधानमन्त्री कीर स्टामरले यो कदमलाई ठूलो क्षणको रूपमा वर्णन गर्नुभयो। आयुष मन्त्रालयले आज नयाँ दिल्लीमा 12 अन्तर्राष्ट्रिय योग दिवसको भव्य आयोजनका लागि औपचारिक कार्यक्रमहरूको शुभारम्भ गर्यो। आयुष मन्त्री प्रताप राव जाधवले मीडियालाई सम्बोधन गर्दै मुख्य कार्यक्रमको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाताको रेड रोडमा गर्नुहुने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ब्रातिस्लावामा स्लोभाकियाका प्रधानमन्त्री रॉबर्ट फिकोसँग संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुक्त व्यापार सम्झौताको सफल समापन भारत युरोपेली आर्थिक सम्बन्धमा महत्वपूर्ण हुने भन्दै यसले भारत र स्लोभाकिया बीच द्विपक्षीय आर्थिक सहयोगका नयाँ अवसरहरू खोल्ने बताउनुभयो। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारामनले देशमा पर्याप्त खाद्यान्न भण्डार रहेको र अल निनोको दुष्प्रभाव भए तापनि खाद्यान्नको अभाव नहुने बताउनु भएको छ। अमेरिका र इरान बीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्नका लागि सम्झौता भएको छ। उत्तर प्रदेशको जेवरमा रहेको नोएडा अन्तर्राष्ट्रिय विमानस्थलले आजदेखि व्यावसायिक उडान सञ्चालन शुरू गरेको छ। सरकारले भनेको छ, सबै तेल

0: अब सुनाओ समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। प्रमुख समाचार। भारत अनि स्लोभाकियाले आफ्नो सम्बन्धलाई व्यापक साझेदारीको स्तरसम्म उन्नत गर्दै द्विपक्षीय सहयोगलाई बढाउनका लागि 11 सम्झौताहरूमा हस्ताक्षर गरेको छ। सरकारले सबै रिफाइनरीहरू पर्याप्त काँचो तेल भण्डार सहित पूर्ण क्षमतामा सञ्चालन भइरहेको र पेट्रोल र डिजेलको पर्याप्त भण्डार कायम राखिएको बताएको छ। रेलवेले गुजरातको अहमदाबाद डिभिजनको लागि 140 करोड रुपियाँको कवच परियोजनालाई अनुमोदन दिएको छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले भन्नुभयो, रुसले हिजो राति राजधानी किव अनि खार्किभमा 100 ड्रोन अनि दर्जनौ मिजाइल हमला गरेको छ अनि बम्बे स्टक एक्सचेन्जको सेन्सेक्स आज 736 अङ्क बढेर 76,264 बन्द भयो। सुनोस् समाचार विस्तारमा। भारत अनि स्लोभाकियाले आफ्नो सम्बन्धलाई व्यापक साझेदारीको स्तरसम्म उन्नत गर्दै द्विपक्षीय सहयोगलाई बढाउनका लागि 11 सम्झौताहरूमा हस्ताक्षर गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि स्लोभाकियाका प्रधानमन्त्री रबर्ट फिको बीच भएको वार्तापछि प्रवासन, डिजिटल प्रौद्योगिकी अनि रक्षा जस्ता विभिन्न क्षेत्रहरूमा सम्झौतामा हस्ताक्षर गरियो। दुई नेताहरूले भारत युरोपीय संघ मुक्त व्यापार सम्झौतालाई चाँडै लागू गर्ने दिशामा काम गर्नेमा सहमति व्यक्त गरे। यसले द्विपक्षीय आर्थिक सम्बन्धहरूलाई महत्त्वपूर्ण रूपले मजबुती मिल्ने आशा गरिएको छ।
2: हमने अपने संबंधों को कॉम्प्रिहेंसिव पार्टनरशिप का दर्जा देने का निर्णय लिया है। आज प्रधानमंत्री जी और मैंने हमारे सहयोग को नई दिशा और नई ऊर्जा देने पर विस्तृत रूप से चर्चा की। ऑटोमोबाइल, रेलवे, एडवांस मैन्युफैक्चरिंग और ग्रीन टेक्नोलॉजीज, इन सभी विषयों में आज हमने दोनों देशों के लोगों की भलाई के लिए कई महत्वपूर्ण निर्णय लिए।
1: केन्द्रीय विज्ञान अनि प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले आज भन्नुभयो, पछिल्लो 12 वर्षमा विज्ञान अनि प्रौद्योगिकीले देशको विकासमा महत्त्वपूर्ण भूमिका निभाएको छ। विज्ञान अनि प्रौद्योगिकी अब विशिष्ट क्षेत्र शासन, नवाचार अनि जनकल्याणको प्रमुख स्तम्भ बनेको छ। नयाँ दिल्लीमा भारतको सेवामा विज्ञानको 12 वर्ष विषयमा आयोजित संवाददाता सम्मेलनमा केन्द्रीय मन्त्रीले भन्नुभयो, विज्ञान आधारित विकासले प्रौद्योगिकीलाई प्रमुख राष्ट्रिय मिसनहरू अनि अग्रणी कार्यक्रमहरूको अभिन्न अङ्ग बन्नमा सक्षम बनाएको छ। उहाँले भन्नुभयो, उद्योगको भागीदारी, नवाचार अनि सार्वजनिक तथा निजी सहयोगका कारण स्पष्ट बदलाव देखिएको छ। विज्ञान अनि प्रौद्योगिकी मन्त्रीले भारतको जैव प्रौद्योगिकी क्षेत्रको विकासमा भन्नुभयो, पछिल्लो एक दशकमा देशको जैव अर्थव्यवस्थामा उल्लेखनीय विस्तार भएको छ। उहाँले भन्नुभयो, हालको वर्षहरूमा वैज्ञानिक संस्थानहरूले वैश्विक स्तरमा सफलताहरूको धेरै विषयहरू प्रस्तुत गरेका छन्। डाक्टर सिंहले अन्तरिक्ष, भूस्थानिक अनि परमाणु क्षेत्रहरूमा भएको सुधारबारे जानकारी दिनुभयो। उहाँले भन्नुभयो, यी उपायहरूले निजी क्षेत्रको भागीदारी बढेको छ अनि भारतको वैज्ञानिक पारिस्थितिकी तन्त्र मजबुत भएको छ। सरकारले सबै रिफाइनरीहरू पर्याप्त काँचो तेल भण्डार सहित पूर्ण क्षमतामा सञ्चालन भइरहेको र पेट्रोल र डिजेलको पर्याप्त भण्डार कायम राखिएको बताएको छ। पश्चिम एसियामा हालैका घटनाक्रमहरूमा आज नयाँ दिल्लीमा आयोजित अन्तर मन्त्रालय पत्रकार सम्मेलनमा पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सहसचिव सुजाता शर्माले पछिल्लो 4 दिनमा 1,84,00,000 सिलिन्डर वितरण गरिएको बताउनुभयो। सोही अवधिमा लगभग 24,184 टन व्यावसायिक एलपिजी बिक्री भएको उहाँले बताउनुभयो। उर्वरक विभागको सहसचिव वन्दना प्रेयसीले देशमा उर्वरकको भण्डारको अवस्था सामान्य रहेको बताउनुभयो। उहाँले हालको खरिफ सिजनमा किसानहरूले अहिलेसम्म 1,02,00,000 मेट्रिक टन भन्दा बढी रासायनिक उर्वरक खरिद गरेको जानकारी दिनुभयो, जुन कुल आवश्यकताको लगभग 37% हो। पत्तन पोत परिवहन तथा जलमार्ग मन्त्रालयका निर्देशक ओपेश कुमार शर्माले 62,000 मेट्रिक टन भन्दा बढी एलपिजी बोकेको कार्गो जहाज दिशा सुरक्षित रूपमा हर्मुजको जल डम्बरूम पार गरेको बताउनुभयो। रेलवेले गुजरातको अहमदाबाद डिभिजनको लागि 140 करोड रुपियाँको कवच परियोजनालाई अनुमोदन दिएको छ। पश्चिमी रेलवेको अहमदाबाद डिभिजनको 48 ब्लक खण्डहरू कवर गर्दै 598 किलोमिटर ट्र्याकमा कवच संस्करण 4.0 स्थापना गर्न स्वीकृति दिएको छ। यसअघि अहमदाबाद डिभिजनमा लगभग 702 किलोमिटर ट्र्याकमा कवचको काम पहिले नै अनुमोदन भइसकेको थियो। यस परियोजनाको स्वीकृतिसँगै डिभिजनका बाँकी खण्डहरू पनि कवचले समेट्नेछन्। यसले डिभिजनभरि स्वदेशी तेल सुरक्षा प्रणालीको व्यापक विस्तारको लागि मार्ग प्रशस्त गर्नेछ। सुरक्षालाई सुदृढ पार्ने र रेल सञ्चालनलाई आधुनिकीकरण गर्ने आफ्नो निरन्तर प्रयासहरूको एक भागको रूपमा रेलवेले आफ्नो नेटवर्कमा कवच विस्तार गरिरहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले आज गोवामा आयोजित ग्लोबल वायु दिवस 2026 राष्ट्रिय सम्मेलनको क्रममा पवन टर्बाइन आपूर्ति श्रृङ्खला व्यवस्थापन पोर्टलको सुरुवात गर्नुभयो। यसले भारतको नवीकरणीय ऊर्जा क्षेत्रलाई बलियो बनाएको छ। नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालय र भारतीय पवन टर्बाइन निर्माता सङ्घद्वारा संयुक्त रूपमा विकसित गरिएको यो पोर्टल वायु ऊर्जा आपूर्ति श्रृङ्खलालाई सुव्यवस्थित गर्ने उद्देश्यले देशको पहिलो समर्पित डिजिटल प्लेटफर्म हो। युवा मामिला तथा खेलकुद मन्त्रालयले नयाँ दिल्लीमा विकास भारत युवा संसद 2026 आयोजना गरिरहेको छ। लोकसभामा अध्यक्ष ओम बिरलाले भोलि राष्ट्रिय स्तरको विकास भारत युवा संसदको उद्घाटन गर्नुहुनेछ। मन्त्रालयले यो पहल युवाहरूलाई लोकतान्त्रिक प्रक्रियाहरूसँग जोड्ने प्रयास भएको बताएको छ। यस मार्फत युवा नागरिकहरूले शासन नीतिगत छलफल र संसदीय कार्यप्रणालीको बुझाइ प्राप्त गर्नेछन्। मन्त्रालयले भनेको छ विकास भारत युवा संसद एक कार्यक्रम हो जसले भारतका युवाहरूको ऊर्जा विचार र आकांक्षालाई राष्ट्रिय बसमा ल्याउनेछ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले भन्नुभयो रुसले हिज राति राजधानी किव अनि खार्किभमा सयौं ड्रोन अनि दर्जनौ मिजाइल हमला गरेको छ। उहाँले बताउनु भए अनुसार यो हमलामा 11 जनाको मृत्यु भएको छ। योभन्दा अघि हिज जेलेन्स्की अनि रुसका राष्ट्रपति भ्लादिमिर पुतिनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसित टेलिफोन वार्ता गर्नुभएको थियो। अमेरिका अनि इरानबीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्न सम्झौता भएको छ। यसका साथै होर्मुज जल डमरू मध्ये खुल्नेछ अनि इरानी बन्दरगाहहरूबाट अमेरिकी नाकाबन्दी समाप्त हुनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हिज ट्रुथ सोसल मिडिया प्लेटफर्ममा सम्झौता हुने घोषणा गर्नुभयो। शान्ति सम्झौतामा 19 जुनको दिन स्विजरल्यान्डमा हस्ताक्षर हुनेछ। यता अमेरिका अनि इरान बीच भएको सम्झौतालाई भारतले स्वागत गरेको छ। सोसल मिडियामा एक पोस्ट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो भारतलाई आशा छ कि यस सम्झौताको कार्यान्वयनले क्षेत्रमा शान्ति अनि स्थिरता बहाल हुनेछ अनि नौवहन तथा व्यापारको स्वतन्त्रता सुनिश्चित हुनेछ। बम्बे स्टक एक्सचेन्जको सेन्सेक्स आज 736 अङ्क बढेर 76,264 बन्द भयो। यता नेसनल स्टक एक्सचेन्जको निफ्टी 231 अङ्क बढतको साथ 23,854 दर्ता गरियो। विस्तृत बजारमा ध्यान दिनु हो भने नेसनल स्टक एक्सचेन्जको मिड क्याप 100 इन्डेक्स 1.3% बढतको साथ बन्द भयो, जबकि स्मल क्याप 100 इन्डेक्समा 1.1% बढत देखिएको छ। यो समाचार युट्युबमा @AIR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। भारत अनि स्लोभाकियाले आफ्नो सम्बन्धलाई व्यापक साझेदारीको स्तरसम्म उन्नत गर्दै द्विपक्षीय सहयोगलाई बढाउनका लागि 11 सम्झौताहरूमा हस्ताक्षर गरेको छ। सरकारले सबै रिफाइनेरीहरू पर्याप्त काँचो तेल भण्डार सहित पूर्ण क्षमतामा सञ्चालन भइरहेको र पेट्रोल र डिजलको पर्याप्त भण्डार कायम राखिएको बताएको छ। रेलवेले गुजरातको अहमदाबाद डिभिजनको लागि 140 करोड रुपियाँको कवच परियोजनालाई अनुमोदन दिएको छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले भन्नुभयो, रुसले हिजो राति राजधानी किव अनि खार्किभमा सयौं ड्रोन अनि दर्जनौं मिजाइल हमला गरेको छ अनि बम्बे स्टक एक्सचेन्जको सेन्सेक्स आज 736 अङ्क बढेर 76,264 बन्द भयो। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बिहानीको 7:25 मा पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाश।

सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई। समय यस बेला रात्रिको 8 बजिरहेछ र यहाँहरू समक्ष अब प्रस्तुत गरिरहेका छौँ कार्यक्रम युवावाणी।

नमस्कार, 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ को युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोता वर्गमा म प्रयास प्रधानको न्यानो अभिवादन। श्रोता मित्र हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू युवावाणीको हरेक विषयमा विविध विषयहरूमा कुराकानीहरू गर्ने गर्छौँ र श्रोता मित्र आज पनि म हजुरहरू समक्ष एउटा यस्तै विषय लिएर आएको छु र मेरो आजको विषय रहेको छ प्रदूषण नियन्त्रणमा युवा वर्गको जिम्मेवारी। आजको विश्वमा प्रदूषण सबैभन्दा गम्भीर वातावरणीय समस्या मध्ये एक हो। तीव्र शहरीकरण, जनसङ्ख्या वृद्धि तथा प्राकृतिक स्रोतहरूको अत्याधिक दोहनका कारण वातावरण दिन प्रतिदिन प्रदूषित हुँदै गएको छ। प्रदूषणले मानव स्वास्थ्य, जैविक विविधता, जलवायु प्रणाली तथा सम्पूर्ण पृथ्वीको पारिस्थितिक सन्तुलनमा नकारात्मक प्रभाव पारिरहेको छ। भारत जस्तो प्राकृतिक सम्पदाले भरिपूर्ण देश पनि यस समस्याबाट अछुतो छैन। वायु प्रदूषण, जल प्रदूषण, ध्वनि प्रदूषण, माटो प्रदूषण तथा प्लास्टिक जन्य फोहोरका कारण वातावरणीय संकट बढिरहेको छ। युवाहरू राष्ट्रका वर्तमान शक्ति र भविष्यका कर्णधार हुन्। समाजमा सकारात्मक परिवर्तन ल्याउने क्षमता, ऊर्जा, सृजनशीलता र नेतृत्व गुण युवाहरूमा प्रचुर मात्रामा पाइन्छ। त्यसैले प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षणमा युवाहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। यदि युवाहरूले आफ्नो जिम्मेवारी बुझेर सक्रिय सहभागिता जनाए भने प्रदूषण कम गर्न र स्वच्छ वातावरण निर्माण गर्न उल्लेखनीय सफलता प्राप्त गर्न सकिन्छ। प्रदूषणको अर्थ र प्रकार। प्रदूषण भन्नाले वातावरणमा हानिकारक पदार्थहरूको मात्रा बढेर प्राकृतिक सन्तुलन बिग्रिनु हो। यसले जीव जन्तु, वनस्पति तथा मानव जीवनमा प्रतिकूल असर पार्छ। प्रदूषणका प्रमुख कारणहरू वायु प्रदूषण, हावामा धुलो धुवाँ, विषाक्त ग्यास तथा अन्य हानिकारक तत्त्वहरूको अत्यधिक मात्रा मिसिनु वायु प्रदूषण हो। सवारी साधन, उद्योग, इँटा भट्टा, वन विनाश तथा फोहोर जलाउने कार्य यसको मुख्य कारण हुन्। यसको मुख्य कारण हो जल प्रदूषण। गुणस्तर बिगार्छ र स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ। माटो प्रदूषण। रासायनिक मल, विषादी प्लास्टिक तथा औद्योगिक फोहोरका कारण माटोको उर्वरा शक्ति घट्नु माटो प्रदूषण हो। यसले कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्छ। ध्वनि प्रदूषण। सवारी साधन, उद्योग, लाउड स्पिकर तथा अन्य स्रोतहरूबाट उत्पन्न अत्याधिक आवाजले ध्वनि प्रदूषण सृजना गर्छ। यसले मानसिक तनाव, निद्रामा समस्या तथा श्रवण क्षमतामा असर पार्न सक्छ। प्लास्टिक प्रदूषण। एकपटक प्रयोग हुने प्लास्टिकको अत्याधिक प्रयोगले वातावरणमा दीर्घकालीन समस्या उत्पन्न गर्छ। प्लास्टिक सजिलै नष्ट नहुने भएकाले यसले माटो, जलस्रोत तथा

जीव जन्तुहरूलाई हानि पुर्याउँछ। भारतमा प्रदूषणको अवस्था। हाम्रो देश भारत प्राकृतिक सौन्दर्य, हिमाल, नदी तथा जैविक विविधताले समृद्ध देश हो, तर पछिल्ला वर्षहरूमा प्रदूषणको समस्या बढ्दै गएको छ। विशेष गरी सहरी क्षेत्रहरूमा वायु प्रदूषणका कारण विश्वकै प्रदूषित देशहरूमा हाम्रो देश गनिन थालेको छ। सवारी साधनको संख्या वृद्धि, सडक निर्माण, धुलो, औद्योगिक गतिविधि तथा फोहोर व्यवस्थापनको कमजोरीले समस्या झन गम्भीर बनेको छ। नदीहरूमा डाल र फोहोर मिसाउने प्रवृत्ति, प्लास्टिकको अनियन्त्रित प्रयोग, वन फडानी तथा अनियोजित सहरीकरणले वातावरणीय संकट बढाइरहेको छ। यस्ता समस्याको समाधानका लागि सरकार, निजी क्षेत्र, सामाजिक संस्था तथा नागरिक सबैको सक्रिय सहभागिता अति नै आवश्यक छ। यसमा युवाहरूको भूमिका विशेष महत्व राख्दछ। श्रोता मित्र, हामीहरू छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम र हामीहरूले सुनिरहेका छौँ प्रदूषण नियन्त्रणमा युवा वर्गको भूमिका विषयमाथि केही कुराकानी। र अहिलेलाई भने एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र यो छोटो सांगीतिक विश्रामको मिठो गीत सुने व्यापत अब म तपाईहरुलाई फेरि प्रदूषण नियन्त्रण विषयमाथि नै कुराकानीहरु सुनाउने छु। हवस् त सुन्नुहोस्। प्रदूषण नियन्त्रणमा युवाहरुको महत्व। युवाहरु समाजको सबैभन्दा ऊर्जावान र सक्रिय वर्ग हुन्। उनीहरूसँग नयाँ सोच, प्रविधिको ज्ञान तथा परिवर्तन ल्याउने क्षमता हुन्छ। युवाहरूले वातावरण संरक्षणका अभियानहरू सञ्चालन गर्न, जनचेतना फैलाउन तथा व्यवहारिक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। आजका युवाहरू सामाजिक सञ्जाल, डिजिटल प्रविधि तथा विभिन्न संचार माध्यमसँग जोडिएका छन्। यसले उनीहरूलाई वातावरणीय समस्याबारे जानकारी फैलाउन तथा जनतालाई सचेत बनाउन सजिलो बनाएको छ। युवाहरूले आफ्नो ज्ञान र सीप प्रयोग गरी प्रदूषण नियन्त्रणमा उल्लेखनीय योगदान दिन सक्छन्। प्रदूषण नियन्त्रणमा युवावर्गको प्रमुख जिम्मेवारी। वातावरणीय सचेतना फैलाउने। युवाहरूको पहिलो जिम्मेवारी वातावरणीय चेतना फैलाउनु हो। धेरै मानिसहरू प्रदूषणका कारण र असरबारे पूर्ण रूपमा जानकार छैनन्। युवाहरूले विद्यालय, कलेज, समुदाय तथा सामाजिक सञ्जाल मार्फत जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न सक्छन्। सचेतना कार्यक्रम, गोष्ठी, सेमिनार, र्याली तथा अभियान मार्फत वातावरण संरक्षणको सन्देश फैलाउन सकिन्छ। जनताले आफ्नो दायित्व बुझेपछि प्रदूषण नियन्त्रणमा सकारात्मक परिवर्तन आउन सक्छ। फोहोर व्यवस्थापनमा सक्रिय। फोहोरको उचित व्यवस्थापन प्रदूषण नियन्त्रणको महत्त्वपूर्ण उपाय हो। युवाहरूले घर, विद्यालय तथा समुदायमा फोहोर छुट्याउने बानी बसाल्नुपर्छ। जैविक र अजैविक फोहोर अलग अलग सङ्कलन गरी पुनः प्रयोग तथा पुनर्चक्रणलाई प्रोत्साहन गर्नुपर्छ। समुदायमा सरसफाई अभियान सञ्चालन गरेर सडक, पार्क, नदी किनारा तथा सार्वजनिक स्थानहरू सफा राख्न सकिन्छ। यसले वातावरणलाई स्वच्छ बनाउन मद्दत गर्छ। प्लास्टिकको प्रयोग घटाउने। प्लास्टिक प्रदूषण आजको प्रमुख चुनौती हो। युवाहरूले एकपटक प्रयोग हुने प्लास्टिकको प्रयोग कम गर्नुपर्छ। कपडाको झोला, पुनः प्रयोग गर्न मिल्ने बोतल तथा वातावरण मैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ। युवाहरूले प्लास्टिक मुक्त अभियान सञ्चालन गरी समुदायमा सकारात्मक सन्देश फैलाउन सक्छन्। यसले दीर्घकालीन रूपमा वातावरण संरक्षणमा ठूलो योगदान पुर्याउँछ। वृक्षरोपण र वन संरक्षण। रुखहरूले वातावरणलाई स्वच्छ राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ। तिनीहरू

साथै वातावरणमा हुने प्रदूषण पनि कम गर्छ। वातावरण मैत्री यातायातको प्रयोगले स्वस्थ जीवनशैलीलाई पनि प्रोत्साहन गर्छ। स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन, युवाहरूले सूर्य ऊर्जा, बायोग्यास तथा अन्य नवीकरणीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ। जीवाश्म इन्धनको अत्यधिक प्रयोगले वायु प्रदूषण तथा जलवायु परिवर्तन बढाउँछ। स्वच्छ ऊर्जाको प्रयोगले वातावरण संरक्षणका साथै दिगो विकासलाई पनि सहयोग पुर्याउँछ। श्रोता मित्र, फेरि पनि एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई कार्यक्रममा पुनः स्वागत गर्दै म फेरि हजुरहरूलाई पर्यावरण संरक्षणमा युवावर्गको जिम्मेवारी साथै भूमिका विषयमाथि नै कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। युवावर्गले वातावरण संरक्षण सम्बन्धी नीतिहरूमा समर्थन गर्नुपर्ने। युवाहरूले वातावरण संरक्षण सम्बन्धी नीति तथा कार्यक्रमहरूको समर्थन गर्नुपर्छ। सरकारका वातावरण मैत्री योजनाहरूमा सहभागिता जनाउनुपर्छ र आवश्यक सुधारका लागि आवाज उठाउनुपर्छ। युवाहरूले नागरिकको हैसियतमा जिम्मेवार भूमिका निर्वाह गर्दै वातावरण संरक्षणका विषयलाई प्राथमिकता दिनुपर्छ। अनुसन्धान र नवप्रवर्तन। आधुनिक युगमा प्रविधिको प्रयोग गरेर वातावरणीय समस्या समाधान गर्न सकिन्छ। युवाहरूले अनुसन्धान, नवप्रवर्तन तथा वैज्ञानिक अध्ययन मार्फत प्रदूषण नियन्त्रणका नयाँ उपायहरू खोज्न सक्छन्। उदाहरणका लागि फोहोर व्यवस्थापन, पुनर्चक्रण प्रविधि, हरित ऊर्जा तथा वातावरण मैत्री उत्पादनहरू विकास गर्न युवाहरूले महत्त्वपूर्ण योगदान दिन सक्छ। सामाजिक सञ्जालको सकारात्मक प्रयोग। आज सामाजिक सञ्जाल जनचेतना फैलाउने प्रभावकारी माध्यम बनेको छ। युवाहरूले फेसबुक, युट्युब, इन्स्टाग्राम तथा अन्य प्लेटफर्महरू मार्फत वातावरण संरक्षण सम्बन्धी सन्देशहरू फैलाउन सक्छन्। सही जानकारी, प्रेरणादायी सामग्री तथा सफल उदाहरणहरू साझा गरेर समाजमा सकारात्मक प्रभाव पार्न सकिन्छ। व्यक्तिगत जिम्मेवारी निर्वाह। प्रदूषण नियन्त्रण केवल सरकार वा संस्थाहरूको जिम्मेवारी होइन, प्रत्येक व्यक्तिले आफ्नो व्यवहार सुधार गर्न अति नै आवश्यक छ। युवाहरूले पानी, बिजुली तथा अन्य स्रोतहरूको दुरुपयोग रोक्नुपर्छ। सार्वजनिक स्थानमा फोहोर नफाल्ने, वातावरण मैत्री सामग्री प्रयोग गर्ने तथा प्राकृतिक स्रोतहरूको संरक्षण गर्ने बानी विकास गर्नुपर्छ। युवाहरूले सामना गर्ने चुनौतीहरू। प्रदूषण नियन्त्रणमा सक्रिय भूमिका खेल्न खोज्दा युवाहरूले विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ, जस्तै कि वातावरणीय शिक्षाको कमी, आर्थिक स्रोतको अभाव, पर्याप्त सरकारी सहयोगको कमी, जनचेतना न्यून स्तर, प्लास्टिक तथा प्रदूषणकारी वस्तुको सजिलो उपलब्धता, आधुनिक जीवनशैलीका कारण बढ्दो उपभोक्तता। यी चुनौतीहरूको बावजुद पनि युवाहरूले आफ्नो इच्छाशक्ति, नेतृत्व तथा सामूहिक प्रयासद्वारा सकारात्मक परिवर्तन ल्याउन सक्छन्। युवाहरूको योगदानका उदाहरणहरू। भारतका विभिन्न संस्थाहरूमा युवाहरूले सरसफाई अभियान, वृक्षरोपण कार्यक्रम, नदी सफाई अभियान तथा प्लास्टिक मुक्त अभियान सञ्चालन गरिरहेका छन्। विद्यालय तथा कलेजका विद्यार्थीहरूले वातावरणीय क्लब स्थापना गरी जनचेतना फैलाउने काम गरिरहेका छन्। सामाजिक संस्थासँग सहकार्य गरेर युवाहरूले वातावरण संरक्षण सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका छन्। यस्ता प्रयासहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ र वातावरण संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको छ। निष्कर्षमा भन्नुपर्दा, प्रदूषण मानव अस्तित्व र पृथ्वीको भविष्यका लागि गम्भीर चुनौती बनेको छ। यसको समाधानका लागि सरकार, निजी क्षेत्र, सामाजिक संस्था तथा नागरिक सबैको संयुक्त प्रयास आवश्यक छ। युवाहरू समाजको सबैभन्दा सक्रिय, ऊर्जावान र सृजनशील वर्ग भएकाले प्रदूषण नियन्त्रणमा उनीहरूको भूमिका विशेष महत्त्वपूर्ण हुन्छ। जनचेतना फैलाउने, फोहोर व्यवस्थापन गर्ने, प्लास्टिकको प्रयोग घटाउने, वृक्षरोपण गर्ने, स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने तथा वातावरण मैत्री जीवनशैली अपनाउने कार्यहरूद्वारा युवाहरूले वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान दिन सक्छन्। साथै अनुसन्धान, नवप्रवर्तन तथा नेतृत्वदायी भूमिका मार्फत उनीहरूले दिगो भविष्य निर्माण गर्न सहयोग पुर्याउन सक्छन्। स्वच्छ र हरित वातावरण निर्माण केवल आजको आवश्यकता मात्र होइन, तर भावी पुस्ताप्रतिको हाम्रो दायित्व पनि हो। त्यसैले प्रत्येक युवाले
आफ्नो जिम्मेवारी बुझेर प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षणको अभियानमा सक्रिय रूपमा सहभागी हुनपर्छ। युवाहरूको सचेत, जिम्मेवार र सक्रिय सहभागिताबाट मात्र स्वच्छ, स्वास्थ्य र दिगो समाजको निर्माण सम्भव छ। श्रोता मित्र, हामीहरू छौ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा र हामीहरूले सुनिरहेका छौ प्रदूषण नियन्त्रणमा युवा वर्गको भूमिका अथवा भनौँ जिम्मेवारी विषयमाथि केही कुराकानी। र आजलाई भने प्रस्तुत योजना मोहरा लगायत म प्रयास प्रधानलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

0: तिन्जेल प्रसारण भइरहेको थियो कार्यक्रम युवावाणी। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब पालो भइरहेछ कार्यक्रम चर्चा चौतरीको।
1: नमस्कार श्रोतागण, आकाशवाणीको यस चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई स्वागत छ। आजको यस कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको 12 वर्ष कल्याणकारी योजनामा सामाजिक कल्याण तथा किसान कल्याण विषयबारे चर्चा गर्नेछौ। आजको यस चर्चामा भाग लिन स्टुडियोमा हामीसित उपस्थित हुनुहुन्छ डाक्टर नकुल छेत्री। वहाँ एकजना अवकाश प्राप्त शिक्षक हुनुहुन्छ। वहाँले दार्जीलिङको एक प्रतिष्ठित

0: उच्चतर माध्यमिक विद्यालयमा झण्डै 30 वर्षसम्म अध्ययनको कार्य गर्नुभएको छ। शिक्षाको क्षेत्रमा उहाँसित राम्रो अनुभव छ तथा उहाँ सामाजिक कार्यमा पनि अग्रणी हुनुहुन्छ। डाक्टर नकुल छेत्रीज्यू नमस्कार, म प्रस्तोता रोशनी छेत्री आकाशवाणीको यस चर्चा चौतारी कार्यक्रममा तपाईँलाई स्वागत जनाउँदछु।
1: हजुरलाई पनि मेरो तर्फबाट नमस्कार।
0: डाक्टर नकुल छेत्रीज्यू, प्रधानमन्त्री नरेन्द्र मोदीले देशको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा कीर्तिमान स्थापित गर्नुभएको छ। पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले 4,398 दिनसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा देशको सेवा गर्नुभएको थियो भने प्रधानमन्त्री नरेन्द्र मोदीले त्यो रेकर्ड तोड्दै 10 जुन 2026मा 4,399 दिन र अझै वहाँ 2029को अप्रेलसम्म त प्रधानमन्त्री बस्नु नै हुन्छ। यसबारे तपाईँ के भन्नुहुन्छ?
1: हजुर, यो एउटा हामी भारतवासीको निम्ति पनि ठुलो गर्वको कुरा हो र भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको कार्यकाल भनौँ यो 12 वर्ष ठ्याक्कै पुरा भइसकेको छ। यो 12 वर्षको अवधि चाहिँ अथवा 12 वर्षको कार्यकाल यो बृहत् आजसम्मको रेकर्ड तोडेको छ भन्नुभयो नि, तर त्यो रेकर्ड तोड्नुको पछाडि पनि केही कारण होला नि त। र साँच्चै नरेन्द्र मोदी सरकारले गरेका योजनाहरू, उपलब्धिहरू, अन्तर्राष्ट्रिय सम्बन्धहरू, सुरक्षाको विषय लिएर र यो भारतलाई एउटा समृद्ध भारत एउटा राष्ट्रमा निर्माण गर्ने प्रक्रियामा निश्चय नै उहाँले काम गर्दै जानुभएको छ।
0: त्यसैले नै उहाँले जनादेश पनि पाउनुभयो,
1: जनादेश पाएर नै त्यसर्थ उहाँ लामो समयसम्म प्रधानमन्त्रीको रूपमा उहाँ निर्वाचित भएर रहनु भएको छ।
0: अनि 2029 त हुनु नै हुन्छ,
1: हुनु नै हुन्छ,
0: त्यहाँदेखि पनि उता पनि
1: हजुर। अब उहाँ पनि उता पनि हुन सक्छ हैन, अब उहाँको बारेमा।
0: डाक्टर नकुलजी, भारत एउटा कृषि प्रधान देश हो। वन्दे मातरम गीतमा यसलाई सुजलम सुफलम मलयज शीतलम शस्य श्यामलम भनिएको छ। त्यसो भने देशका किसानहरू विकास र समृद्धि बिना भारत कसरी विकसित राष्ट्र बन्न सक्छ, त्यसबारे तपाईँले आफ्नो विचार हाम्रा श्रोताहरू समक्ष राखिदिनुहोस् त।
1: तपाईँले जुन भन्नुभयो वन्दे मातरम, यो भारत मातालाई वन्दना गरेर प्रार्थना गरेर जुन सुजलाम सुफलाम भन्नुभयो, यो कृषिसित नै सम्बन्धित र यहाँनिर यस्तो कृषि भूमि, यहाँको हरियाली, यहाँको पहाड, यहाँको अन्न, यो धरती माताबाट उपज भएको यसैलाई हामी प्रणाम गर्छौँ भन्ने होइन र यसको अर्थ। त्यसले गर्दाखेरि यो किसानहरू अथवा कृषिजन्य भूमिसित सम्बन्धित भएकोले गर्दाखेरि प्रधानमन्त्री माननीय नरेन्द्र मोदीले किसानहरूको निम्ति एउटा ठुलो योजना तयारी गरेका छन्, जुन योजनाले चाहिँ कृषकहरूलाई आफ्नो जीवन स्तर उठाउनमा सक्षम बनाएर गइरहेका छन्। र त्यो योजना चाहिँ हो प्रधानमन्त्री किसान सम्मान निधि, जसलाई पिएम किसान योजना पनि भन्ने गरिएको छ। हजुर, र भारत कृषि प्रधान देश हो। आज पनि देशको ठुलो जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा नै निर्भर रहेको हामी पाउँछौँ र कृषिले राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्नुका साथै ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रूपमा काम गर्दै आएको छ। तर लामो समयसम्म साना तथा सीमान्त किसानहरूले उत्पादन लागत, मौसमको अनिश्चितता, बजार मूल्यको उतार चढाउ तथा वित्तीय अभाव जस्ता अनेक चुनौतीहरू पनि सामना गर्दै आएका थिए र आइरहेका पनि छन् कति ठाउँहरूमा। यिनै समस्यालाई मध्यनजर गर्दै भारत सरकारले सन् 2019 प्रधानमन्त्री किसान सम्मान निधि पिएम किसान योजना प्रारम्भ गरे। यो योजना केवल आर्थिक सहायता प्रदान गर्ने कार्यक्रम मात्र होइन, किसानको आय सुरक्षालाई

0: बलियो बनाउने, कृषि उत्पादनलाई प्रोत्साहित गर्ने र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले ल्याएको यो एउटा महत्त्वपूर्ण पहल पनि हो र प्रधानमन्त्री किसान सम्मान निधि योजना चाहिँ अब के हो भन्ने बारेमा अलिकति भन्नुपर्दा चाहिँ प्रधानमन्त्री किसान सम्मान निधि भारत सरकारद्वारा सञ्चालित प्रत्यक्ष डाइरेक्ट आय सहायता डाइरेक्ट इन्कम सपोर्ट हजुर कार्यक्रम हो। यस योजना अन्तर्गत योग्य किसान परिवारलाई वार्षिक वर्षमा 6,000 रुपियाँ आर्थिक सहायता प्रदान गरिन्छ र यो रकम वर्षमा 3 किस्तामा प्रत्येक 4 महिनाको अन्तरालमा 2,000 गरेर दिने गरिन्छ।
1: अनि त्यो डाइरेक्ट डेबिट
0: र हजुर यो पैसा चाहिँ उनीहरूको किसानहरूको खातामा सिधा प्रत्यक्ष हस्तान्तरण हुन्छ, डिबिटी मार्फत पठाइन्छ, डाइरेक्ट बेनिफिट ट्रान्सफर। हजुर यस प्रकारले र यस योजनाको सुरुवात र उद्देश्य बारेमा केही कुरा भन्नुपर्दाखेरि यस योजनाको औपचारिक घोषणा भने चाहिँ सन् 2019 अन्तरिम बजेटमा गरिएको थियो। यसको मुख्य उद्देश्य किसानहरूलाई कृषि कार्यका लागि आवश्यक प्रारम्भिक खर्च इनपुट कस्ट व्यवस्थापन गर्न सहयोग पुर्याउनु रहेको थियो।
1: भनेपछि डाक्टर नक्कुलजी यस योजनाका प्रमुख उद्देश्यहरू पनि त छ हैन र
0: निश्चय नै
1: अनि यसबारे पनि केही भनिदिनु।
0: हजुर यसका प्रमुख उद्देश्यहरू भन्नुपर्दा यो कस्तो छ भने किसानलाई प्रत्यक्ष आर्थिक सहायता प्रदान गर्छ यसले, यस योजनाले र कृषकले बिउ मल कीटनाशक कृषि उपकरण तथा अन्य आवश्यक सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले यो योजनाद्वारा सहायता प्रदान गरिएको हो। अनि त्यस्तै गरेर कृषि उत्पादन लागत घटाउन पनि यसले सहयोग पुर्याएको छ। खेतीपातीका लागि आवश्यक प्रारम्भिक लगानी जुटाउन किसानलाई राहत प्रदान गर्छ यसले, ग्रामीण अर्थतन्त्रलाई यसले सुदृढ बनाउँछ, किसानको क्रय शक्ति बढेपछि ग्रामीण बजार र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव त पर्ने नै भयो नि होइन, र त्यसरी नै वित्तीय समावेशीकरणलाई पनि प्रोत्साहन गरेको छ यस योजनाले। किसानलाई ब्याङ्किङ प्रणालीसँग जोडेर पारदर्शी रूपमा सहायता वितरण गरिन्छ र यो अब योजना चाहिँ कस्तो प्रकारले कार्यान्वयन हुन्छ भन्ने कुरामा दुईटा कुरा भन्नुपर्दाखेरि चाहिँ यस योजनाको सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको पारदर्शी वितरण प्रणाली हो। अनि सरकारले सहायता रकम प्रत्यक्ष लाभ हस्तान्तरण डिबिटीद्वारा सिधै किसानको ब्याङ्क खातामा पठाउने गर्छ। त्यसो हुँदाखेरि यो बिचमा त्यो कटौती गर्ने ओर्ने भन्ने केही रहेन,
1: बिचौलियाहरू हुँदैन,
0: बिचौलियाहरू भएन, त्यसले गर्दाखेरि सोझै
1: डाइरेक्ट जान्छ
0: किसानको खातामा पर्ने भयो।
1: त्यो एउटा मोदी सरकारको ठुलो मतलब उस पनि हो,
0: यो एउटा
1: उपलब्धि
0: भनौँ न हो। र यसमा अब बिचौलिया वा अन्य प्रशासनिक अवरोध हटाइएको छ। अब यो सहुलियतको लागि विभिन्न प्रकारको अवरोधहरू थियो होला होइन, प्रशासनिक कागज पत्र के पुग्ने नपुग्ने यो कुराको झन्झटबाट पनि मुक्ति पाएको छ।
1: डाइरेक्ट डाइरेक्ट बेनिफिटको माध्यमबाट चाहिँ उनीहरूको ब्याङ्क खातामा पनि सोझै
0: पाउन
1: सहयोग पाइरहेको
0: छ। हजुर हजुर त्यसरी नै आधार र ब्याङ्क खाताको प्रमाणीकरणद्वारा लाभार्थीहरूको पहिचान सुनिश्चित गरिन्छ र अब त्यसको साथै यसले भ्रष्टाचार तथा नक्कली लाभार्थीहरूको सम्भावना कम गरेको छ। अब पहिला त कतिले पाउनेले पनि पाउँथे, नपाउनेले पनि पाउँथ्यो होला, पाउनु पर्नेले चाहिँ बरु पाउँथेनन् होला। अहिले चाहिँ त्यो नभएर यो भ्रष्टाचारलाई एकदमै यो
1: लाभार्थी
0: कन्ट्रोल गरेर
1: नियन्त्रणमा राखेको छ पाउँछौ। भनेपछि यस योजनाका लाभहरू त धेरै छन् नि अघि।
0: हजुर अब यस योजनाको त लाभहरू थुप्रै छन्, ती मध्ये दुई तिनवटा मुख्य भन्नु पर्दाखेरि चाहिँ कृषि लागत व्यवस्थापन र यसमा चाहिँ किसानहरूले बिउ खरिद गर्न, मल तथा कीटनाशक खरिद गर्न, खेतको तयारी गर्न र साना कृषि उपकरणको व्यवस्था गर्न सहायता प्राप्त

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला रात्रिको 10:30 भइरहेछ र यसको साथै अब पूरा हुँदछ आजको हाम्रो अधिवेशन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू। एफएम 103.5 मेगाहर्जमा भोलि बिहान 6:22 जाँदा बिहानी अधिवेशनको साथमा फेरि उपस्थित हुने नै छौं। तबसम्मलाई आज्ञा दिनु